0: सुन्छु एउटा, अर्को कुनै काम हातले गरिरहेको छ, शरीरले गरिरहेको छ भने जे गरिरहेको छ त्यसमा म ध्यान लगाउँछु। खाना खाइरहेको छु, स्वादमा ध्यान लगाउँछु, गन्धमा ध्यान लगाउँछु, जे पनि अगाडि छ मेरो अगाडि यतिखेर त्यो वस्तुमा म ध्यान लगाउँछु भन्ने सङ्कल्प गरेर ध्यान लगाउन सुरु गर्यो भने त्यो कुराहरू बिर्सदैन, याद बनिरहन्छ। ध्यान लगाएर गरेको कुरा बिर्सिँदैन। अनि ध्यान छैन, ध्यान एकातिर छ काम अर्कोतिर छ भने चाहिँ केही यादै रहँदैन। एउटा कारण यो हाम्रो स्मरण शक्ति कमजोर हुनुको, कि हामी जे गर्छौँ त्यसमा ध्यान लगाउँदैनौँ, त्यसकारण कमजोर भएको छ। अब सपार्नु छ भने जे काम गर्छौँ त्यसमा ध्यान लगाएर गरौँ, स्मरण शक्ति बलियो हुन्छ, राम्रो हुन्छ, एउटा तरिका। दोस्रो के हो भने जे काम हामी गर्छौँ त्यसको चिन्तन गर्नुपर्छ। मैले किताब पढेँ, किताब चाहिँ पढ्ने, अनि त्यस विषयमा जुन विषय पढेको हो त्यसमा चिन्तन नगर्ने, यस्तो अवस्थाले चाहिँ किताब पढेको कुराहरू याद रहँदैन। किनभने पढ्ने बेलामा एकछिन पढियो त्यतिखेर याद थियो, अनि फेरि छोडिदियो, अरू अन्त अन्तै मन लगायो, त्यस विषयमा हामी एकपटक पनि दोहोऱ्याएर विचार गर्दैनौँ। त्यस्तो अवस्थामा हाम्रो अवचेतन मनमा त्यो बसिरहँदैन अथवा मेटिन्छ बिस्तारै। त्यसलाई ताजा बनाउन के गर्नुपर्छ? चिन्तन। म जे काम गर्छु त्यो गरिसकेपछि पनि त्यसको चिन्तन, गर्नुभन्दा अगाडि पनि त्यसको चिन्तन। किताब पढ्दैछु, पढ्नुभन्दा अगाडि त्यो जुन विषय पढ्दैछु त्यसको चिन्तन, त्यस विषयमा विचार गर्ने, र पढिसकेपछि पनि मैले के पढेँ त्यसको विचार गर्ने, काम गर्दाखेरि पनि त्यस्तै गर्ने। जुन काम मैले गरिरहेको छु गर्नुभन्दा अगाडि पनि त्यो कामको चिन्तन गर्ने, काम गरिसकेपछि पनि त्यसको विषयमा सोच्ने, विचार गर्ने, चिन्तन गर्ने। त्यसो गर्यो भने कहीँ कहाँ कहाँ काममा गल्ती भयो सब कुराहरू याद हुन्छ, ताजा हुन्छ, भोलिपल्टदेखि गल्ती दोहोऱ्याइन्न, काम राम्रो हुन्छ र काम सृजनशील हुन्छ। कुनै पनि काममा व्यक्ति चिन्तन सुरु गर्यो, जे काम गर्छ त्यो काममा चिन्तन गर्न थाल्यो भने चाहिँ सृजनशीलता आफै आउँछ। सृजनशीलताको अर्थ काममा नयाँपन आउँछ, अब नयाँ ढङ्गले गर्छ, अब कलात्मक हुन्छ उसको काम। हिजो जस्तो गर्यो त्यस्तो हुँदैन, हिजोभन्दा राम्रो हुन सुरु गर्छ। राम्रो कसले गर्छ? जसले चिन्तन गर्छ उसले गर्छ। अब यो चिन्तन भनेको के हो? एउटालाई चिन्ता भनिन्छ, अर्कोलाई चिन्तन भनिन्छ। चिन्ता भनेको चाहिँ आफै विचार आयो, हामी कुनै पनि विषयमा चिन्तन गर्दैनौँ, चिन्ता चाहिँ गर्छौँ। चिन्ता भनेको आफै विचार आउनु, के मैले गरे होइन, कुनै काम गरेँ मैले, अब त्यसमा जानी जानिकन त्यसमा आफूले विचार गर्नु, कहाँ गल्ती भयो, के भयो, मैले कसरी गरेँ, कुन ढङ्गले गरेँ, अझै योभन्दा राम्रो गरे भए हुन्थ्यो कि, कहीँ त्रुटि भयो या राम्रो भयो या अझै राम्रो गर्न सकिन्थ्यो कि, एक एक कुराहरूलाई फेरि खोजी गर्नु, जानी जानी विचार गर्नु चिन्तन। चिन्ता चाहिँ के हो भने काम गर्ने गरिसक्यो, गरिसकेपछि अब मनमा विचार आउन थाल्यो, हे यो बेकार गरेको, नगरे भने हुन्थ्यो, अथवा कस्तो गल्ती गरेँ मैले, यो गर्नु हुँदैनथ्यो भन्ने विचार मनमा आयो, अनि आफूले सोच्यो जे हुनु भइसक्यो, अब गल्ती हुनु पनि भइसक्यो, अब सोचेर के फाइदा, सोच्दिनँ भन्यो, फेरि मन चाहिँ त्यहीँ जान्छ, फेरि त्यही सोच्न थाल्छ, ए मन नसोच्न अब भयो, कति विचार गर्नु त्यसो भन्यो, फेरि मन चाहिँ त्यही जान्छ, यो चाहिँ चिन्ता। चिन्ता भनेको आफै विचार हुनु, चिन्तन भनेको आफूले विचार गर्नु। चिन्तनमा मेरो मन मेरो नियन्त्रणमा हुन्छ, किनभने मेरो विचार नै नियन्त्रण भएको, मैले जानी जानी विचार गरेँ, जानी जानी त्यहाँ मन लगाएँ, मैले लगाएको नि मनलाई, काम लगाएँ मैले, यो चिन्तन हो। मैले मनलाई कामै लगाएको छैन, नगर भनेको काम मनले आफै गर्न थाल्यो भने चाहिँ यो चाहिँ चिन्ता हो। त्यसकारण चिन्ताबाट मुक्त हुनलाई पनि त चिन्तन गर्नु पर्यो नि। जुन व्यक्तिले चिन्तन गर्छ ऊ कहिल्यै चिन्तामा जाँदैन र उसको जीवन प्रगतिमुखी हुन्छ, जे काम गर्छ सफल मात्रै हुन्छ। चिन्तन गर्ने मानिस कहिल्यै असफल हुँदैन। पढ्दाखेरि पनि त्यस्तै हो, जुन विषय पढ्यो त्यो विषयमा चिन्तन गर्नुपर्छ, पढिसक्यो, एकछिन पढिसकेपछि बस्यो, बसेपछि आफूले पढेको कुरामा चिन्तन गर्न थाल्यो। आहा, मैले यो यो कुराहरू जाने हेर्न थाल्यो अनि अझ त्यसमा विश्लेषण गर्न थाल्यो। यो नभएर यो भइदिए भए के हुन्थ्यो होला, यस्तो नभएर यस्तो भइदिए भए के हुन्थ्यो होला, त्यसमा पुरा खोज तलास गर्न थाल्यो। त्यो विषयमा नयाँ ज्ञान आउँछ, चिन्तन गर्न थाल्यो कि उसलाई पढेको भन्दा बढी ज्ञान आउँछ। अझ पढ्दाखेरि जुन विषय जसले लेख्यो त्यसमा त केही कमजोरीहरू थिए होला, किनभने पूर्ण केही पनि हुँदैन कि, कुनै पनि कुरा यतिमा गएपछि चाहिँ पूर्ण भयो, अब योभन्दा अगाडि खोज छैन भन्ने हुँदैन। खोज निरन्तर जारी रहन्छ, जेमा पनि नयाँपन हुन्छ, अरू ज्ञान हुन्छ। त्यसैले जसले चिन्तन गर्छ उसले अरू ज्ञानको खोजी गर्छ, पढेको भन्दा पनि धेरै जान्दछ। जसले चिन्तन गर्दैन उसले पढेको कुरा पनि बिर्सदै जान्छ। त्यसकारण पढेर मात्रै हुँदैन, अनिवार्य रूपमा चिन्तन गर्नुपर्छ, पढेको कुरामा विश्लेषण गर्नुपर्छ, सम्झाउनुपर्छ, मनमा खेलाउनुपर्छ, जानी जानी। आफै मनमा आउने होइन, आफै मनमा आयो भने त फेरि चिन्ता हो। यो चिन्तनले नै हाम्रो हरेक कुराको विकास गराउँछ कि, विकासको मूल नै चिन्तन हो। चिन्तन मनन भनिन्छ नि, मनमा कुरा चलाउनु, आफैले जानी जानिकन चलाउनु, खेलाउनु कुरा, यसलाई बुद्धि खेलाउनु पनि भनिन्छ। यसले चाहिँ हरेक कुराको विकास गर्छ। जुन व्यक्ति किताब पढ्छ तर चिन्तन गर्दैन त्यो व्यक्तिको प्रगति हुँदैन, र फेरि जुन व्यक्ति चिन्तन गर्छ तर काम गर्दैन, किताब पढ्दैन या अरू काम गर्दैन भने त्यो व्यक्ति पनि काम लाग्दैन, किनभने उसले विषय नै पाउँदैन। चिन्तनको लागि विषय त चाहियो नि। अब मनमा कुरा चाहिँ खेलाइरहन्छ, गर्छ तर काम चाहिँ गर्दैन, अब यस्तो व्यक्ति के काम लाग्छ र? चिन्तन गर्ने तर त्यसलाई प्रयोगमा नल्याउने, काम चाहिँ नगर्ने, यो मानिस पनि कहिल्यै प्रगतिमुखी हुँदैन, अगाडि जाँदै जाँदैन। र काम गर्ने तर चिन्तन पटक्कै नगर्ने मान्छे पनि अगाडि जाँदैन, जहाँ छ त्यहीँ बस्छ। जति सिकाएको त्यति मात्रै सिक्यो, त्योभन्दा रत्ती पनि अगाडि बढ्न सक्दैन, आफूले चाहिँ केही गर्न सक्दैन। यो त अरूले चपाएर दिएको खाना खाएको जस्तै हो, आफू चपाउन सकेन, कामै लागेन, आफ्नोपन आएन, अब आफ्नो प्रतिभा प्रस्फुटन हुनै पाएन। आफ्नो प्रतिभा प्रस्फुटन गराउँछ चिन्तनले, र जे काम गर्छु म त्यही पो विचार गर्नुपर्छ त। हामी उल्टो काम गर्छौँ कि, जे अगाडि गर्नु छ त्यसमा त विचार गर्दैनौँ, जे गर्नु छैन त्यसमा चाहिँ विचार गर्छौँ। अब एउटा काम आइलाग्यो, एउटा काम गर्न थाल्यो, अनि गर्दा गर्दै विचार चाहिँ के गर्न थाल्छ भने, हत्तेरि कस्तो काम गर्न पर्यो, मैले यो काम गर्न पाएको भए, आहा त्यो काम गर्न पाए भए कस्तो राम्रो हुन्थ्यो होला, त्यहाँ जान पाएको भए कस्तो राम्रो हुन्थ्यो होला। जुन काममा जान पाएन, जुन ठाउँ जान पाएन, जे काम गर्न पाएन हो, त्यहाँ चाहिँ मन लैजान्छ। जे गरिरहेको छ त्यहाँ मन छैन, जे गर्न छैन त्यसमा चाहिँ मन छ। एकातिर काम, अर्कोतिर मन, गर्छ एउटा, विचार अर्कै विषयको गर्छ, एउटालाई अँगालो हाल्छ, अर्कोलाई सम्झन्छ, अनि यसको स्मरण शक्ति नबिग्रेर कसको बिग्रिन्छ? त्यसकारण जे म काम गर्छु विचार त्यसैको गर्छु। आचरण बिग्रियो भने पनि हाम्रो स्मरण शक्ति कमजोर हुन्छ, त्यसकारण स्मरण शक्ति बढाउने व्यक्तिले अर्को काम के गर्नुपर्छ, आफ्नो आचरणमा सुधार गर्नुपर्छ, अथवा जुन बेलामा जे गर्ने हो त्यो बेलामा त्यही गर्नुपर्छ। समय अनुसार हुन्छ नि त, कुन वस्तुलाई कुन बेलामा प्रयोग गर्ने, कुन काम कुन बेलामा गर्ने भन्ने हुन्छ के, र आहार विहार मिलाउनु पर्छ, अनि खानेकुरा पनि मिलाउनु पर्छ। जुन व्यक्तिले अति खाना खान्छ, अब उकुस मुकुस हुने गरी खाना खाने, सारा भयभरको शक्ति जति खाना पचाउनमा लाग्छ, त्यो बेलामा हाम्रो मस्तिष्क कमजोर हुन्छ, त्यो बेलामा सिकेका कुराहरू सिकिँदैन, मन भारी हुन्छ, स्फूर्ति नै हुँदैन, मस्तिष्कमा एउटा फुर्ती जुन आउनुपर्छ त्यो आउँदैन। त्यसकारण खानेकुरा खाँदाखेरि सुपाच्य खानेकुरा खानुपर्छ, जति र जे खाँदाखेरि पच्छ, जे भनेको जुन खानेकुराहरू सुपाच्य छ, पचाउन सजिलो हुन्छ त्यस्तो कुरा खाने, अनि अर्को जति खाँदाखेरि पचाउन सकिन्छ त्यति मात्रै खाने। घटाउने खानाको मात्रा र खाना पचायो पेट सफा छ भने पनि हाम्रो स्मरण शक्ति बलियो हुन्छ। स्मरण शक्ति बनाउनलाई एउटा त बिहानै सबेरै उठ्ने योगाभ्यास प्राणायाम ध्यानलाई जीवनको अङ्ग बनाउने, बिना ध्यान हुँदै हुँदैन। अर्को आहार, आहारमा चाहिँ सुपाच्य खानेकुरा खाने, यति काम गर्न सक्यौँ भनेदेखि हाम्रो स्मरण शक्ति आफै बलियो हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु।

0: कम्प्युटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर पेन्स।
3: तपाईको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
4: उपलब्ध विशेषज्ञ सेवाहरू,
5: मुटु, फोक्सो, पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।
6: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888।
5: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
6: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
5: बी नेपाली, बाई नेपाली।
7: सम्पर्क फोन नम्बर 5568555।
8: 5558555।
9: अहिले बिहानको 6 बजे तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित छु म पुष्कर खतिवडा। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90.4 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। आज हरितालिका तीज, वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदै आजै तराई मधेसका जिल्लामा चौड चन्द्र अर्थात् चौरचन मनाइदै। बाढी पीडितलाई मासिक 15,000 आवास भाडा दिँदै सरकार। बेपत्ताको संख्या बढ्दो, खोजी तीव्र। चिलिमेको हाइड्रोको सुरुङभित्र भेटियो ठूलो ढुङ्गा, 8 जना फसेको आशंका। नास्टलाई राजनीतिक हस्तक्षेप मुक्त गर्ने गरी एन प्रतिस्थापनको गृह कार्यमा सरकार रहेको मन्त्री महावीर पुनको भनाई। कुलपतिमा प्रधानमन्त्री रहने व्यवस्था हटाइने प्रतिबद्धता। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई समेटेर 15 महाधिवेशनमा जाने कांग्रेसको निर्णय। दमनकारी पीड़क जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने ओलीको दावी। र बहुपक्षीय विश्व व्यवस्थालाई सुदृढ बनाउने ब्रिक्स सदस्य राष्ट्रका नेताहरूको प्रतिबद्धता। विश्व शान्तिमा जोड, राष्ट्रसंघको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति असहमति। अन्नपूर्ण खबर अब विस्तारमा। आज हरितालिका तीज, वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउन वरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्। सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरू भएको धर्मशास्त्रीय मत रहेको छ। धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले तीजको व्रत गर्नुपर्ने भनिएको भए पनि समाजमा चर्चामा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइरहेको छ। व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यता छ। यस्तै भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। यसैबीच तीज पर्वमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका 4 ढोका बिहान 3 बजेबाटै खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिरमा छिर्न 5 लाइनको व्यवस्था गरिएको छ। यस्तै मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइनको व्यवस्था छ। तीज पर्वका दिन आज दर्शन मार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ। दर्शनार्थी मध्ये महिलाको संख्या उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाइएको छ। यस्तै तीजका दिन काठमाडौँ उपत्यकामा सवारी चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि छुट्टा छुट्टै पार्किङ स्थल तोकिएको छ। विशिष्ट व्यक्तिका सवारी साधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ भने अन्य सवारी साधनका लागि भण्डारखल पार्किङ, सिपल चौर, वनकाली पार्किङ, तिलगंगा, उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको कोषले जनाएको छ। यसैबीच तराई मधेसका जिल्लाहरूमा आज चौठ चन्द्र अर्थात् चौरचन पर्व मनाइँदैछ। छठपछि मधेसमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठ चन्द्र पर्वमा आजका दिन व्रतालु दिनभरि उपवास बसेर साँझ पख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन्। व्रतालुहरूले साँझ पख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादका रूपमा अर्पण गर्छन्। सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गर्ने परम्परा छ। यस अवसरमा माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ। साथै गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ। चौरचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने विश्वास छ। धनुषा, महतरी, सिराहा, सर्लाही, सप्तरी, बारापर्सा लगायतका जिल्लाहरूमा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ। भारतका केही राज्यहरूमा पनि चौरचन्द्र पर्व मनाउने प्रचलन रहेको छ। पर्वको अन्त्यमा चढाएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने परम्परा छ। भोटेकोशी बाढी प्रभावित नागरिकलाई मासिक 15,000 उपलब्ध गराइने भएको छ। संचार तथा सूचना प्रविधि विकास मन्त्री विक्रम तिमल सिन्हाका अनुसार गत
बिहिबार बसेको मन्त्री परिषद बैठकले भोटेकुसी बाढी प्रभावित चार सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा बापत मासिक 15,000 दिइनेछ। त्यसपश्चात थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त उपलब्ध गराउने निर्णय गरिएको छ। यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराइने उहाँको भनाइ छ। यस्तै बाढीका कारण हिजो बिहान 8 बजेसम्म को तथ्याङ्क सार्वजनिक गर्दै सरकारले 1,386 जनाको शव फेला परेको जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शवको व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्त 1,886 गरी कुल 3,132 डीएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1,354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। हालसम्म बेपत्ता 4,089 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 2,712 जना व्यक्तिलाई राखिएको छ। यस्तै चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूलो ढुङ्गा भेटिएको छ। हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिट हटाउँदै जाँदा ठूलो ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फँसेका आठजना फँसेको आकलन गरिएको छ। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: झुक्का साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
1: ब्रेक पछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनैतिक हस्तक्षेप मुक्त गरी वित्तीय सहायता प्रदान गर्न ऐन प्रतिस्थापनको गृह कार्य भइरहेको बताउनु भएको छ। हिजो सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 को संशोधन तथा एकीकरण प्रतिस्थापन विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषय विज्ञ तथा सरकारवाला संस्थाहरूको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा विज्ञान तथा नवप्रवर्तनको सुधारका लागि विकासका लागि नास्टको संरचनामा व्यापक सुधार आवश्यकता रहेको बताउनुभयो। सोही आवश्यकताका आधारमा 2048 सालमा बनेको ऐनको प्रतिस्थापन गरिरहेको उहाँको भनाइ छ। उहाँका अनुसार प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था पनि हटाइनेछ।
2: पहिलो कुरा चाहिँ यसमा राजनीति हस्तक्षेप नपारौँ भन्ने कुराले चाहिँ यो लिएको छ। अब अहिलेसम्म चाहिँ यसमा प्रधानमन्त्रीले नेतृत्व गर्ने भन्ने थियो र प्रधानमन्त्रीलाई नै यसको चाहिँ चान्सलर कुलपति राखिएको थियो र अहिले चाहिँ यसमा कुलपति चाहिँ प्रधानमन्त्रीलाई नराख्ने किनभने उहाँले भ्याउनुहुन्न भन्ने कुरा हो। प्रधानमन्त्रीलाई चाहिँ हामीले विज्ञान प्रविधि र नवपरिवर्तनको शीर्ष स्थानमा राख्नुपर्छ, त्यो कुरा चाहिँ हामीले ऐनमा राखेको छ। विज्ञान मन्त्रालयको ऐनमा प्रधानमन्त्रीलाई चाहिँ शीर्ष स्थानमा राखेर त्यो एउटा परिषद गठन गरेको, किनभने प्रधानमन्त्रीले एउटा निश्चित दिशा कठोर गरेर ठोस चाहिँ दिशा निर्देशन गरेन भने विज्ञान प्रविधिको विकास र नवपरिवर्तनको विकास हुँदैन।
1: नेपाली काँग्रेसले 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर 15 महाधिवेशनमा जाने निर्णय गरेको छ। हिजो बसेको कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समावेश गर्ने निर्णय गरेको हो। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिप्रति पूर्व सभापति शेरबहादुर देवा पक्षले भने असहमति राख्दै समानान्तर रूपमा 15 महाधिवेशन गर्ने तयारी गरिरहेका बेला पूर्व कार्य समितिलाई पनि आयोजक समितिमा समावेश गर्ने निर्णय गरिएको छ। काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको बताउनु भएको छ।
3: शेरबहादुरको पक्षको, पूर्णबहादुरको पक्षको, फल्लाको पक्षको भन्दा 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। जब नजिक नजिक बस्छ नि जीवनभरि, जस्तै भन्नुहोस् न, म जन्मदा यो काङ्ग्रेस थियो, यसको झन्डा थियो, यसको रुख थियो, अफिस जहाँ भए पनि ईसा नेपा जो थियो नि त, यसलाई त्यो पछि यहाँ सारेको नि, घर त थियो नि काङ्ग्रेसको। तर मलाई अन्तिममा के हुन्छ भने त्यो यत्रो लागिसकेँ, यत्रो वर्ष जेल बसेँ, यति पिटाइ खाएँ, अब मैले रुख छोडेर म कहाँ जाने भन्ने हुन्छ कि मान्छेले। जब अन्तिम जान्छ नि मान्छेले नयाँ कुरा सोध्दै जान्छ। त्यसैले अब काङ्ग्रेसको अधिवेशन हुने भएपछि अब यसैबाट मन्त्री भएछ, यसैबाट संसद भएछ, कहाँ छोडेर जान्छ, यसले पहिचान बनाइदिएछ, काङ्ग्रेसको पहिचान हो नि त बनाएछ। त्यसैले अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दावी गर्नुभएको छ। वर्तमान सरकारप्रति लक्षित गर्दै ओलीले दमनकारी शासकको नाश हुने बताउनु भएको हो। नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुझाव कार्यालयले बुझाएको ध्यानकर्षण पत्र बुझ्दै उहाँले आफू व्यक्तिगत रूपमा 60 वर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढ़िरहेको र जनताका हक अधिकारलाई लिएर लड़ाईको मैदानमा उभिरहेको बताउनुभयो। उहाँले मीडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताउनु भएको छ।
4: हाम्रो सङ्घर्ष एकछिन कहिले कहिले ब्रेक लागेको छ, कहिले कहिले धक्का खाएको छ, एकछिन अलिकति स्लो मोसनमा, अलिक धिमा गतिमा एकछिन चलेको होला, एकछिन व्यवधान आएको होला, एकछिन अधिनायकवादी सोचहरूले काम गरेको होला, एकछिन अधिनायकवादले रोकेको होला, पञ्चायत कालले फेरि सुरु भएपछि कहिले राणाले रोके, फेरि अलिकति खुल्या थियो, अगाडि बढ्नै पाएको थिएन, फेरि पञ्चायतले रोक्यो, फेरि अगाडि बढ्न कोसिस गरेको थियो, अब अहिले फेरि रोक्ने कोसिस भइरहेको छ। यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ यसको प्रभाव कहाँ पुगेको छ, यसको ऐतिहासिक महत्त्व मान्छेले जति बुझेका छन्, यस स्थितिमा अब लामो समय रोक्न सकिँदैन। राणा शासन स्थापना भएपछि 104 वर्ष भयो, शाही शासन 200-250 वर्ष शाही शासन, राणा शासन 104 वर्ष टिकेको, पञ्चायत 30 वर्ष टिक्या, ज्ञानेन्द्रले कु गरेर टिकाउन खोज्दाखेरि माघ 19 खास कु भएको, माघ 19 63-61 माघ 19 कु भएको, 63 वैशाख 11 पुग्दा सकियो र 65 जेठ 15 पुग्दा राजतन्त्र समाप्त। त्यसर्थ अबको प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रता विरोधी कदमहरू लामो समयका लागि हुनै सक्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गरिनुपर्ने बताउनु भएको छ। हिजो काठमाडौँ आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भदौ 23 र 24 पछि जनताको आकांक्षा परिपूर्तितर्फ नभएको र देश अनिश्चितताको अँध्यारो सुरुङमा फँसेको बताउनुभयो। सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास नपाउने उहाँको दावी छ। आगामी मङ्सिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर भएको उहाँको भनाइ छ।
5: कतिपयलाई लाग्दो होला, गएको भदौ 23-24 गते भनेको अघिल्लो भदौ 23-24 गते जुन प्रकारको विद्रोह र त्यसपछि परिवर्तन भयो अथवा निर्वाचन पछि नयाँ सरकार हामीले प्राप्त गर्यौं, परिवर्तन त भयो नि भन्ने जस्तो लाग्छ होला। तर आज पनि जुन विद्रोह भएको थियो, जेका लागि भएको थियो, जनतामा आशा जाग्ने काम हुन सकेको छैन। जनताको त्यो आकांक्षा परिपूर्तिको दिशातर्फ देश अगाडि बढ्न सकेको छ अथवा देश बढेको छ भन्ने होइन, देशमा आशा जाग्ने काम भएको छैन मात्र होइन, देश एउटा अनिश्चितताको अध्ययारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ। राजनीतिक तरलता झन बढेर गएको छ, अनिश्चय झन बढेर गएको छ। यस्तो बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको तयारी भइराखेको छ।
1: अन्नपूर्ण खबरमा ब्रेकको पालो।

0: IME Life, Insuring Future.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: ब्रेकपछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर. उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका चार नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले दुई साताको अवधिमा 1,78,44,22,746 रुपियाँ भन्दा बढी राशि संकलन गरेको छ. भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरे स्थित भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आया चीनको तिब्बत हुँदै लिजी नेचुङ कोरोला नाकातर्फ डाइभर्ट हुन थालेपछि पछिल्लो गएको शुक्रबार एकै दिन 27,11,00,000 रुपियाँ राशि संकलन भएको हो. भदौ 10 गतेसम्म मुस्ताङ भन्सार कार्यालयमा 53 करोड़ राशि संकलन भएको थियो. पछिल्लो साता दैनिक 30 करोड़ रुपियाँको हाराहारीमा राशि संकलन भइरहेको छ. विद्युतीय सवारी साधनको जाँच पास 163 र चीनबाट नेपाल 133 कन्टेनर भित्रिएकोमा बाढ़ीका कारण रसगढ़ी नाका बन्द भएपछि यता हालसम्म 434 मालवाहक कन्टेनर जाँच पास भएको भन्सार कार्यालय प्रमुख विदुर चुडालले बताउनुभयो. अन्नपूर्ण खबरमा अब विदेशका खबर. भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ. भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्. घोषणापत्रमा राजनीतिक तथा सुरक्षा आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ. ब्रिक्स नेताहरूले मध्य पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीति र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ. यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ. विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको छ. ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ. सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता पनि भएको छ. भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र सहकार्य विस्तार गर्ने लगायतका विषयमा छलफल भएको छ. भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ. अन्नपूर्ण खबरमा अब खेल खबर. एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ. मलेसियामा अस्ति सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली गैराती नेपाल आइपुगेको हो. ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गर्नुभयो. मलेसियाको बायोमास ओभालमा भएको फाइनल खेलमा नेपालले युएईमाथि 44 रनको जित हासिल गरेको थियो. नेपालका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी घोषित भएका थिए. विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सन्दीपले सबैजनाको मेहनतले सफल भएको बताउनु भएको छ. सबैजना खुसी छौं, देश दुःख अवस्थामा भइरहेका बेला राम्रो प्रदर्शन गर्न सक्यौं, एसिया कपमा पनि छनौट भएका छौं, एकदम गर्व महसुस भइरहेको छ भन्नुभएको छ. नेपाली टोली अबको केही दिनमा एसियन गेम्सका लागि जापान प्रस्थान गर्दैछ. यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौं. अन्त्यमा मुख्य खबर फेरि एकपटक. आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदै आजै तराई मधेसका जिल्लाहरूमा चौरचन्द्र अर्थात चौरचन मनाइँदै. बाढ़ी पीड़ितलाई मासिक 15,000 आवास भाडा दिँदै सरकार. बेपत्ताको संख्या बढ्दो, खोजी तीव्र. चिलिमेको हाइड्रोको सुरुङ भित्र भेटियो ठूलो ढुङ्गा, 8 जना फसेको आशंका. नास्टलाई राजनीतिक हस्तक्षेप मुक्त गर्ने गरी एन प्रतिस्थापनको गृह कार्यमा सरकार रहेको मन्त्री महावीर पुनको भनाई. कुलपतिमा प्रधानमन्त्री रहने व्यवस्था हटाइने प्रतिबद्धता. 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई समेटेर 15 महाधिवेशनमा जाने काँग्रेसको निर्णय. दमनकारी पीड़क जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने ओलीको दावी. र बहुपक्षीय विश्व व्यवस्थालाई सुदृढ बनाउने ब्रिक्स सदस्य राष्ट्रका नेताहरूको प्रतिबद्धता, विश्व शान्तिमा जोड, राष्ट्रसंघको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति असहमति। हवस्त, अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 94 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। बिहान 9 बजेको अन्नपूर्ण खबरका साथमा पुनः उपस्थित हुनेछु। मलाई बिदा दिनुहोस्। नमस्ते।
2: स्वस्थ जीवनको शुरूआत ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
4: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-012-35-888।
10: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
11: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
10: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
11: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
10: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
11: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
10: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
11: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
10: राइड स्मार्ट, राइड एथर।
11: फोन नम्बर 9853154106।
12: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
13: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
14: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
15: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-512-40-934।

0: नम्बरमा
1: डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिस होम, खुसीको कनेक्सन।
3: हामीले अरूलाई दोष धेरै दियौँ,
4: अब एक पटक आफैले के गर्यौँ त्यसलाई मनन गरौँ।
3: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौँ।
4: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन।
5: निर्जीवन बिमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बिमा कम्पनी शिखर इन्स्योरेन्स।
6: शिखर इन्स्योरेन्स, ह्याप्पी इन्स्योरेन्स।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5658555
5: 5658555।
6: हामीले अरूलाई दोष धेरै दियौँ,
7: अब एक पटक आफैले के गर्यौँ त्यसलाई मनन गरौँ।
6: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौँ।
7: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन।
8: निर्जीवन बिमा जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बिमा कम्पनी शिखर इन्सुरेन्स।
9: शिखर इन्सुरेन्स, ह्याप्पी इन्सुरेन्स।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz
1: रेडियो पाव घटना विषयको सशक्त संवाद
2: पावर्ड बाइ
3: ठुक्क साथ व्यापार व्यवसाय गर्न आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्न युनाइटेड अजोर इन्स्योरेन्स युनाइटेड बाइ ट्रस्ट.
4: नमस्कार श्रोता, कार्यक्रम रेडियो पावरमा स्वागत छ. म भूपाल लुइटेल. तपाईँ यो कार्यक्रम हरेक दिन यसै समयमा रेडियो अन्नपूर्ण नेपाल सहित साथै प्रदेशका दर्जनौ एफएम रेडियो मार्फत हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ. प्रधानमन्त्री बालेन युएनको महासभामा भाग लिन असोज पहिलो साता अमेरिका जाँदै हुनुहुन्छ र त्यहाँ जलवायु मुद्दाका विषय र नेपालको अन्तर्राष्ट्रिय मञ्चमा एउटा ठूलो एक्सपोजरको रूपमा यसलाई लिइएको छ. तर विडम्बना, विश्वको आधा जनसङ्ख्या र विश्व अर्थतन्त्रको जीडीपीकै 40% प्लस हिस्सा ओगट्ने ब्रिक्स जो 11 देशहरूको एउटा संगठन छ, यो नर्थ साउथ ब्लकको, त्यहाँ ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स यूएई छन्. यो सम्मेलन भारतमै भयो तर नेपालले यो थाहा पाएन. अर्थात् नेपालको चासोको विषय थियो तर नेपाललाई यसमा कुनै मतलब दिइएन. बेमतलबका साथ यो भएको छ र नेपाल त्यसलाई परबाट मिडियाबाट च्याउने, हेर्ने, थाहा पाउने अवस्थामा मात्र सीमित भयो. यो किन भयो? हाम्रो अन्तर्राष्ट्रिय जो एक्सपोजरको कुरा, आउटरिचको कुराहरू छन्, यसमा नेपाल चुकेको छ वा अरू केही बाटो हो? यो समेत जोडेर आजको कार्यक्रममा हामी संवाद गर्दैछौँ. हामीसँग अन्तर्राष्ट्रिय मामिलाका एकजना जानकार विज्ञ डाक्टर केपी शर्मा हुन्छ. डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु.
5: हजुर, धन्यवाद.
4: प्रधानमन्त्रीमा बालेन आए पछाडि अथवा राजसभाको दुई तिहाईको अभूतपूर्व जनमत सहितको सरकार बनेपछि नेपालको अन्तर्राष्ट्रिय मामिला, यसको आउटरिच कुन स्टेजमा छ? तपाईँ कसरी टिप्पणी गर्नुहुन्छ यसलाई?
5: अब अहिले चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो चाहिँ अन्तर्राष्ट्रिय उसमा चाहिँ नयाँ सरकार आइसकिसकेपछि डिप्लोमेटिक लेभलमा भन्नुहोस् या पोलिटिकल लेभलमा भन्नुहोस् हाम्रो घेरा चाहिँ अलिकति खुम्चिएको छ, अलिकति साँगुरिएको छ.
4: हजुर.
5: र अन्तर्राष्ट्रिय कम्युनिटीसितको हाम्रो सम्बन्ध चाहिँ अलिक कमजोर भएको भन्ने हामीले बुझ्न पर्छ.
4: हजुर.
5: त्यसका धेरैवटा घटनाहरू परिघटनाहरू घटे.
4: हजुर.
5: अब हामीले त्यो बुझ्न पनि पर्छ. भर्खरै पनि संसदमा अमरेश कुमार सिंहले एउटा आवाज उठाउनु भयो कि खुफिया एजेन्सीको मान्छेलाई भेट्नको निमित्त प्रधानमन्त्रीको सल्लाहकार, मतलब चाहिँ एउटा गोप्य बाटो मार्फत गोप्य ढङ्गबाट गएर दिल्लीमा भेटेको भन्ने कुराहरू जुनहरू आइरहेछ. यसले के देखाउँछ भन्दाखेरि हाम्रो चाहिँ अन्तर्राष्ट्रिय फरेन पोलिसीमा चाहिँ हामी चुकिरहेका छौँ. हामीमा मेच्युरिटीको अभाव भयो, अनुभवको अभाव भयो, या हाम्रो आफ्नै खालको दम्मले हो कि
4: त्यो
5: चाहिँ अब स्वयं प्रधानमन्त्रीले जान्नुपर्छ, परराष्ट्र मन्त्रालयले जान्नुपर्छ.
4: हजुर.
5: र यसमा चाहिँ हाम्रो अहिलेको
4: बाहिरबाट देख्दा तपाईँले के देख्नुहुन्छ त? यो दम्मले हो, थानापारा हो अथवा अप्ठ्यारो हो? जस्तो म ब्रिक्समै केन्द्रित हुन्छु ल एकैछिन, किनकि विश्व जनसङ्ख्याको आधा हिस्सा यो ब्रिक्सले ओगट्छ र अर्थतन्त्रको त 40% प्लस ओगट्दो रहेछ. मैले अघि सर यसो हेरिरहेको थिएँ. यो ब्रिक्स हाम्रो चासोको विषय त हो, सरकार होला या नहोला, त्यो समेत हामी निहाल्नु पर्ने, मिडियाबाट थाहा पाउनु पर्ने, व्यक्तिका रूपमा मिडियाका

0: गर्दाखेरि चाहिँ भारत चाहिँ अहिलेको सरकारसित खुसी छैन, नाराज छ भन्ने कुरा हामीले बुझ्न पर्ने हुन्छ। अब त्यसका धेरैवटा कारणहरू मध्येमा अहिले नै पनि म सुन्दैछु, अहिलेको रसुवाको जुन बाढी घटना घट्यो, एउटा चाहिँ मतलब त्यो क्षति भयो, त्यस बेलामा चाहिँ भारतीय नागरिकहरू पनि 400-500 परेको जस्तो लाग्छ। त्यसमा पनि भारतले सुरुमै मतलब चाहिँ आफ्नो उद्धारको लागि चाहिँ हेलिकप्टरहरू पठाएर ट्रेन मान्छेहरू पठाएर गर्न खोजेको थियो, तर भारत नेपाल पक्षले त्यसलाई चाहिँ आनाकानी गर्यो भन्ने कुराहरू पनि छ। त्यसैले यस्तै विभिन्न कारणहरूले अब अस्ति नै हामीले मतलब चाहिँ के हेर्नुपर्छ भन्दाखेरि प्रधानमन्त्रीलाई चाहिँ मोदी चाहिँ भारतको प्रधानमन्त्रीले चाहिँ निमन्त्रणा नै दिएको हो, त्यो निमन्त्रणालाई पनि बालनले इग्नोर गर्नुभयो होइन। अब फेरि जब यस्तो घटनाहरू भइसकिसकेपछि पछि फेरि बालनले चाहिँ रविजीलाई चाहिँ उहाँ चाहिँ रेड कार्पेट ओछ्याइसकेपछि फेरि म पनि मतलब भेट्न चाहन्छु भनेर आफ्नो सल्लाहकारलाई भारतमा पठाएर फेरि त्यो डिप्लोमेटिक बिग्रिएको रिलेसनलाई सच्याउन खोज्नु भएको बुझिन्छ, तर भारतले त्यसलाई चाहिँ सकारात्मक नलिएको र इग्नोर गरेको भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यसैले गर्दा अन्तर्राष्ट्रिय हिसाबमा अहिलेको वर्तमान सरकारको ब्रिक्सको एउटा त्यो तपाईँले भनेको ब्रिक्सको एङ्गलबाट अहिले निम्तै नआएको भन्ने बुझ्नु पर्यो एउटा। दोस्रो चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको अब ब्रिक्स भनेको चाहिँ पश्चिमा शक्ति केन्द्रहरू खास गरी वेस्टर्न कन्ट्रिजहरू युरोप र अमेरिका अझ बढी भन्दा अमेरिका अमेरिकाले बनाएको तपाईँको पोलिटिकल आर्थिक जुन संरचना छ त्यो संरचनाको विपरीत जस्तो खास गरी उनीहरू लिबरल इकोनोमीको कुराहरू उठाउँछ भने ब्रिक्सले चाहिँ गुड गभर्नेन्सको कुराहरू उठाइरहेको छ होइन। त्यसले गर्दा उनीहरूले लादेको जुन मोडल छ आर्थिक मोडलहरू जस्तो डलरको कुरा भयो, अब त्यसबाट आइएमएफको कुरा भयो अनि वर्ल्ड ब्याङ्कको कुराहरू भयो, त्यो संरचनाहरूमा चाहिँ पश्चिमाहरू मात्रै हालिमुहाली रह्यो, त्यो प्रतिनिधिमूलक भएन भनेर त्यसको विरुद्धमा गएर नेपाल के अरे विश्वको मतलब अहिलेको ग्लोबल अर्डरलाई नै च्यालेन्ज गर्ने हिसाबले नयाँ मुद्रा संयुक्त देशहरूको 11 देशहरूको छुट्टै अझ पहिला त अहिले 11 थिएन, पहिला त 5 मात्रै होकेर कन्ट्रिजहरू छुट्टै मुद्राहरू सञ्चालन गर्ने र त्यसमा छुट्टै ब्याङ्क बनाउने ब्याङ्क पनि बनाइसकेको अवस्था,
1: डलर बिना नै
0: डलर बिना नै कारोबार गर्ने भन्ने हिसाबले अगाडि बढाएको कुरा हो। तर यसमा फेरि आन्तरिक कुरा के छ भन्दाखेरि अब सायद निमन्त्रणा आएको भए पनि बालेन्सजी चाहिँ जानुहुन्थ्यो कि जानुहुन्थ्यो चाहिँ मलाई फेरि शङ्का लाग्छ, किनभने
1: विश्वका शक्तिशाली देशका मानिसहरूसँगको नेपालले बन्ड सेयर गर्ने अथवा त्यहाँ पुग्ने नै पनि एउटा ठुलो एक्सपोज हुन सक्थ्यो नि आज संसारको शक्तिशाली सी जिनपिङदेखि पुटिनसम्म।
0: तर कुरा के छ भन्दाखेरि अहिले भर्खरै पनि एउटा अमेरिकाको एउटा न्युज पेपरमा आइरहेछ
1: हजुर
0: कि यहाँको मतलब चाहिँ गभर्नमेन्ट चाहिँ अलिकति प्रो अमेरिकन हो भन्ने खालको कुराहरू आइरहेछ होइन।
1: हजुर
0: अब त्यसरी हो भनेदेखि त भोलि अब अमेरिकन साइडले सिग्नल दियो भन्दै एन्टी अमेरिकन मुभ हो ब्रिक्स त, यसमा मतलब चाहिँ बालनजी जानुहुन्थ्यो कि जानुहुन्नथ्यो त्यो पनि एउटा शङ्काको विषय भयो, एउटा यो पाटो भयो भने। अब दोस्रो चाहिँ अब यो ब्रिक्स पनि आफैमा धेरै बलियो भएर एन्टी अमेरिकन अथवा डी डलराइजेसन अथवा डलर विस्थापित गर्न सक्छ जस्तो मलाई अहिले लागिरहेको छैन।
1: तर डाक्टर साहब त्यहाँ एउटा मलाई चाख लागेको तपाईँलाई सोधिहालौँ, जस्तो अब ब्रिक्सका राष्ट्रहरू बिच पनि त्यहाँ सर्प भ्यागुतर बिचीको जस्तो कथा लाग्ने, किनकि अब आफै आयोजक ब्रिक्सको भारत छ, यस पछाडि त हुन त होस्ट नेसन चाइना होकेर जस्तो ऊ सँगसँगै फेरि इजरायल र अमेरिकासँग पनि उत्तिकै लसिएको देखिन्छ भारत, हेर्नुहोस् यता फेरि ब्रिक्समा छ उता फेरि त्यो किसिमको सम्बन्ध छ।
0: कस्तो राम्रो कुरा उठाउनु भयो कि मलाई के लाग्छ भने
1: हजुर
0: जस्तै इन्डियाको के अरे अमेरिकाको डलरलाई विस्थापित गरेर चिनको युआनलाई स्थापित गर्ने या छुट्टै मुद्रा बनाउँदाखेरि चिनको चिन त्यो त ब्रिक्समा त सबैभन्दा बढी त चिन बलियो हुन्छ
1: हो,
0: अनि चिनलाई बलियो बनाउने हिसाबले फेरि भारतले कसरी अँगालो हाल्ला र त्यसरी भन्दा त अहिले भइरहेकै संरचनामा बरु डलरकै मतलब चाहिँ कारोबार भइराख्यो भने डलर नै बरु बलियो भइराख्यो भने कम्सीमा पनि मतलब चाहिँ के छ भने अहिलेको डोनाल्ड ट्रम्पसँगको सहकार्य नमिले पनि भोलि गभर्नमेन्ट चेन्ज गर्दाखेरि अमेरिकाले नै संरक्षण मलाई गर्न सक्छ, चिनले त मलाई संरक्षण गर्दैन, चिनले त मलाई कर्लापै खान्छ भन्ने खालको सोच
1: भारतको
0: मतलब चाहिँ त्यो डर भारतसँग त्यो जीवित छ भन्ने मलाई लाग्छ। त्यसैले गर्दाखेरि ब्रिक्स सम्मेलन पनि कागजमा मात्रै एउटा सीमित भएर
1: अनि डाक्टर साहब भारत चाहिँ जस्तो होस्ट नेसन भएको हिसाबले हुन त पाकिस्तानलाई निमन्त्रण छैन, पाकिस्तान मेम्बर पनि बन्न सम्भवतः भारत दुइन्जेल असम्भव नै होला, छिमेकीहरूलाई सामान्यतः एउटा आइसोलेसनमा राख्ने वा सेचुरेट गरेर राखिराख्ने उसको नीति हुनसक्छ, बङ्गलादेशले पङ्गा खोजेका कारण उसलाई अलिकति भाउ दिएको हुनसक्ला, यो कोणबाट हेऱ्यो भने चाहिँ के हो त हामी नेपाल
0: होइन यस्तो भयो हामीलाई त मतलब बाइपास गर्यो भारत,
1: बाइपासै हो
0: बुझ्नुपर्छ,
1: बाइपासै हो
0: हामीलाई बाइपास गर्यो, बाइपास गर्यो, इग्नोर गर्यो, जे शब्द प्रयोग दिनुहोस् होइन। अब हाम्रो सरकार चुक्यो हाम्रो।
1: तर यत्रो तपाईँ

0: दुई तिहाई जनमत अभूतपूर्व जनमतको यति बलियो सरकारलाई त्यो तहको इग्नोरेन्स, यो कति नाराज कुरा हो?
1: होइन, अब यस्तो हो, त्यो जति मतलब दुई तिहाई भनेको एउटा सगरमाथाको चुचुरो जस्तै भयो, जति जनताको अभिमत हामीले प्राप्त गर्यौं हाम्रो सरकारमा त्यति नै मतलब त्यो अल्गो फेरि दम्म घमण्ड इगो ले जरा गाड्यो कि, अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो घटनाहरू भइरहेछ कि भन्ने कुरा हामीले बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।
0: अब नेपालजी फेरि यही बेला अन्तर्राष्ट्रिय मञ्च एउटा साझा राष्ट्रसङ्घीय मञ्चमा पनि सामेल हुँदैछ, प्रधानमन्त्री त्यहाँ पुग्दै हुनुहुन्छ, त्यसले चाहिँ कति हाम्रा लागि लाभदायक काम गर्न सक्छ, त्यो कति हाम्रो लागि एउटा विगतमा त साइडलाइन वार्ताहरू पनि भएका देखिन्थे, अब प्रधानमन्त्रीको मुड र नेचरले कति त्यो सम्भव होला, तपाईँलाई के लाग्छ त्यो चाहिँ?
1: होइन, मलाई कस्तो लाग्छ भन्दाखेरि अब यो युएनको सम्मेलन त अब जो हरेक वर्ष हुन्छ होइन,
0: हजुर,
1: अब हरेक वर्ष नेपालले प्रतिनिधित्व गरिरहेछ, प्राय प्रधानमन्त्रीहरू नै गइरहनु भएको देखिरहेको छु मैले,
0: हजुर,
1: अब यो हाम्रो अहिले यसमा चाहिँ अब पालेनजी जाँदै हुनुहुन्छ क्यार, अब त्यो उहाँको के हो, अब टुङ्गो पनि छैन, जानुहुन्छ कि जानु मलाई थाहा भएन,
0: अनि सेड्युल आइसक्यो,
1: उहाँ जानुहुन्छ भने उहाँ नै जानुहुन्छ भने पनि खासै ठुलो सिग्निफिकेन्स इम्प्याक्ट नेपालको तर्फबाट अब युएनमा गएर केही पर्छ जस्तो मलाई लाग्दैन,
0: हजुर,
1: तर कुरा के भन्दाखेरि हामीले हाम्रो आवाज त उठाइराख्नुपर्छ, मेजर कुरा भनेको अहिले क्लाइमेट चेन्जको प्रभाव त सबभन्दा बढी मार त अहिले हामी पर्यौँ, त्यसमा अहिले क्लाइमेट चेन्जको ग्लोबल वार्मिङमा कन्ट्रिब्युसन त चिनको 33% सकेर अमेरिकाको 12-14% मात्रै होला होइन, त्यसैले गर्दा क्षतिपूर्ति दिनु पर्यो भने त चिनले नै बढी दिनुपर्ने हुन सक्छ, त्यसैले गर्दाखेरि सायद पश्चिमा राष्ट्रहरूले जसरी पनि अहिले बालेनलाई नेपालको तर्फबाट बोलाएर त्यहाँनेरि मतलब चाहिँ चिनको मतलब उसलाई चाहिँ दबाब दिने, अब धेरै अरू देशहरूले पनि यो उठाउन सक्छ यो ग्लोबल वार्मिङको कुरा, यो क्लाइमेट चेन्जको कुरा, रेले पारेको क्षतिको विषयमा,
0: हजुर,
1: त्यसैले गर्दाखेरि चिनलाई दबाब दिने हिसाबमा नेपाललाई पश्चिमा शक्तिहरूले अब संयुक्त राष्ट्र संघको मञ्चमा प्रयोग गर्न सक्छन् भन्ने कुरा मलाई लाग्छ, नम्बर एक,
0: हजुर,
1: होइन, अब नम्बर दुई के छ भन्दाखेरि फेरि त्यसो भनिरहँदाखेरि पनि नेपालको पक्षबाट फेरि नेपालको प्रधानमन्त्रीले आवाज नउठाउने भन्ने चाहिँ हुँदैन, तर हामीले त्यतिखेर पनि ध्यान दिनुपर्छ कि कतै फेरि त्यो कुरा उठाइरहँदाखेरि डाइरेक्ट हामीले चाइनालाई मतलब चाहिँ केन्द्रमा राखेर बोल्यौँ भने फेरि अहिले भारत त हामीसँग चिडिएको छ, चाइना पनि अघोषित रूपबाट हामीसँग टाढा छ अहिलेको हिसाबले, किन भन्दाखेरि अहिलेको यो अहिलेको सरकारको जुन स्ट्रक्चर छ, जुन बन्यो र जुन खालको दलाई लामाको प्रवेश र दलाई लामालाई प्रायोरिटीमा सरकारले राख्यो, जुन खालका कार्यक्रमहरू गर्न खोज्यो र अस्ति कार्यक्रम प्रधानमन्त्रीले रोक्नु पनि पर्यो,
0: टिबेटियन मुभमेन्ट,
1: त्यो सबै कुराहरू टिबेटियन मुभमेन्टको त्यो हेर्दाखेरि होइन, एउटा काठमाडौँ युनिभर्सिटीमा एउटा प्रोग्राम नै हुन लागेको थियो नि 39-40 देशको होइन, त्यो चाहिँ दलाई लामा अथवा दक्षिण के अरे कोरियाले फन्डिङ गर्ने अमेरिकनहरूको फन्डिङमा होकेर त्यो चाहिँ लास्टमा आएर चाहिँ प्रधानमन्त्रीले रोक्नु पर्यो, यो कुराहरू सबै गर्दाखेरि हाम्रो सम्बन्ध चिनसित पनि चिसिएको छ, बिआरआईको प्रोजेक्टहरूलाई पनि यो सरकार आइसकेपछि त्यस्तो एड्रेस गर्ने अगाडि बढाउने कुनै खालको कामहरू अगाडि भइरहेको अथवा त्यसलाई केन्द्रमा ल्याइरहेको भन्ने मैले देख्दिनँ, त्यसैले गर्दाखेरि युएनमा जाँदाखेरि फेरि कतै हाम्रो मतलब चाहिँ क्लाइमेट चेन्जको विषय उठाइरहँदाखेरि हामीसित चाइनालाई प्रभाव पर्ने या चाइनालाई ठाडो रूपमा मतलब चाहिँ असर पर्ने हिसाबले उहाँले प्रस्तुत गर्नुभयो र त्यो ढङ्गले पश्चिमाहरूले उहाँलाई युज गरे भने भइरहेको अहिलेको चिसोको सम्बन्ध पनि झन् एकदम बिग्रेर जान सक्छ, अनि चिन र भारत दुइटैसँग सम्बन्ध बिगारेर यो देश चलाउँछु र यो देश बनाउँछु भनेर सपना कसैले देखिरहेको छ भने त्यो दिवा सपना मात्रै हुनेछ र अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ हाम्रो झन् बिग्रियो भनेदेखि हामीलाई चाहिँ भोलि गएर हामीले अहिले हेऱ्यौँ नि, अहिले हामीलाई ग्यासको एउटा सिलिन्डरको अभावले मान्छेहरू आत्महत्या गरिरहेछ, भारतले एक महिना ग्यास दिएन भनेदेखि देश त चल्ने रहेनछ नि,
0: यो कुरा त
1: सत्य हो, त्यसैले गर्दाखेरि हामीलाई चाहिँ डिजेलहरू पेट्रोलहरू भारतबाट आएन भने हामी 15 दिन पनि धान्ने हामीसँग स्टक छैन भने हामीले पनि पङ्गा लिनुभन्दा भारतसित एउटा चाहिँ मतलब चाहिँ सफ्ट डिप्लोमेसीको आधारमा ब्यालेन्स डिप्लोमेसीको आधारमा कहाँ कहाँ समस्या हो बसेर कुराकानी गर्नुको सट्टामा इगो राखेर म दुई त्याईको मतलब चाहिँ गर्छु नेपाली जनताले मलाई जिताएको हो भन्ने कुरा चाहिँ अन्तर्राष्ट्रिय मतलब डिप्लोमेसीमा चाहिँ साह्रै ठुलो मिनिङ राख्छ जस्तो मलाई लाग्दैन।
0: डाक्टर साहब, हुन त अब सरकारसँग तातिका ताती थिङ्क ट्याङ्कहरू लाग्ने विज्ञहरूको कमी नहुने बताइन्छ, अब हुन त अहिलेको सरकारसँग ती थिङ्क ट्याङ्कहरूको कति एक्सिस छ दोस्रो कुरो, तपाईँहरू जस्ता मान्छे पनि गराइराखेको सुनिन्छ, के हो त यो तालमेल कहाँ मिलेको छैन, यो अग्लो होचो कहाँ भइरहेछ विदेश मामिलामा हाम्रो कूटनीतिमा अन्तर्राष्ट्रिय सम्बन्धमा?
1: पहिलो कुरा त हेर्नुहोस् नेपालमा राम्रोसँगको कुनै पनि थिङ्क ट्याङ्क अर्गनाइजेसनले काम गरिरहेको छैन, नम्बर एक,
0: हजुर,
1: नम्बर दुई, भए पनि त्यस्तो थिङ्क ट्याङ्क अर्गनाइजेसनहरूलाई चल्नको निमित्त चाहिने आर्थिक सहयोग सरकारले गर्दैन, तेस्रो कुरो मतलब चाहिँ थिङ्क ट्याङ्ककै कुराहरू पनि कतिपय एक्सपर्टहरूको कुराहरू अहिलेको सरकारले लिएर त्यो अनुसारको प्रोग्रामहरू अगाडि बनाइरहेको छ भन्ने कुरा मलाई लाग्दैन. त्यो कुरा बारम्बार चाहिँ मतलब चाहिँ अमरेश कुमार सिंहले पनि उठाइराख्नु भएको छ संसदमा कि यो नगरपालिका टिमले देश चलाइरहेको छ भनेर, होइन?
0: त
1: हेर्दा पनि त्यस्तै देखिन्छ. तर कुनै पनि मतलब चाहिँ विद्वानहरू एक्सपर्टहरू यसको चाहिँ मतलब चाहिँ होनहार जानकार मान्छेहरूसितको टिममा परामर्श गर्ने, खास गरी हाम्रो प्रधानमन्त्री चाहिँ एकदम मतलब चाहिँ इन्ट्रोभर्ट खालको र आफू एक्लै गर्ने र दुई चारजना मान्छे आफ्नो पुराना साथीहरूलाई लिएर हिँडिरहेको जस्तो मलाई लाग्छ. त्यसरी चाहिँ यत्रो ठुलो देश चल्दैन, किनभने एउटा सानो संस्था एउटा सानो अस्पताल चल्नलाई त एउटा टिम चाहिन्छ. एउटा राम्रो मान्छेहरू भएन भने संस्था बिग्रिरहेको हामीले देखेका छौँ. र विश्वमा के देखिन्छ भन्दाखेरि तपाईँको हरेक वर्ष 35% भएका संस्थाहरू मध्येमा 35% संस्थाहरू कोल्याप्स हुन्छन्. त्यो कारण के त भन्दाखेरि राम्रोसँग त्यसको संस्थाको आन्तरिक रिफर्म नगर्दा, सल्लाहकार टिम राम्रो नहुँदा हुन्छ भने, अनि अहिले हाम्रो देश चलाउनको निम्ति त उहाँले त्यो काम गर्नुपर्ने हुन्छ. त्यसमा चाहिँ अपरिपक्वता छ जस्तो मलाई लाग्छ, त्यो उहाँले सुधार्नुपर्छ. त्यो अहिले गरिरहनु भएको छ भन्ने लाग्दैन मलाई.
0: फेरि परराष्ट्र मन्त्री र राष्ट्रपतिको सभापति चाहिँ अलिक ध्यान केन्द्रित गरेको अलिक परिपक्वतातिर लागेको हो कि जस्तो पनि बाहिरबाट देखिन्छ फेरि त्यो.
1: होइन, समस्या के छ भन्दाखेरि बालनजीले मतलब एउटा ढङ्गबाट उ गरिरहनु भएको छ, त्यति इन्टरेक्टिभ भइराख्नु हुँदैन. अनि त्यसको समस्या पर्छ त्यो समस्यालाई टालटुल गर्नलाई, होइन? मतलब चाहिँ रविजी लागिरहनु भएको छ, यता टालो उता भङ पर्छ, होइन? बिचरा उहाँलाई रविजीले टाल्दा टाल्दै हैरान भएको छ. अहिले त हुँदा हुँदा चाहिँ राष्ट्रपतिका सांसदहरू नै मतलब चाहिँ रोडमा कराउन थालिसके नि सरकारको विरुद्धमा. भर्खरै मतलब मन्त्रीले राजीनामा पनि दिनुभएको छ. तर राम्रो संकेतको साथ सरकार अगाडि बढिरहेको छ भन्ने मलाई चाहिँ लागिरहेको छैन.
0: तर अब तपाईँका कुरा पनि सुरु सुरुमा त बडो उत्साहित हुने खालको, एकदम प्रेरित गर्ने खालको आउँथे डाक्टर साहब, तपाईँ पनि निराश हुन थाल्नु भएछ है?
1: होइन, यस्तो म त निराश,
0: छ महिना वरिपरि नपुग्दै
1: एउटा दुई त्याईको सरकार आइसकेपछि राम्रो पोलिसी बनाउला, राम्रो इम्प्लिमेन्टको अगाडि लगाउला, जनताको जनजीविकाको विषयमा मतलब चाहिँ मतलब प्रोग्रामहरू ल्याउला, कार्यक्रमहरू गर्ला भन्ने सोचिराखेको थियौँ. त्यो बाटोतिर नगइरहेको हुँदाखेरि मैले सरकारलाई अलिकति मतलब सतर्कता सजग गराएको हो, होइन? म अहिले निराश भइहालेको अवस्था चाहिँ होइन.
0: अब के हुनेवाला छ त अन्तर्राष्ट्रिय मामिलामा चाहिँ हाम्रो अलिकति सन्तुलन तलमाथि हुँदाखेरि त्यसले घरेलु राजनीतिमा पार्ने इम्प्याक्टहरू चाहिँ कस्तो आउन सक्छ? यो त अनुन्यासित छ क्यारे.
1: होइन, यस्तो हुन सक्छ. जस्तो के देखिन्छ भन्दाखेरि अहिले जुन हल्ला चलिरहेको छ बजारमा र जुन मिडियामा पनि आइरहेको छ र हिजै पनि अमेरिकाको एउटा पत्रिकाले जुन कुराहरू लेखिरहेको छ, यो हेर्दाखेरि चाहिँ गभर्मेन्ट चाहिँ कतै चाहिँ मतलब चाहिँ प्रो अमेरिकन कतै मतलब चाहिँ पश्चिमा शक्तिहरूतिर झुकेको हो कि त्यताबाट चाहिँ गाइडेड छ कि भन्ने खालका आशंकाहरू बजारमा उत्रिरहेका छन्. अब यो कुरा चाहिँ सत्य हो कि होइन भन्ने कुरा चाहिँ फेरि चाइनाको र इन्डियाको खुफिया एजेन्सीहरूले चाहिँ यो त मिनटमा पत्ता लगाउँछ. यदि त्यो साँच्चै हो भने र त्यस्तो कुराहरू गएर प्रो अमेरिकन कितामा गभर्मेन्ट उभिएको छ र त्यो लाइनमा गयो भने अब हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिन्छ र यो सरकारले मतलब चाहिँ चाइना र भारतसितको हाम्रो सम्बन्धमा परेको दरारको कारणले गर्दाखेरि ठुलो आर्थिक भारहरू मारहरू खेप्नुपर्ने हुनसक्छ. त्यस्तो नहोस्, सरकारले एउटा मतलब चाहिँ ब्यालेन्स गरेर न्युट्रल वेमा पश्चिमा शक्तिसँग र उत्तर र दक्षिणसित समुद्रीको आधारमा आफ्नो विदेश नीतिहरू अगाडि बढाओस्, मेच्युरिटी अझै गेन गरोस्, परिपक्वता अझै मतलब चाहिँ अगाडि बढाओस् भन्ने म शुभकामना पनि.
0: तर डाक्टर साहब, 2082 भदौ 23 र 24 तत्कालीन केपी शर्मा ओलीको सरकार, दुई तिहाई काङ्ग्रेस सहित मिसिनाको, त्यसले चाहिँ खास गरी पश्चिममा अमेरिकासँगको सम्बन्ध सन्तुलनमा राख्न नसक्दा त्यो खेपेको र यो देश आज यो हालतमा पुगेको भन्ने धेरैका टिप्पणीहरू र सम्भवतः यो सरकारलाई पनि त्यो आत्मबोध भएको कारण बढ्ता उनलाई सन्तुलन मिलाउनतिर लागेको पो हो कि?
1: होइन, यस्तो छ कि कस्तो छ भन्दाखेरि अब यो केपी ओलीहरूको पाटो सकिसकेको च्याप्टर हो. अब
0: उहाँ त्यसबाट उहाँहरू झझल्किएर तर्सिएर त्यो चाहिँ अलिक बढी सन्तुलन मिलाउनु पर्ने रहेछ भनेर त्यता लागेको पनि त हुनसक्छ नि, होइन?
1: होइन, यस्तो छ नि, त्यो भएपछि सन्तुलन भएन नि, त्यो त एक पक्ष हुन्छ नि. जस्तो पश्चिमा देशतिर अमेरिकातिर मात्रै ढल्किनु भयो भने फेरि सन्तुलन बिग्रियो. त्यसैले गर्दाखेरि हाम्रो त तिनवटा ओदान जस्तो छ नि त,
0: होइन?
1: तिनवटा मतलब एउटा पश्चिमा शक्ति, खास गरी अमेरिका, एउटा भारत र एउटा चीन. यो तिनटैलाई मतलब चाहिँ हामीले गराउँछ. अझ इमिडिएट छिमेकी देशहरू भारत र चीनसित त अझ हामीले मतलब विशेष सम्बन्धहरू विकास गर्नुपर्ने हुनसक्छ. त्यसैले गर्दाखेरि उहाँहरूले यसको एनालाइसिस के गरिरहनु भएको छ थाहा भएन. तर अहिले मतलब चाहिँ यो अब भारतसित ब्रिक्समा सम्मेलनमा निम्चो नआउनु, अनि अब चिनकै कुरामा पनि रविजी चाइना जाने भन्दा भन्दै त्यो भ्रमण पनि पोस्टपोन्ड हुनु, होइन, अगाडि नबढ्नु. र अनि अब अहिले मतलब चाहिँ ग्लोबल वार्मिङको कुरामा फेरि चिनको कारणले चाहिँ नेपालमा चाहिँ बाढी आएको अथवा चाहिँ पहिरो गएको यत्रो ठुलो कुराहरू भन्ने कुराहरू मार्केटमा गएर चिनिया राजदूतावासले पटक पटक स्पष्टीकरण दिनु, काहीँ न काहीँ मतलब चाहिँ नेपालको सम्बन्ध चिनसित पनि मतलब चिसिएको छ भन्ने कुरा हामीले बुझ्न पर्छ, होइन? अब यो आरोप प्रत्यारोपको बिचमा यसरी मतलब चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध बढिरहेको हुँदाखेरि अब डिप्लोमेसीमा त एउटा मतलब चाहिँ जेस्टर एउटा सिग्नल इभन एउटा बडी ल्याङ्ग्वेजै ठुलो अर्थ राख्छ भन्छन्, झन् यत्रो मतलब चाहिँ भाषाको वार चलिरहेको छ चीन र नेपालको बिचमा पनि डाइरेक्टली इन्डाइरेक्टली, त्यसैले गर्दाखेरि यो यदि राम्रो सुमधुर ढङ्गबाट अगाडि बढिरहेको भन्ने चाहिँ मलाई लागिरहेको छैन।
0: अब नेपालको जेन्जी मुभमेन्ट हुनुभन्दा अगाडिका ठ्याक्कै घटना दक्षिण एसिया हेर्यो भने श्रीलङ्कादेखि बङ्गलादेशसम्म र नेपाल, बङ्गलादेशमा जुन शक्तिले बङ्गलादेश चलायो भनिन्छ त्यहाँ पछिल्लो फेजमा आइपुग्दाखेरि राष्ट्रपतिसम्मको राजीनामा आयो होइन। अब हाम्रो यदि सम्हालिएन भने त्यही बाटोतिर जान सक्छ, त्यसकारण पनि सन्तुलन कायम राख्नुपर्छ भनेर सरकार अलिक बढी सिरियस भएको हो कि भनेर मैले फेरि जोड गरेर ती लगे।
1: होइन यस्तो छ नि, तपाईँको एउटा मात्रै शक्तिसँग राख्दाखेरि सन्तुलन कायम त हुन सक्दैन, एकछिनलाई होला तपाईँले भने अनुसार होइन
0: हजुर, तर संसारको सुपर पावर त आजको दिनमा नि ऊ हो, उसँगको सन्तुलन त झन् बिगार्नु भएन। आज तपाईँ माधुरोलाई माधुरो श्रीमान श्रीमतीलाई होइन हरेक किसिमका घटना भयो नि,
1: हाम्रो आँगन जोडिएको इन्डिया र चाइनासित पनि हामीले ब्यालेन्स गरेन भने त सायद मतलब हामीलाई अप्ठ्यारो पर्न सक्छ नि त, त्यसैले गर्दाखेरि तिनटैलाई मिलाएको राम्रो हुन्छ, त्यसमा हामीले एक्सर्साइज गर्नुपर्छ भन्ने लाग्छ मलाई।
0: कयौँ विद्वानहरूले भनेको सुनिन्छ नि तपाईँहरू जस्तो एक्सपोर्टले नेपाल नन अलाइनमेन्ट मुभमेन्टबाट बाहिरिनुपर्छ, यो चाहिँ अलाइन्ड हुनुपर्छ भन्ने खालको कुरा पनि आइरहेको हुन्छ, त्यस कारण सम्भवतः सरकारलाई त्यो बुद्धि पनि कसैले दियो कि
1: होइन तपाईँको, हामीले त्यो त नेपालले गर्यो नि, पहिला चाहिँ युक्रेनको केसमा चाहिँ तपाईँको अमेरिकाको पक्षमा नेपाल उभियो होइन,
0: हो
1: रुसको विरुद्धमा गयो होइन, त्यसले गर्दाखेरि चाहिँ अब इभन भारतले त त्यसरी भोटिङ गरेन भनेदेखि हामीले त्यहाँनिर नेपाल चुकेको देखिन्छ, त्यसरी मतलब कुनै एउटा पक्षमा हामी उभियौँ भनेदेखि चाहिँ हामीलाई अन्तर्राष्ट्रिय हिसाबले अथवा भोलि घरेलु राजनीतिमा चाहिँ ठुलो प्रभाव पर्न सक्छ, त्यसैले गर्दाखेरि अब हामी यो कुरामा चाहिँ सतर्क हुनुपर्छ भन्ने मलाई
0: अर्थात् जिसमा डाक्टर साहब त्यति यो सरकारको कूटनीति विदेशमा मिल्दा जे भनौँ त्यो त्यति सुखद खालको देखिरहेको छैन, तपाईँ वरि हुनुहुन्छ
1: त्यो मिलिरहेको छैन, त्यो मिलिरहेको छैन, उहाँहरूले मतलब चाहिँ मिलाइराख्नु भएको छैन, ब्रिक्सले पनि देखायो चिनसितको अहिलेको बाढीको विषयमा पनि राजदूतले पटक पटक स्पष्ट चाइनिज राजदूतले दिएको घटनाले पनि देखाइरहेको छ, रवि लामिछानेको चिनको भ्रमण रोकिएको कारणले पनि देखाइरहेको छ होइन, र अब फेरि तपाईँलाई अघि नै मैले भनिसकेँ युएनमा गएर फेरि चिनको विरुद्धमा यहाँको प्रधानमन्त्रीलाई बोल्न लगाइयो या चाहिँ त्यो प्रयोग भइयो भने झन् नेगेटिभ हुन सक्छ, त्यसैले गर्दा अहिले चाहिँ हाम्रो चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ त्यति अनुकूल छैन भन्ने मलाई लाग्छ।
0: डाक्टर साहब महत्त्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
1: हजुर यहाँलाई पनि धेरै धन्यवाद।
0: हामीसँग हुनुहुन्थ्यो अन्तर्राष्ट्रिय मामिलाका विज्ञ डाक्टर केपी शर्मा, उहाँसँग हामीले नेपालको अन्तर्राष्ट्रिय मञ्चहरूको उपस्थिति कस्तो कहाँ र कुन अवस्थामा छ यसलाई केन्द्रित गरेर ब्रिक्स लगायतका विषयलाई जोड्दै संवाद गर्यौं। अर्को अङ्कमा फेरि तपाईँहरू भेट हुने नै छ, हामीलाई आजलाई बिदा दिनुहोस्, नमस्ते।
2: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: पावर्ड बाई ठुक्क साथ व्यापार व्यवसाय गर्न आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स युनाइटेड बाई ट्रस्ट।
4: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
5: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेन्सले

0: हजारमा डिस होम हर सबरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
3: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
2: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
3: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
2: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
3: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
2: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
3: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
2: राइड स्मार्ट, राइड एथर।
3: फोन नम्बर 98513 54106
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
7: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 9 34।
1: अहिले बिहानको 7 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
8: रेडियो अन्नपूर्ण नेपाल 94 मा
9: अन्नपूर्ण सम्पूर्ण।

नमस्कार, कार्यक्रम अन्नपूर्ण सम्पूर्णमा हार्दिक स्वागत छ। श्रोता, अन्नपूर्ण सम्पूर्ण लिएर उपस्थित भएको छु म पुष्कर खतिवडा। यस कार्यक्रममा हामी आज प्रकाशित अन्नपूर्ण पोस्ट, गोर्खापत्र, कान्तिपुर नयाँ पत्रिका लगायतका राष्ट्रिय दैनिक पत्र पत्रिकाहरूको खबर, विचार, आलेख, दृष्टिकोण, अभिमत र सम्पादकीयलाई यहाँहरूमाझ प्रस्तुत गर्ने गर्दछौ। कार्यक्रमको शुरूआतमा आज प्रकाशित पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका खबरका शीर्षकहरू पढौं। शुरूआतमा अन्नपूर्ण पोस्ट, अन्नपूर्ण पोस्टले आफ्नो पहिलो पृष्ठमा भोटे कोशी जल प्रलय जीवन र सभ्यताको हिसाब खोइ भनेर प्रश्न वाचक चिन्ह सहितको खबर शिवप्रसाद ढुङ्गानाले लेखेको प्रकाशित गरेको छ। त्यसै गरी तयारी हुँदैछन् प्रधानमन्त्रीका एजेन्डा भनेर नितु घलेले लेखेको खबर छ भने टिप्पणी छ चिलिमे सुरुङमा बाढीको कहर डिजाइनमै थियो जोखिम भन्ने शीर्षकको खबर। त्यसै गरी नदीका दुई किनारै नजोड्ने विचित्रको पुल, 1 अर्ब 90 करोडको अधुरो विकासले खोला एकातिर झोलुङ्गे अर्कोतिर हुने खतरा शीर्षकको खबर छ भने ब्रिक्सको सहकार्य विस्तार गर्न चिनिया राष्ट्रपतिका 5 प्रस्ताव भनेर खबर रहेको छ। त्यसै गरी अर्को खबर छ गोर्खापत्रमा खुल्यो कृष्णवीर पृथ्वी राजमार्ग सञ्चालन भनेर खबर छ भने कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन भनेर खबर छ। त्यसै गरी फर्किन थाले विदेशी उद्धार टोली भनेर खबर छ, सुरुङभित्र खोजी जारी शीर्षकमा। त्यसै गरी अर्को खबर छ बाढी पीडितलाई आवास खर्च दिइने, त्यसै गरी आँसु थाम्दै बगरमा खोजतलास भन्ने खबर छ भने पानीजहाज दुर्घटना 107 जनाको जीवितै उद्धार भनेर खबर रहेको छ। त्यसै गरी अर्को खबर छ कान्तिपुरमा छापिएको छ ऐन संशोधनले केन्द्रीय बैङ्कको स्वायत्तता गुम्ने जोखिम भनेर छ भने एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति भनेर खबर छ। त्यसै गरी व्यापारिक नाका रसुवा गढिनी बनाउने गृह कार्य भनेर खबर रहेको छ आजको कान्तिपुरमा। त्यसै गरी आजको खबर अर्को नयाँ पत्रिकामा रहेको छ अर्थतन्त्रमा एकपछि अर्को धक्का भनेर। त्यसै गरी विश्वकर्मा पूजाको तयारी भन्ने खबर छ भने अर्को खबर रहेको छ काङ्ग्रेसमा द्विपक्षीय शक्ति सङ्घर्ष, दुवै महाधिवेशनमा खड्का र कोइराला सहभागी नहुने, थापा र देउवा दुवै समूहमाथि दबाव भनेर खबर रहेको छ। त्यसै गरी बाढी प्रभावितलाई स्थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने भनेर खबर छापिएको छ। र श्रोता, भने हामी आज प्रकाशित यिनै खबरलाई विस्तृतमा पढ्दैछौँ। सुरुवातमा मैले अन्नपूर्ण पोस्ट लिएको छु। अन्नपूर्ण पोस्टमा यस्तो विरक्तलाग्दो चित्र थापिएको छ, लगभग आधा पृष्ठमा छ, जुन उजाडिएको बस्तीको तस्विर रहेको छ। बाढीले ध्वस्त नुवाकोटको ढुङ्गे बजार देवचन्द्र भट्टले कैद गर्नुभएको तस्विर रहेको छ, जहाँ हिलोले घरहरू बगाएको, पुरिएको निकै दर्दनाक तस्विर रहेको छ। त्यसैमाथि खबर लेखिएका छन् भोटेकोशी जल प्रलय जीवन र सभ्यताको हिसाब खोइ भनेर प्रश्नवाचक चिन्ह सहित। खबरमा लेखिएको छ भोटेकोशी त्रिशुली बाढीमा घर, सडक र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापितसँगै टुटेको सामाजिक सम्बन्ध, थाथलो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुनर्निर्माणको सफलता कति सडक बने, कति पुल जोडिए र कति घर ठडिए भन्नेबाट मात्र नापिँदैन। बाढीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढाइ र मनोसामाजिक पुनर्स्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छन् भन्ने कुरा महत्त्वपूर्ण हुने विज्ञको भनाइ छ भनेर लेखिएको छ। यसैलाई भित्र विस्तृतमा लेखिएको छ घर बगे त्यसको मूल्य निकाल्न सकिन्छ, सडक भत्किए पुनर्निर्माणका लागि अनुमान गर्न सकिन्छ, पुल बगे नयाँ पुल बनाउन कति रकम चाहिन्छ हिसाब हुन्छ, जलविद्युत आयोजना, विद्यालय, स्वास्थ्य संस्था र व्यापारिक प्रतिष्ठानमा भएको क्षति पनि रुपियाँमा रूपान्तरण गर्न सकिन्छ। तर भोटेकोशी बाढीले बगाएको गाउँ र गाउँसँगै भएको जीवन, सभ्यता र सांस्कृतिक मूल्य कसरी गणना गर्ने भन्ने प्रश्नको जवाब स्पष्ट छैन। भदौ 10 गते भोटेकोशीमा आएको बाढीले रसुवादेखि नुवाकोट, धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्यायो। सरकारी द्रुत क्षति तथा आवश्यकता आंकलन आरडीएनएले पुनर्निर्माणका लागि करिब 7 अर्ब 23 करोड 52 लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरेको छ। त्यसैको पूर्वाधार क्षेत्रमा मात्रै 57 करोड 19 लाख रुपियाँ लाग्ने अनुमान छ। मूल्याङ्कन गरिएको क्षतिको ठूलो हिस्सा घर, सडक, पुल, ऊर्जा, कृषि, व्यापार, विद्यालय र अन्य भौतिक संरचनातर्फको हो। तर बाढीले मानिसलाई आफ्नो थाथलोबाट विस्थापित गर्दा गुमेको सामाजिक सम्बन्ध, समुदायको संरचना, सांस्कृतिक पहिचान, स्थानीय ज्ञान र मनोसामाजिक असरको छुट्टै समग्र हिसाब सार्वजनिक क्षति विवरणमा समेटिएको छैन भनेर लेखिएको छ। त्यसै गरी अर्को खबर रहेको छ, यसैभित्र टिप्पणी छ
चिलिमे सुरुङमा बाढीको कहर डिजाइनमै थियो जोखिम भनेर डाक्टर नरेन्द्र राज खनालले लेख्नु भएको छ। भोटेकोसी त्रिशुली नदी वारपार रहेका विद्युत आयोजनाका सुरुङमा कर्मचारी कामदारहरू फँसेका र कतिपयको उद्धार गरिएको समाचार सार्वजनिक भएका छन्। सुरुङभित्र के कति मानिस हताहत भए र के कतिको मृत्यु भयो भन्ने यकिन विवरण आउन बाँकी नै छ। तर बाढीभन्दा पनि बाढीको जोखिमलाई मध्यनजर नदी इन्जिनियरिङ डिजाइन गर्दा चिलिमे विद्युत परियोजनाको सुरुङमा भएको मानिसको हताहती भएको हो। चिलिमे विद्युत आयोजनाले भोटेकोसीको सहायक नदी त्रिशुलीको पानीबाट बिजुली निकाल्छ। बाढी आएको भोटेकोसी नदीबाट होइन, बाढी सुरुङको मुखबाट इन्टेकबाट पसेको पनि होइन। सुरुङको मुख भोटेकोसी नदीबाट धेरै माथि चिलिमेबाट सुरु हुन्छ। बाढी त सुरुङको पुच्छर आउटलेटबाट विद्युत गृह हुँदै पसेको हो। सन् 2025 बाढीका बेला पनि यस्तै भएको थियो, तर त्यति बेला मानिसहरू सकुशल भाग्न सफल भएका थिए। सुरुङको पुच्छर मुख रहेको बिन्दु बाढीको त लेभलभन्दा धेरै तल रहेको हुँदा सहायक नदीबाट फलाङ खोला भित्रावती र तादी नदीमा जस्तै बाढी पसेर ब्याक वाटर सुरुङभित्र रहेका मानिसको हताहती गरेको देखिएको छ, जसले गर्दा सुरुङभित्र रहेका मानिसहरूको उद्धार कार्य गर्न र सुरुङमा जाने बाटो निर्माण गर्न निकै समय लाग्यो। अहिले खोजी र उद्धार कार्य जारी नै छ भनेर लेखिएको छ। अर्को खबर छ, तयारी हुँदैछन् प्रधानमन्त्रीका एजेन्डा भनेर जलवायु मुद्दाले न्युयोर्क पुगेपछि उचाइ लिन्छ नितु घले भनेर लेखिएको छ। नयाँ सरकार बनेपछि प्रधानमन्त्री बालेन्द्र शाह पहिलोपटक संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुँदैछन्। महासभामा प्रधानमन्त्री शाहले उठाउने मुद्दाको बारेमा व्यापक चासो बढेको छ। प्रधानमन्त्रीले महासभामा कस्ता विषय उठाउनेछन् भन्ने विषयमा परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको छ। अन्तर्राष्ट्रिय सहयोग तथा सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्च स्तरबाटै आह्वान गर्न महत्वपूर्ण अवसरको रूपमा महासभाले लिइन्छ। मन्त्रालयका अनुसार भोटेकोसीमा आएको आकस्मिक बाढीलाई जलवायु परिवर्तनको कारण उत्पन्न प्रकोपको उदाहरण मानिएको छ। यसबाट ठूलो जनधनको हताहत भइसकेको हानि नोक्सानी कोष जस्ता अन्य कोषबाट पनि तत्काल क्षतिपूर्ति पाउनुपर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्ने काम प्रधानमन्त्री शाहले गर्नेछन्। त्यसै गरी जलवायु उत्थानशील पूर्वाधार स्मार्ट कृषि प्रवर्धनका लागि जलवायु वित्त सहुलियतका रूपमा उपलब्ध गराउने, नेपालले वनको क्षेत्र 46% पुर्याएका विषयमा प्रचार गर्ने लगायतका विषयमा प्रधानमन्त्रीको एजेन्डामा छन् भनेर खबर रहेको छ। त्यसै गरी अर्को खबर छ, ब्रिक्सको सहकार्य विस्तार गर्न चिनिया राष्ट्रपतिका 5 प्रस्ताव भनेर चिनिया राष्ट्रपतिको तस्विरसहितको खबर रहेको छ। चिनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति सीले विस्तारित ब्रिक्सको विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् भनेर लेखिएको छ। अर्को खबर छ, नदीका दुई किनारे नजोड्ने विचित्रको पुल भनेर जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको छ। अर्थात् दुई किनार नजोड्ने एउटा विचित्रको पुलको विषयको खबर हो यो। 1.19 अर्ब अधुरो विकासले खोला एकातिर, झोलुङ अर्कोतिर हुने खतरा भनेर लेखिएको छ। पुल किन बनाइन्छ? मानिस र सवारी साधनलाई नदी वा खोलाको एक किनारबाट अर्को किनारसम्म वारपार गराउन पुल बनाइन्छ। तर बाँकेको सिदनिया घाटमा निर्माण भइरहेको पुल हेर्दा लाग्छ कि यो पुल साँच्चै दुई किनारा जोड्ला त। 740 मिटर लामो पुल निर्माणाधीन छ, संरचना धमाधम ठडिँदैछन्। तर पश्चिमी किनारबाट पुलमाथि यात्रा सुरु गर्ने हो भने पूर्वी किनारसम्म पुग्न सकिँदैन। पूर्वी किनारसम्म पुग्नुभन्दा करिब 500 मिटर अगावे टुङ्गिन्छ। अर्थात् गन्तव्यसम्म पुग्नै नसकिने पुल निर्माणमा 1.19 अर्ब रुपियाँ खर्च हुँदैछ। हेर्दा विकासको ठूलो संरचना तयार भइरहेको देखिन्छ, तर प्रयोगकर्ताका लागि प्रश्न उही छ, बीचमै टुङ्गिने पुलको उपयोगिता के हो? नेपालगञ्ज नगई हुँदैन, धेरैजसो सरकारी काम त्यहाँ पर्छ, त्यसका लागि राप्ती नदी पार गर्नै पर्छ। राप्ती पूर्वको नरेनापुर गाउँपालिका 7 वडा सचिव सबित राम मौर्य भन्छन्, अहिले बनिरहेको पुल पश्चिमी किनार छोएको छ तर पूर्वी किनार छोएको छैन। पुल बीचबाट बनाइँदैछ, नदीमा बाढी उर्लेर आउँदा पुरै जलमग्न हुन्छ, त्यो बेला यो पुल पुग्न सकिँदैन भनेर खबर प्रकाशित रहेको छ। अर्को खबर गोर्खापत्रमा, खुलियो कृष्णवीर पृथ्वी राजमार्ग अलपत्र भनेर ग्यासका बुलेटसहित कृष्णवीरको बाटो क्रस गर्दै गरेको तस्विर रहेको छ। पृथ्वी राजमार्ग कृष्णवीर पार गर्दै एलपी ग्यासका बुलेटसहित अन्य सवारी साधन भनेर खबरमा लेखिएको छ।
कृष्णवीरमा राजमार्ग नि भाँसिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग दशौं दिन आइतबार परीक्षणको रूपमा सञ्चालनमा ल्याइएको छ। भाँसिएको राजमार्गलाई सँगै रहेको भीरमा डाइभर्सन गरी पुनस्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। पृथ्वी राजमार्ग नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड मुगलिङकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई कृष्णभीर पार गराएको बताउनुभयो। राजमार्गमा अड्किएका एलपी ग्यासका बुलेट मालवाहक ट्रक र साना सवारी साधनलाई पार लगाइएको छ। उहाँले भन्नुभयो अत्यावश्यक सवारी साधन सोमबार पनि सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो। पहिलो चरणमा आइतबार 25 बढी सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले जनाउनुभयो। कृष्णभीरमा सवारी साधन सञ्चालनमा आएसँगै संघीय राजधानी काठमाडौँ सँग तराईका जिल्लाहरूको टुटेको यातायात सम्पर्क फेरि जोडिएको छ। अहिले परीक्षणका रूपमा सवारी साधन चलाइएको हो। अझै सड़कमा ग्राभेल बढाएर स्तर उन्नति गरी राजमार्ग सञ्चालनमा ल्याइनेछ। उहाँले भन्नुभयो 10 मिटर चौडाइ र 252 मिटर लम्बाइको भीर काटेर राजमार्ग खुलाइएको हो। भीरमा 5 मिटरदेखि 17 मिटरसम्मको उचाइ काटिएको छ। आयोजनाका इन्जिनियर भिरण ढकालले जानकारी दिनुभयो भनेर लेखिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन भनेर लेखिएको छ। भौज प्रसाद यादवले लेख्नु भएको छ जीर्ण अवस्थामा रहेको हेटौँडा काठमाडौँ रोपवेको तस्विर पनि छ। पृथ्वी राजमार्ग पहिलो र अन्य प्राकृतिक प्रकोपका कारण पटक पटक अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौँमा उपभोग्य सामग्रीको अभाव र मूल्यवृद्धि हुने गरेको छ। काठमाडौँको लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध हुँदा ढुवानी र आपूर्ति व्यवस्थापनमा पटक पटक ठूलो सङ्कट आउने गरेको छ। यस्तो संवेदनशील अवस्थामा हेटौँडा काठमाडौँ रोपवे जस्ता ऐतिहासिक र रणनीतिक पूर्वाधारको उपयोगिता र सान्दर्भिकता पुनः उजागर भएको छ। कम खर्चमा पर्यावरण मैत्री र सड़क अवरोधबाट मुक्त भई माल सामान ओसार पसार गर्न सक्ने यो रोपवेलाई पुनर्जीवन गर्नेबारे लामो समयदेखि बहस चले पनि व्यावहारिक रूपमा अहिलेसम्म भने कसैको ध्यान गएको देखिँदैन भनेर लेखिएको खबर छ। त्यसै गरी सुरुङभित्र खोजी जारी भनेर खबर छ। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थालेपछि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन् भनेर खबर रहेको छ। त्यसै गरी बाढी पीडितलाई आवास खर्च दिइने भनेर खबर रहेको छ। सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक 15,000 रुपियाँसम्म आवास तथा आवश्यक खर्च उपलब्ध गराउने भएको छ। मन्त्री परिषदले 4 जनासम्मको परिवारलाई मासिक 15,000 र 4 जनाभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रत्येक सदस्य बापत 2,000 रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो। आइतबार सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले गत बिहिबार बसेको मन्त्री परिषद बैठकको निर्णयबारे सामाजिक सञ्जाल मार्फत यस्तो निर्णय गरेको जानकारी दिनुभयो भनेर खबर रहेको छ। अर्को खबर छ आँसु थाम्दै बगरमा खोज तलास भनेर वीरेन्द्र ओलीले देवीघाटबाट लेख्नु भएको छ। भोटेकोशी हिमबाडीले बगरमा परिणत नुवाकोटको देवीघाट र ढुङ्गे बजारका बासिन्दा कसैका आँखा उभाना छैनन् अहिले। हेर्दा हेर्दै सर्वस्व गुमाएका यहाँका बासिन्दाले आँसु थाम्दै गेग्रान पुरिएको घरभित्र बसे खोजेको सम्पत्ति खोज्न थालेका छन्। यसै पनि 10 भदौमा आएको बाढीले अधिकांश घर बगाएको छ। हिलोले पुरे पनि बग्नबाट बचेका घरहरू सुरक्षाकर्मीको सहयोग लिएर स्थानीयले खोतल्न थालेका हुन् भनेर खबर छ। त्यसै गरी अर्को खबर छ पानीजहाज दुर्घटना 107 जनाको जीवितै उद्धार भनेर इन्डोनेसियामा 240 यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक पानीजहाज जावा सागरमा दुर्घटनाग्रस्त भई डुबेको छ। जहाजबाट 107 जनाको जीवितै उद्धार गरिएको छ। 6 जनाको शव फेला पारिएको छ भने अरू यात्रुको खोजी जारी छ भनेर लेखिएको छ। आज कान्तिपुरले ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम भनेर यज्ञ बन्जाडेले लेखेको खबर छापेको छ। सरकारको हस्तक्षेप विरूद्ध उभिएपछि राष्ट्र बैंकका तत्कालीन गवर्नर महाप्रसाद अधिकारीलाई 24 जुलाई 2078 मन्त्री परिषद बैठकले निलम्बन गर्यो। त्यसविरूद्ध अधिकारी सर्वोच्च अदालत गए। सर्वोच्चको निर्णयपछि 6 वैशाख 2079 उनी काममा फर्किए। त्यसपछि उनले 5 वर्षीय कार्यकाल नै पूरा गरे। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 लागू हुनु अघि पनि केन्द्रीय बैंकको स्वायत्तता कायम राख्ने गरी अदालतले गरेको नजिर छ भनेर खबर रहेको छ। त्यसै गरी एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति भनेर सजना बरालले लेखेको खबर छ। विश्वकै अग्रणी एआई कम्पनीमध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाउँ। केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो ओमोएडेईले 38 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढाउने रफ्तार अलि सुस्त बनाउनु पर्ने बताएका छन्। यसबारे ओपन एआईका साम अल्म्याट, एक्सआईका इलन मक्स र गुगल
डिप्लोमाइन्डका डेमिल हाबिसले तुरन्तै समर्थन गरे। एक अर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो भनेर खबर रहेको छ। त्यसै गरी व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य भनेर खबर रहेको छ। गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको छ, भोटेकोसी बाढीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढीदेखि च्यापुरबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई पुनः सञ्चालन गर्ने योजनामा दुवै देश लागेका हुन्। चीन सरकारको अनुदानमा करिब 16 किलोमिटर दूरीको च्यापुरबेसी रसुवागढी सड़कको स्तर उन्नति काम गर्दा गर्दै 10 भदौको बाढीले बगाएको हो। 6.5 अर्ब रुपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो भनेर खबर रहेको छ। आज नयाँ पत्रिकामा अर्थतन्त्रमा एकपछि अर्को धक्का भनेर खबर रहेको छ। कृष्ण रिजालले लेख्नु भएको छ, भूकम्प बाढी पहिरो महामारीदेखि पछिल्ला राजनीतिक तथा अन्तर्राष्ट्रिय सङ्कटसम्मका घटनाले नेपालको अर्थतन्त्रले पछिल्लो एक दशकमा एकपछि अर्को ठूलो धक्का बेहोर्नु परेको छ। यी विपद तथा संकटले देशको भौतिक आर्थिक र सामाजिक विकासमा अप्रत्याशित क्षति पुर्याउँदै सार्वजनिक ऋणको भार समेत बढाउँदै लगेका छन्। विज्ञहरूका अनुसार यस्ता घटनाले भौतिक तथा मानव क्षतिसँगै उत्पादन र रोजगारी घटाउने, गरिबी बढाउने, लगानीको वातावरण कमजोर बनाउने र पुननिर्माण तथा पुनस्थापनामा राज्यको खर्च बढाउने गरेका छन् भनेर खबर रहेको छ। भूकम्प 2072, तराई मधेस बाढी 2074, कोविड 1976, मेलम्ची बाढी 2078, जाजरकोट भूकम्प 2080 र बाढी असोज 2081 भनेर लेखिएको छ। 2072 यताका ठूला विपदका घटना र अर्थतन्त्रमा पुर्याएको क्षति भनेर लेखिएको छ। त्यसै गरी विश्वकर्मा पूजाको तयारी भनेर एउटा तस्विर रहेको छ, सञ्जित परियालले कैद गर्नुभएको छ। विश्वकर्मा पूजा नजिकै गर्दा मूर्तिकारहरूलाई भ्याइ नभ्याइ छ। यो तस्विर ललितपुरको गुङ्गिङसाल क्षेत्रमा तयार पारिएका विश्वकर्मा बाबाको मूर्ति हो। हरेक वर्ष एक असोजमा विश्वकर्मा पूजा गरिन्छ भनेर मूर्तिहरू सहितका खबर र त्यसमाथि तस्विर रहेको छ। त्यसै गरी काङ्ग्रेसमा त्रिपक्षीय शक्ति सङ्घर्ष, दुवै महाधिवेशनमा खड्का र कोइराला सहभागी नहुने, थापा र देउवा दुवै समूहमाथि दबाव भनेर प्रेम गौतमले लेखेको खबर रहेको छ। समानान्तर महाधिवेशनमा लागेका प्रमुख प्रतिपक्षी काङ्ग्रेसका दुई खेममा सभापति गगन थापा र 14 महाधिवेशनका सभापति शेरबहादुर देउवासँग दूरी बनाउँदै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले तेस्रो धार बनाउने तयारी गरेका छन्। आन्तरिक एकतामा जोड़ दिँदै आएका खड्का र कोइराला एकताको महाधिवेशन नहुने अवस्थामा दुवै महाधिवेशनमा सहभागी नहुने निष्कर्षमा पुगेका छन्। खड्का कोइरालाको पोजिसन कायम रहे संस्थापन र इतर दुवै समूहमा ठूलो दबाव पर्न सक्ने देखिएको छ। देउवा पक्षको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति खड्काले विवादित अवस्थामा कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएका छन्। आफू निकट नेताहरूसँग उनले भनेका छन्, सर्वोच्च अदालतमा आधिकारिकताको निवेदन दिएकोले कुनै पनि महाधिवेशन सहभागी हुँदैनौ। एक नेताका अनुसार दुवैतर्फ दबावका लागि यो संख्या बढ्न सक्ने देखिएको छ भनेर लेखिएको छ। त्यसै गरी 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समेट्ने काङ्ग्रेसको निर्णय भनेर लेखिएको छ भने अदालतको निर्णय पर्खिनुपर्ने वा देउवाको नेतृत्वमा 15 महाधिवेशन गर्नुपर्ने इतर समूहको अडान भनेर लेखिएको छ। त्यसै गरी तस्विर रहेको छ, सानेपामा आइतबार बसेको कार्य सम्पादन समितिको बैठकको तस्विर र माथि पूर्णबहादुर खड्का र शेखर कोइरालाको तस्विर पनि रहेको छ। आफू निकट नेताहरूसँग पूर्णबहादुर खड्काले भनेका छन्, सर्वोच्चमा आधिकारिकता निवेदन दिएकोमा कुनै पनि महाधिवेशन सहभागी हुँदैनौ। शेखर कोइरालाले पनि एकताको महाधिवेशन नभएसम्म कुनै पनि समूहमा महाधिवेशनमा सहभागी नहुने बताउने गरेका छन् भनेर रहेको छ। त्यसै गरी अर्को खबर छ, बाढी प्रभावितलाई स्थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने भनेर लेखिएको खबर छ। जुन खबर हामीले यसअगाडि पढिसकेका छौँ, 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढी परिवार संख्या भएकामा थप प्रति सदस्य 2,000 बराबरको दरले खर्च उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीमा 7,500 घर क्षतिग्रस्त, 10 भदौमा भोटेकोसीमा आएको बाढीले नुवाकोटमा 3,977, रसुवामा 1,479, धादिङमा 1,451, गोर्खामा 263 र चितवनमा 100 घर क्षतिग्रस्त भएका छन् भनेर खबर रहेको छ आजको नयाँ पत्रिकामा। र श्रोता, यिनै सामग्रीका साथमा कार्यक्रम अन्नपूर्ण सम्पूर्णको निर्धारित समय सकिएको छ। तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र सुमन डङ्गोलका साथमा अन्नपूर्ण सम्पूर्ण टिम बिदा हुन्छौँ। रेडियो अन्नपूर्ण नेपाल 94 MHz हेर्दै गर्नुहोला। नमस्ते, शुभ दिन।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 5658555
3: 5658555।
4: उफ, कस्तो धुवा! बसमा पनि यसरी चुरोट पिउँछन्?
5: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
4: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
5: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
6: शिखर इन्सुरेन्स, ह्याप्पी इन्सुरेन्स।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: होइन के आयो
3: उपहारै उपहारको बहार आयो
2: जसले पढ्छ अवश्य पढ्छ
3: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेस को वार्षिक ग्राहक बन्ना साथ आकर्षक उपहार द वन्डरल्यान्ड को रूप 1500 को भाउचर अनि आईएनआई सिनेमाज को मुभी भाउचर अथवा रूप 500 देखि 3700 को स्क्रैच कुपन अनि आईएनआई सिनेमाज को मुभी भाउचर र अन्नपूर्ण केबल कार को टिकट पाउनु हुनेछ साथ साथै साप्ताहिक पुरस्कार ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 Mbps एक वर्षको लागि फुल इन्टरनेट प्याकेज मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ
2: छिटो गर्नुहोस् आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेस को ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्
4: थप जानकारीका लागि फोन नम्बर 0141124 71 टोल फ्री नम्बर 1660170700

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। यूनाइटेड अजोर इंश्योरेंस, यूनाइटेड बाय ट्रस्ट।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-3888 98-12-35-888।
5: अहिले बिहानको 8 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज
1: ज्योतिष र विज्ञानको सम्मिश्रण कार्यक्रम ज्योतिष विज्ञान।

0: ब्रह्मा मुरारी त्रिपुरांतकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव कुर्वन्ति सर्व मम सुप्रभातम्। सूर्यादि नवग्रहको सकारात्मक प्रभाव हाम्रो घर आँगन यत्र तत्र सर्वत्र होस्। नवग्रहले हाम्रो मन मस्तिष्क शरीरमा सकारात्मक ऊर्जा प्रदान गरून् र हामीलाई सत्मार्ग सुखी जीवन समृद्धि जीवन र आनन्ददायक जीवन प्रदान गरून्। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज परिवार यही कामना गर्दछ र यहाँहरूको बसाईमा हामी छौँ। ज्योतिष विज्ञान कार्यक्रममा म ज्योतिष गुरु बद्री पुडा सैनिकका साथमा यहाँहरू हामीसँग प्रत्यक्ष कुराकानीमा जोडिन सक्नुहुन्छ 4721 456 4721 456 यो टेलिफोन नम्बरमा यहाँहरू हामीसँग प्रत्यक्ष कुराकानीमा जोडिन सक्नुहुन्छ र ग्रहले कसरी जीवनमा प्रभाव पारिरहेको हुन्छ। राहु ग्रहको महादशाले तपाईँलाई कता लैजान्छ, बृहस्पति ग्रहको महादशाले कता लैजान्छ। जन्मिँदाखेरि नै कुनै योगहरू परेका छन् कि छैनन्, कुनै दोषहरू परेका छन् कि छैन, कुनै अरिष्ट छ कि छैन, यसका बारेमा चर्चा परिचर्चा ज्योतिष विज्ञान कार्यक्रमले गर्दछ र जीवनलाई सहज बनाउने एउटा पाटो हो ज्योतिष शास्त्र र वेदको आँखा भनेर भनिन्छ। यदि तपाईँलाई ज्योतिष शास्त्र थाहा छैन भने तपाईँले ज्योतिष शास्त्रको बिना वेद पढ्नै सक्नुहुन्न, किनकि आँखै नभइकन त वेद कसरी पढ्ने। तसर्थ जीवनलाई परमात्मासँग मेल गराउनलाई, जीवलाई परमात्मासँग मेल गराउनको लागि, आत्माले परम तत्त्व प्राप्ति गर्नको लागि पनि ज्योतिषका मुहूर्त, ज्योतिषको कालज्ञान, ज्योतिषको समय ज्ञानले हामीलाई धेरै सहयोग पुर्याउँदछ। र विषम घडीमा त्रिज्योतिषको बारेमा अलिकति चर्चा परिचर्चा गरौँ। तीन प्रकारको ज्योतिषको व्याख्या, त्रिस्कन्ध ज्योतिष जसलाई भनिन्छ, होरा ज्योतिष, जुन होरा ज्योतिष भनेको हामीले चाहिँ व्यक्तिको प्रडिक्सन गर्छौँ, कुनै व्यक्तिको विवाह कहिले हुन्छ, व्यक्तिको स्वास्थ्य कहिले हुन्छ, उसले कसरी आमदानी गर्छ, उसको दाम्पत्य जीवन, सन्तान सुख, पारिवारिक सुख, पिता सुख, मातृ सुख, भाग्य सुख, आर्थिक सुख, विदेश गमन कस्तो हुन्छ, यी कुराहरू चाहिँ होरा ज्योतिषले हामीलाई सिकाउँछ। अर्को हुन्छ सिद्धान्त ज्योतिष। सिद्धान्त ज्योतिषको काम के छ भने ग्रहहरूको गतिको विश्लेषण गर्नु, ग्रहहरूको आकारको विश्लेषण गर्नु, ग्रहहरूको परिधिको विश्लेषण गर्नु र ग्रहहरूको मुभमेन्टले कसरी मास संवत्सर ऐन आदि निर्माण हुन्छ, यो कुरा सिद्धान्त ज्योतिषबाट हामीलाई थाहा हुन्छ। अर्को संहिता ज्योतिष। संहिता ज्योतिषले हामीलाई सिकाउँछ कि प्रलय कसरी आउँछ, बाढी कसरी आउँछ, भूकम्प के कारणले आउँछ, कस्तो कस्तो कारण ग्रहको योग पर्यो भने अतिवृष्टि हुन्छ, अनावृष्टि हुन्छ, भोकमरी कसरी लाग्छ, महाकाल कसरी आउँछ, राज्यमा द्रोह कसरी हुन्छ, राजाहरूको पतन कसरी हुन्छ, यो कुरा यी सबै कुराहरू हामीलाई संहिता ज्योतिषले सिकाउँदछ। संहिता ज्योतिषको अध्ययनबाट हामीलाई यो कुरा थाहा हुन्छ। कसरी वर्षमा राजा को परे, वर्षमा मन्त्री को परे, यी आदि कारणहरूबाट हामीलाई ज्ञान हुन्छ, काल ज्ञान हुन्छ। आदरणीय श्रोता मित्रहरू, रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज आवाज सम्पूर्णमा यहाँहरू सुन्दै हुनुहुन्छ ज्योतिष विज्ञान कार्यक्रम ज्योतिष गुरु बद्री पुडा सैनिकका साथमा यहाँहरू हामीसँग प्रत्यक्ष कुराकानीमा जोडिन चाहनुहुन्छ। आफ्नो परिजनको बारेमा, आफ्ना बारेमा चिना देखाउन चाहनुहुन्छ, कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि टेलिफोन सम्पर्कमा जोड्न सक्नुहुन्छ 4721456 4721456 यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ। र श्रोता मित्रको टेलिफोन नाउन्जेलसम्म यहाँ प्राप्त भएको केही मेसेजहरूलाई हामी कुराकानी गर्छौँ। र हामीलाई टोखाबाट खेमराज, मेरो जन्म 2046 साल फागुन 12 गते साँझ 7:15 बजे भनेर भन्नुभएको छ। उहाँको बारेमा हामी अलिकति चर्चा परिचर्चा गर्छौँ। 2046 सालको फागुन 12 गते, फागुन महिनाको 12 गते रहेको छ। टोखाबाट गर्नुभएको छ उहाँले। हामीसँग सम्पर्कमा जोडिनु भएको छ टेक्स्ट मार्फत, मलाई टेक्स्ट पठाउनु भएको छ। जन्म स्याङ्जा 7:15 7:15 PM स्याङ्जामा उहाँ जन्मिनु भएको छ। यस अनुसारले उहाँको समय कस्तो छ, ग्रह अवस्था काम के होला, ग्रह अवस्था काम के होला सबै भनिदिनु है, बुढीसँगको सम्बन्ध सबै भन्नुभएको छ। यो कुरा हामी स्याङ्जाको जन्म अनुसार 2040 साल 11 महिना 12 गते तपाईँको बारेमा हामी चर्चा परिचर्चा गर्छौँ, कुराकानी गर्छौँ। 2046 साल 11 महिना 12 गतेको तपाईँको जन्म अनुसारले फागुन कृष्ण पक्षको शुक्रबार चतुर्दशी तिथिमा तपाईँको जन्म भएको छ। श्रवण नक्षत्रको तेस्रो चरणमा खेबाट निवारणको नाम आएछ, तपाईँको निवारणको नाम पनि खेमराज नै रहन्छ भन्ने कुरा यसले देखाएको छ। र नक्षत्र श्रवण नक्षत्रको तेस्रो चरणमा खेबाट नाम आयो, सिंह लग्नको कुण्डली छ, लग्नको स्वामी ग्रह सूर्य, सूर्य ग्रह तपाईँको कुण्डलीमा सूर्य ग्रह सप्तमी स्थानमा गएर बस्नुभएको छ। अब बुढीसँगको सम्बन्धमा कुरा गर्नुभएको छ, पहिला म त्यही कुरालाई जोड्छु। जब लग्नको स्वामी ग्रह सप्तमी स्थानमा जान्छ, सप्तमी स्थानमा गइसकेपछि यसलाई के भनिन्छ भने द्विविवाह योग, यो व्यक्तिको दुई विवाह हुन सक्छ कि भन्ने आकलन पनि यसले गर्दछ। र सप्तमी स्थानको स्वामी ग्रह शनि, शनि ग्रह पञ्चमी स्थानमा बस्नुभएको छ, पञ्चमी स्थानमा शुक्र र मङ्गलसँग संगति गर्नुभएको छ, यस कारणले दुई विवाहको सम्भावनाका केही योगहरू रहन्छन्। र लग्नको स्वामी ग्रह सूर्य सप्तमी स्थानमा जाँदाखेरि तपाईँको यात्राहरूबाट फल प्राप्त राम्रो हुन्छ, तपाईँ यात्राहरू धेरै हुन्छन् र वैवाहिक व्यावसायिक कार्यक्रमहरू राम्रो हुन्छ, साझेदारी कर्महरू एकदमै राम्रो हुन्छ। आर्थिक कुराको लागि बृहस्पति एकादशी स्थानमा हुनुहुन्छ, एकादशी स्थानमा बस्नुभएको बृहस्पतिले तपाईँलाई आर्थिक समृद्धिको योग पनि अत्यन्त राम्रो बनाएको छ। पञ्चमी बृहस्पति एकादशी स्थानमा गएर बसेर आफूले जानेको कुरो, आफ्नो सिप, आफूले पढेको कुराहरूबाट तपाईँले ज्ञान प्राप्त गर्न सक्नुहुन्छ र त्यो ज्ञानबाट आर्थिक समृद्धि, तपाईँले जानेको कुराबाट आर्थिक समृद्धि पनि तपाईँले एकदम प्राप्त गर्न सक्नुहुन्छ। चन्द्रमासँग राहुको युक्ति भएर ग्रहण योग बनेको छ, ग्रहण योगलाई तपाईँले समाधान गर्नुहोला। ग्रहण योगको समाधानबाट तपाईँलाई मानसिक शान्ति, समृद्धि आदि इत्यादि प्राप्त हुन्छ, किनकि चन्द्रमा मनुष्य जात, चन्द्रमा मन हो, चन्द्रमा लक्ष्मीको भाइ पनि हो, चन्द्रमा मानसिक स्वास्थ्यको ग्रह पनि हो, मानसिक स्वास्थ्यको ग्रह पनि हो, साथसाथै समृद्धिको कारक ग्रह पनि हो। चन्द्रमासँग राहु चैतौँ स्थानमा हुँदाखेरि अस्थिरताको केही योगहरू बन्न सक्दछ। अहिले तपाईँ चलिरहनु भएको छ बृहस्पतिको महादशामा, बृहस्पतिमा अहिले तपाईँ हुनुहुन्छ शुक्रको अन्तर्दशामा। 2083 साल 5 महिना 19 गतेपछि बृहस्पतिमा शुक्रको अन्तर्दशा बडा, बृहस्पति र शुक्र एक आपसमा परम शत्रु त हुन् तर दुईटै शुभ ग्रह भएको कारणले बृहस्पति ग्रह यहाँ के हुनुहुन्छ त भन्दाखेरि पञ्चमी स्थानको स्वामी हुनुहुन्छ र बृहस्पति ग्रहलाई यहाँ पञ्चमेश भएको कारणले शुभ मानिन्छ। एकादशी स्थानमा बसेर उहाँले आफ्नै घरमा दृष्टि गरिराख्नु भएको छ, बृहस्पतिको महादशा अत्यन्त महादशाको समय तपाईँको लागि अत्यन्त शुभ छ। र शुक्र र बृहस्पतिले एक आपसमा दृष्टि गरिराखेका छन्, यसलाई एउटा श्लोक छ, पण्डितम पण्डितो दृष्ट्वा स्वानवत घुरघराते, पण्डित र पण्डितको दृष्टि भयो भने त्यो स्वान स्वान भनेको कुकुर जसरी घाउ घाउ घाउ गर्छन् नि, त्यसरी दुईवटा पण्डितहरू भेट भयो भने, किनकि दुइटैलाई धेरै ज्ञान छ अनि त जान्ने कि म जान्ने भनेर चाहिँ स्वानवत घुरघराते भनेर भनेको छ, एउटा श्लोक भनेको छ। त्यस भनेको के हो भने यो दुइटै समान शक्तिवाला हुँदाखेरि चाहिँ द्वन्द्व पनि निर्माण हुन्छ, दुइटैले देखेका छन् भनेर भनिएको छ। सम्पर्कमा जोडिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 MHz आवाज सम्पूर्णमा यहाँहरू हामीसँग हुनुहुन्छ ज्योतिष विज्ञान कार्यक्रममा र हामीसँग जोडिन सक्नुहुन्छ। प्राप्त भएको केही मेसेजहरूलाई हामी कुराकानी गर्छौँ। जानुका कार्की 65 साल 7 महिनाको 7 गते हजुर 3:45 को बिहानको दिन भदौ 7 गते भन्नुभयो, 65 साल 6 गते गएको 7 गते लागेको होइन त, कृष्ण अष्टमी परेको छ त्यो दिन। कृष्ण अष्टमी त तपाईँले मान्नुभयो तर तिथि अष्टमी आइसकेको छैन, लेखनाथ लेखनारायण नाम राख्न सकिन्छ। भाद्र कृष्ण पक्षको षष्ठी तदुपरि सप्तमी तिथिमा हजुरको पुत्रको जन्म भएको छ, भरणी नक्षत्रको तेस्रो चरणमा लेबाट लेखराज नाम रहन्छ। कर्कट लग्नको कुण्डली हो, लग्नको स्वामी ग्रह चन्द्रमा, चन्द्रमा दशम स्थानमा गएर बस्नु भएको छ। अब कर्कट लग्नका मान्छेहरू कस्तो हुन्छन् भनेर अलिकति विचार गरौँ। कर्कट लग्नका मान्छेहरू अलि अन्तर्मुखी स्वभावका हुन्छन्, धेरै इमोसनल हुन्छन्, अरूलाई चाँडै विश्वास गर्ने, चाँडै धोका खाने, आफ्नो सर्वस्व सुम्पिने अनि नाङ्गिएर फर्किने, त्यस्तो स्वभाव हुन्छ कर्कट लग्नका मान्छेहरूको। बुद्धिमान हुन्छन्, एकदम बुद्धिमान हुन्छन्, अरूको अरूको दुःखमा पनि आफू रुने, यो स्वभाव कर्कट लग्नको मान्छेकोमा हुन्छ। अब बाबुको कुण्डलीमा लग्नमा नै केतु बसेको छ, अब लग्नमा केतु बसेपछि के हुन्छ भने केतु पनि डिट्याचको ग्रह हो, केतु केतु खासमा आध्यात्मिक ग्रह हो, केतु भौतिक दृष्टिकोणको ग्रह होइन। केतु केतु भनेको कस्तो हो भन्दाखेरि पारासाइकोलोजिकल ग्रह हो, आकाशभन्दा माथिको कुराहरू सोध्छ, पातालभन्दा मुनिको कुराहरू केतुले सोध्छ। त्यस कारण यो व्यक्ति लग्नमा केतु बस्नु, कर्कट लग्न हुनु, त्यस कारण उसमा आन्तरिक गुणहरू बढी छ, आफू एक्लै बस्न रुचाउने, भित्रको कुराहरू हेर्ने यो गुण छ। लग्नको स्वामी ग्रह दशम स्थानमा मेषको घरमा गएर बस्नुभएको छ, मेष राशिमा गएर बस्नुभएको छ र त्यहाँ मङ्गलले हेर्नुभएको छ, मङ्गलले आठौँ दृष्टिद्वारा चन्द्रमालाई हेर्नुभएको छ। यहाँ प्रबल राज्य कारक मङ्गलले लग्नलाई दृष्टि गर्नु शुभ मानिन्छ। तर अर्को सिद्धान्त अनुसार मङ्गल पाप ग्रह पनि हो, पाप ग्रहको दृष्टि चन्द्रमालाई पर्यो या लग्नेशलाई पर्यो भन्न पनि मिल्छ, तर प्रबल राज्य कारक भइसकेपछि उसको पापत्व नाश हुने भएको कारणले यो कम्बिनेसन शुभ हो। अब हजुरको कुण्डली पुत्रको कुण्डलीमा आंशिक कालसर्पदोष भनेर एउटा रहेको छ, यसलाई चाहिँ तक्षक नामक कालसर्पदोष, मैले अस्ति कार्यक्रममा कुनै कार्यक्रममा तक्षक नामक कालसर्पदोषको बारेमा विशद व्याख्या गरेको थिएँ, हजुरले सुन्नुभएको होला। हजुरले बाबुको लागि एउटा कालसर्पदोष निवारण यो को काम गरिदिनु होला, शनिको घरमा बसेको राहु र लग्नमा बसेको केतु, यसले चाहिँ अलिकति डिप्रेसन जस्तो एन्जाइटी जस्तो बनाउन सक्छ। चन्द्रमा पनि फेरि के हुनुहुन्छ त भन्दाखेरि एक्लै बसेको बस्नुभएको छ, केन्द्रुम योग परेको छ। हेर्नुहोस् है, अब केन्द्रुम योग पर्यो, केन्द्रुम भङ्ग पनि भएको छैन, केन्द्रुम भएर केन्द्रुम योग भङ्ग नभएपछि चाहिँ के हुन्छ, यसलाई चाहिँ चन्द्रमालाई यसले अलिक दरिद्रता ल्याउन सक्छ, आर्थिक कुरामा केही तनाव ल्याउन सक्छ भनेर भनिन्छ। फेरि बृहस्पतिले पनि चन्द्रमालाई हेर्नुभएको छ, चन्द्रमालाई प्रोटेक्ट दुईटा ग्रहले गर्नुभएको छ, एउटा भाग्य स्थानको स्वामी, पञ्चमी स्थानको स्वामी, दुईटै ग्रहले चन्द्रमालाई हेर्नुभएको छ। म हजुरलाई के एउटा जानकारी गराउँछु भन्दाखेरि हजुरले आंशिक रूपले बनेको यो कालसर्पदोषको एउटा शान्ति गराइदिनु होला र चन्द्रमालाई आफै अलिकति बलियो बनाएर चाँदीको एउटा चन्द्रमा बनाउनुहोस्, त्यसमा 11,000 चन्द्र बीज मन्त्रको जप गरेर एउटा चाँदीको लकेट बाबुलाई धारण गराइदिनु होला, किनकि पञ्चमेशको पनि दृष्टि चन्द्रमालाई अनि त्यसपछि भाग्यसको पनि दृष्टि चन्द्रमालाई हुँदाखेरि यो समय शुभ रहन्छ। अब अहिले 2078 यानि कि 78 साल 8 महिना 8 गतेदेखि बाबु चन्द्रमाकै महादशामा चलिरहनु भएको छ, केन्द्रुम योग पर्यो, केन्द्रुम भङ्ग भएको छैन, त्यस कारण चन्द्रमाको बल अलिकति बढी चाहिएको छ बाबुलाई, किनकि अहिले चन्द्रमाकै दशामा उहाँ हुनुहुन्छ। चन्द्रमामा अहिले शनिको अन्तर्दशा चलेको कारणले गर्दाखेरि अलिक बढी स्ट्रेस हुने, एन्जाइटी हुने, एक्लोपना रुचाउने, मनमा धेरै कुराहरू खेलाउने योगहरू बनेको छ, त्यस कारण चन्द्रमालाई हामीले बलियो बनाउनु पर्यो। चन्द्रमाकै दशा चलिराखेको छ, चन्द्रमाको एउटा लकेट अथवा लकेट लाउन अप्ठ्यारो लाग्यो भने चन्द्र चाँदीको एउटा औँठी बनाउने, त्यसमा एउटा मोती राखेर त्यो पनि धारण गर्न सकिन्छ। र तपाईँले सोमबारको दिन बाबुको लागि व्रत गरिदिनुहोस् अथवा बाबुलाई नै सोमबारको दिन व्रत गर्न उत्प्रेरणा गर्नुहोस्, शिवको पूजा गर्नुहोस् ओम नमः शिवाय मन्त्रद्वारा, र चन्द्रमाको आफै पूजा गर्न सकिन्छ। श्री सूक्त अब सकिन्छ भने अब यौँ केटाहरू छन्, फेरि शास्त्रप्रति कतिको सम्मान छ, श्री सूक्तको यदि पाठ गर्नै हो भने यस्तो व्यक्तिले प्रचुर धनको योग बन्दछ। पञ्चम दोस्रो स्थानमा शुक्र बुध सूर्य र शनि यी ग्रहहरू बसेर यहाँनिर 4 ग्रह दोस्रो स्थानमा बसेका छन्। माता पितालाई गर्ने सम्बन्ध कस्तो हुन्छ भन्ने तपाईँले सोध्नुभएको छ, अत्यन्त राम्रो हुन्छ, एकदम राम्रो हुन्छ। अब लग्नमा बसेको केतु भनेको चाहिँ कस्तो गराउँछ यसले भनेदेखि अलिअलि जोगियाना पारा बनाउँछ, अलि त्यस्तो धेरै भौतिक कुराहरूमा एट्याच नभएको हो कि होइन, ठिकै छ चलिराखेको छ भने जस्तो हो कि जस्तो गराउँछ। अब हाम्रो दृष्टिकोणबाट त लग्नमा केतु बस्नु राम्रो हो, किनकि आध्यात्मिक बनाउँछ, मान्छेलाई एकदमै भित्र लैजान्छ, मोक्ष तक लैजान सक्छ केतुले, कि त केतुलाई मोक्षकारक ग्रह मानिन्छ। अब यहाँ हजुरले चाहिँ भौतिक दृष्टि पनि त चाहियो, किनभने घरबारै छोडेर सबैजना हिँड्न पनि सक्दैनन्, कर्तव्यद्वारा बाँधिएका पनि हुन्छन्। तसर्थ हजुरले चन्द्रमालाई बलियो बनाउनु भयो भनेदेखि बाबुको चिना र कुण्डलीको योग राम्रो छ, पढाइको योग पनि राम्रो देख्छु। अब यो अलिकति उसमा एट्याचमेन्ट कुनै पनि प्रति लगाव उत्साह कम भएको कारणले गर्दाखेरि पढाइ कम देखिएको हो, किनकि हजुरको यहाँनिर पञ्चम स्थानको स्वामी ग्रह मंगल तेस्रो स्थानमा गएर बस्नुभएको छ, प्रबल राज्य कारक मंगल तेस्रो स्थानमा बस्दाखेरि पराक्रमशाली बनाउँछ। र अब यो चिना चाहिँ राम्रो छ हजुर, चिना राम्रो छ, अहिले चन्द्रमाको दशा चलिराखेको छ, 2078 भने चन्द्रमालाई हामी अलिकति बलियो बनाउने काम गरौँ, पक्कै पनि हामीलाई सहजता सफलता प्राप्त हुन्छ। रेडियो अन्नपूर्ण नेपाल 94 MHz आवाज सम्पूर्णमा यहाँहरू हामीसँग कुराकानीमा जोडिन सक्नुहुन्छ 4721456 4721456। र तपाईँ मोबाइलबाट हामीलाई टेलिफोन गर्नुहुन्छ भने अगाडि 01 4721456 बाट डायल गर्न सक्नुहुन्छ, ल्यान्डलाइनबाट गर्नुहुन्छ भने 4721456 नै गर्न सक्नुहुन्छ र हामीसँग जोडिन सक्नुहुन्छ। र यसरी ग्रहहरूले कता लागिराखेको छ हाम्रो जीवनलाई, हामी सफलतामा छौँ असफलताको मार्गमा छौँ कि सानो कुराले रोकिराखेको छ या ठुलो नै बाधा आइराखेको छ, यी कुराहरूको बारेमा हामी चर्चा परिचर्चा गर्छौँ ज्योतिष विज्ञान कार्यक्रममा। तपाईँहरूको कुण्डलीको बारेमा चन्द्र श्रेष्ठ काठमाडौँ कपनबाट 2067 बिहान 5:35 गोर्खामा जन्मिनु भयो नानीको बारेमा जानकारी यहाँलाई गराउँछु। र पहिला नै मेरो दृष्टि कहाँ गयो त भन्दा नानी के दशामा चलिराखेका छन् त अहिले के समय छ नानीको भनेर म ठ्याक्क 70 महादशामा पुगेँ। 70 महादशामा चाहिँ नानी अहिले केतुमा राहुको अन्तर्दशा चलिराखेको छ। किन मैले एकैताल महादशामा गएँ मलाई थाहा छैन, त्यो ग्रहले लगेको पनि होला या परमात्माको कुनै निर्देशन पनि होला, तर म त्यसरी हेर्दिनँ नि त चिना त जन्मतिथि मिति अनि त्यसपछि लग्न कुण्डली यसरी सरर हेर्दै आउँछ। तर यो नानीको कुण्डलीमा एकैताल मलाई महादशाको समयमा लिएर गयो। कारण यो हुनसक्छ केतुमा राहुको अन्तर्दशामा नानी अहिले छिन्। अब केतुमा राहुको अन्तर्दशा भनेको के हो भने केतु पनि निचको राहु पनि निचको भएको कारणले अहिले नानीको समय अलिक खराब छ। यो बेलामा खानपिनको खराब, सङ्गतिहरूको खराब हुनसक्छ। अब उमेर पनि 67 भनेपछि लगभग 15-16 वर्षको वयमै नि छिन्, र समय चाहिँ राम्रो भएन हजुरको, किनकि केतु दोस्रो स्थानमा बस्नुभएको छ, दोस्रो स्थानमा मिथुनमा केतु निचको हुनुहुन्छ र तसर्थ राहु 8 स्थानमा गएर बस्नुभएको छ। त्यस कारण साथीभाइहरूबाट धोका, कुनै जालसाजीमा पर्न सक्छन् कि भन्ने कुराहरू केतु र किनकि राहु र केतुको दुइटैको कम्बिनेसन जब पर्छ तब यिनीहरू राहु मात्र ग्रह चल्यो भनेदेखि त्यो शिर एक्टिभेटेड हुन्छ, केतु मात्र चल्यो भने धड एक्टिभेटेड हुन्छ, राहु र केतु दुइटै चल्यो भने त्यो राक्षस सिमिका नामक पुत्रको राक्षस एक्टिभेटेड हुन्छ। तसर्थ यो बेलामा हुने भनेको जालसाजी, झगडा, तनाव, चोटपटक, दुर्घटना, दोस्रो स्थान र 8 स्थानको सङ्गति भएको कारणले गर्दाखेरि इष्टमित्रसँगको सम्बन्ध खराब, बोलीमा केही कडाई पनि आउन सक्छ है। त्यस कारण तपाईँले राहु र केतुको दोष शान्ति योग्य पण्डितजीसँग भेटेर गर्नुहोला। र नानीको लग्नमा शुक्र ग्रह बस्नुभएको छ, लग्नमा शुक्र ग्रह बस्दाखेरि यहाँनेरि मालव्य योग बनाएको छ। र मालव्य योग भनेको अत्यन्त शुभ योग हो। हेर्नुहोस् मालव्य योग भनेको यस्तो मान्छे अत्यन्त सुन्दर हुन्छन् कायिक रूपमा, यानि कि शरीर एकदम राम्रो हुन्छ र यिनको दाँतहरू एकदम राम्रो हुन्छन्, आँखा एकदम राम्रो हुन्छ, नाकको बनोट पनि एकदम राम्रो हुन्छ भनेर भन्छ, कपाल पनि राम्रो हुन्छ है, आँखको कानको लोती जो हुन्छ कानको लोतीमा पनि एउटा सुन्दरता झल्किरहने हुन्छ शुक्र लग्नमा बसेको। र लग्नमा शुक्र बसेको मान्छेलाई चाहिँ मिठो खानुपर्छ, राम्रो लाउनुपर्छ, जस्तो पायो त्यस्तैले हुँदैन, सफा चिरिचिटिक्क बन्नपर्छ यस्तो मान्छेहरू। यस्तो मान्छेसँग आत्मविश्वासको योग पनि राम्रो हुन्छ। यस्तो व्यक्तिहरूले चाहिँ गिफ्टहरू धेरै पाउने, साथीहरू धेरै हुने, अनि अरूले नै कम्फर्टेबल जोन दिने, 5-7 जना साथीहरू रेस्टुरेन्टमा खाजा खान गएका छन् भनेदेखि यो मान्छेले चाहिँ सबभन्दा राम्रो सिट पाउँछ क्या, उसलाई मन परेको ठाउँमा यिनी बस्छन् होइन, भोजन पनि यिनलाई राम्रो मिल्दछ। अब शिक्षासँग सम्बन्धित तपाईँको प्रश्न रहेको छ, पञ्चम स्थानको स्वामी ग्रह द्वादशी स्थानमा गएर बस्नुभएको छ, सूर्यसँग बुध आदित्य योग बनाएर अब बुध ग्रह अस्त हुनुहुन्न, अब पढाइ विदेशमा पढ्न जाने योग अत्यन्त राम्रो बनेको छ है, एकदमै राम्रो बनेको छ। र लग्ने छैटौँ के अरे 12 स्थानमा जाँदादेखि चाहिँ अब यो अलि किनभने कुनै पनि घरको स्वामी 6-8-12 जानु, आफूदेखि 6-8-12 जानु या लग्नदेखि 6-8-12 जाँदाखेरि त्यो ग्रह कमजोर रहन्छ भनेर भनिन्छ। तसर्थ आफूदेखि 6 र लग्नदेखि 12 स्थानमा बुध ग्रह पञ्चमी स्थान, यानि कि पञ्चमी स्थान भनेको विद्या दिने, विद्या वर्षाउने,
1: ग्रह, त्यस कारण तपाईँले बुधलाई अलिकति बलियो बनाउनुहोस्, एउटा पन्ना भन्ने रत्न नानीलाई धारण गरिदिनु होला, र हजुरले विशेष चाहिँ केतु राहु र केतुको उपाय गरिदिनु होला, राहु र केतुको उपाय गरिदिनु होला, र बुध ग्रहलाई एउटा पन्ना रत्न धारण गरिदिनु होला। अब बृहस्पति र चन्द्रमा एकादशी स्थानमा हुनुहुन्छ अनि यहाँ गजकेश्वरी योग बनेको छ, गजकेश्वरी योग बन्दाखेरि बृहस्पति र चन्द्रमा बृहस्पति सुगृह हुनुहुन्छ, सूर्य उच्चको हुनुहुन्छ, शुक्र सुगृह हुनुहुन्छ, भनेपछि एकदमै बलियो कुण्डली बनेको छ है, बलियो कुण्डली बनेको छ। केतुको दशाको बेलामा चाहिँ मान्छेहरू अलि डिप्रेसनतिर होइन, केही पनि होइन, अलिकति छोड्ने के है ठिकै छ, लत्तो छोड्ने भन्छ नि हाम्रो गाउँघरतिरको भाषामा, त्यो हुन्छ। त्यस कारणले गर्दाखेरि हजुरले राहु र केतुलाई एउटा म्यानेज गर्नुहोस्, बुध ग्रहको एउटा रत्न उहाँलाई धारण गराइदिनुहोस् नानीलाई, यसले चाहिँ धेरै राम्रो अवस्थामा नानीलाई पुर्याउँछ। ग्रह एकदमै बलियो छ, विदेशको यात्रा हुने पक्का पक्की नै छ, विदेशमा अध्ययनको लागि जाने योग पनि राम्रो छ, अर्थव्यवस्थाहरू एकदमै राम्रो देखिएको छ। यिनको कुण्डलीले पितालाई पनि विदेश पठाएको, या पिता पनि विदेश गएका हुन सक्छन्, द्वादश स्थानमा सूर्य छ, या पिता टाढा गएका हुन सक्छन् भनेर देखिएको छ। केतुको महादशा 2086 साल 10 महिना 21 गतेसम्म रहन्छ। हामी केतुलाई विशेष उपाय गरेर पन्ना रत्न एउटा धारण गरेर अगाडि बढौँ, अत्यन्त शुभ रहन्छ, महादेवको आशीर्वाद प्राप्त होस् तपाईँलाई। सम्पर्कमा जोडिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 MHz सुन्दै हुनुहुन्छ र बडा सुन्दर कुण्डली हामीले हेऱ्यौँ, नानीको एकदमै राम्रो कुण्डली छ, मलाई एकदम मन पर्यो, मनमा पनि सुन्दर छिन्, कायामा पनि सुन्दर छिन् यी नानी, र हामी यस्तो राम्रो कुण्डली हेर्दाखेरि चाहिँ ज्योतिषहरूको मन पनि राम्रो हुँदो रहेछ है, कता कता खुसी लाग्ने। हुन त सबैको यस्तै राम्रो भइदियोस्। सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग भवेत् भन्छौँ हामीले, सबैको सुख सबैलाई सुख प्राप्त होस्, कोही पनि दुःखी नरहन् भन्छौँ। तर आफ्नो पूर्वजन्मको लेखा पनि हुन्छ, जन्मनाको साहित्य पनि हुन्छ, प्रकृतिको छनौट पनि हुन्छ नि त, सबैलाई सबै कुरो दिँदैन प्रकृतिले। छोटो व्यावसायिक विश्राम हामी लिन्छौँ। रेडियो अन्नपूर्ण नेपालमा ज्योतिष गुरु बद्री पुडासेनसँग व्यक्तिगत भेटघाट कुराकानी गर्न चाहनुहुन्छ भने 9855074359 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ, 9851074359 हामी छोटो व्यावसायिक विश्राम लिन्छौँ, पुनः यहाँहरूसँग जोडिन्छौँ, सुन्दै रहनुहोला रेडियो अन्नपूर्ण।

0: 3000 डिश होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुसीको कनेक्सन।

0: ग्लोबल जुनियर मेरो एप
1: तपाईको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाजप्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल
2: उपलब्ध विशेषज्ञ सेवाहरू
3: मुटु फोक्सो पेट तथा कलेजो मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू हार जोर्नी जनरल सर्जरी नसा तथा स्पाइन सर्जरी बाथ रोग न्युरो मेडिसिन न्युरो सर्जरी नाक कान तथा घाँटी रोग आँखा तथा दन्त रोग जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी बाल रोग प्रसूति तथा स्त्री रोग नसा तथा मनोरोग फिजियोथेरापी छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा फुल्ली अटोमेटेड प्रयोगशाला रेडियोलोजी सिटी स्क्यान आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावा हिल काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।
4: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित
5: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी।
4: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो।
5: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म।
4: साथै नेपालमा आएको छ एथर रिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
5: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
4: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
5: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
4: राइड स्मार्ट राइड एथर।
5: फोन नम्बर 98513154106।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
9: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512409 34।
10: रंग बहार रंग बहार
11: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेन्स

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज
1: ज्योतिष र विज्ञानको सम्मिश्रण कार्यक्रम ज्योतिष विज्ञान।

ज्योतिष र विज्ञानको सम्मिश्रण ज्योतिष विज्ञान कार्यक्रममा यहाँहरू हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज आवाज सम्पूर्णमा ज्योतिष गुरु बद्री पुडासेनीका साथमा जगत खत्री 2060 साल 2 को महिना 8 गते 12 बजेर 5 मिनट दिउँसो दैलेखमा तपाईँको भएको जन्म अनुसारले ज्येष्ठ कृष्ण पक्षको बृहस्पति 12 सप्तमी तिथिमा तपाईँ जन्मिनु भएको छ। धनिष्ठा नक्षत्रको प्रथम क्षणमा गाबाट निवारणको नाम आउँछ, यानि कि गायत्री प्रसाद नाम राख्न सकिन्छ, गङ्गा प्रसाद नाम राख्न सकिन्छ र गबाट आएको धनिष्ठा नक्षत्रको प्रथम चरणले तपाईँको राशि कुम्भ राशि बनेको छ। सिंह लग्नको कुण्डली भयो, लग्नको स्वामी ग्रह सूर्य, सूर्य ग्रह दशमी स्थानमा हुनुहुन्छ दिग्बली भएर, तर राहुसँग बस्नु भएको छ। राहुसँग जब सूर्यको संगति हुन्छ त्यसलाई चाहिँ हामीले के भन्छौँ भन्दा ग्रहण दोष या पितृदोष भनेर भन्छौँ। सूर्य शत्रुगृही हुनु, राहुको ग्रासमा पर्नु, राहुसँग रहनु, त्यसकारणले यो कम्बिनेसन लग्न कमजोर भएको मानिन्छ है। अब दिग्बली हुनु सबै राम्रो हो, यहाँ दुईटा प्रकारले लग्न कमजोर भयो, एउटा लग्नेश शत्रुगृही हुनु, दोस्रो लग्नेश राहुसँग संगति गर्नु र कुनै पनि शुभ ग्रह अरू शुभ ग्रहहरूको प्रभाव यहाँ नहुनु। तसर्थ पहिला सुझाव मैले तपाईँलाई के दिन्छु भने लग्नलाई अलि बलियो बनाऊ है हामीले, किनकि लग्न बलम च सहस्त्रम भनेर भन्छ, लग्नको बल नै हजार गुणा हुन्छ। अरू ग्रहहरू जतिसुकै बलवान भए पनि लग्न कमजोर भयो भनेदेखि हामीले इच्छित फल प्राप्त गर्न सकिँदैन। जस्तो कि एउटा उदाहरणबाट यसलाई सम्झौँ, तपाईँलाई चाबेल गयो भने एउटा साथीले 10,000 दिन्छु है भनेर भनेका छन्, चाबेल गयो भने एउटा काम पाइन्छ पनि भनेका छन्, तर तपाईँको शरीरले साथी दिएको छैन, शरीरमा ज्वरो 101 डिग्री छ भने तपाईँ कसरी जानुहुन्छ? अपर्च्युनिटी त चाबेलमा छ, तर तपाईँको तनले यानि कि तपाईँको शरीरले साथ दिएको छैन। ज्योतिषमा लग्न भनेको यही हो, लग्नले साथ दियो भने अब के हुन्छ त भन्दाखेरि तपाईँलाई त्यहाँ चाबेलमा अपर्च्युनिटी त छैन, तर तपाईँको शरीर बलियो छ भने आफै चाबेल पुग्नुहुन्छ अनि त्यहाँ सबै घुमेर के गर्नुहुन्छ, अपर्च्युनिटी आफै सर्च गर्नुहुन्छ, देख्नुहुन्छ, भेट्नुहुन्छ। त्यस कारणले लग्नलाई बलियो बनाऊ, लग्नको साधना गरौँ भन्ने मेरो पहिलो सिद्धान्त छ ज्योतिष शास्त्रमा। अब तपाईँले यसको लागि के गर्नुहोस् भने एउटा माणिक्य भन्ने रत्न प्राप्त हुन्छ, त्यो धारण गर्नुहोस्, सूर्यको पूजा गर्नुहोस्, आइतबारको व्रत गर्नुहोस्, पिताको सेवा गर्नुहोस्। यति काम गर्नुभयो भने आइतबारको दिन नुन नखानु भयो भने तपाईँलाई सूर्यको बल अत्यन्त राम्रोसँग प्राप्त हुन्छ र सूर्य दशमी स्थानमा दिग्बली भएर बसेको छ। अब सरकारी नोकरीमा जान खोज्नुहुन्छ भने पनि तपाईँले सूर्यलाई बलियो बनाउनुपर्छ। अब सूर्य दशमी स्थानमा जाँदा सरकारी नोकरीमा जाने सम्भावना चाहिँ हुन्छ, राहुसँग बसेपछि यसलाई ग्रहण दोष पितृदोष हुन्छ, यो ग्रहण या पितृदोषको समाधान तपाईँले गर्नुहोला। र बृहस्पति द्वादशी स्थानमा उच्चको भएर बस्नुभएको छ, विदेशमा पनि तपाईँलाई राम्रो फाइदा हुन्छ, विदेशमा पनि तपाईँलाई सफलता प्राप्त हुन्छ भनेर भनिएको छ। अब तपाईँ अहिले राहुको महादशामा चलिराख्नु भएको छ, अब राहुको महादशालाई शुभ मानिँदैन। अब राहुमा मङ्गलको अन्तर्दशा 2082 साल 12 महिना 18 गतेदेखि चलिराख्नु भएको छ, राहुमा मङ्गल भएको भनेको चाहिँ चोटपटक गराउने। अब हेर्नुहोस् है, अहिले तपाईँ राहुमा चलिराख्नु भएको छ, यो राहुले काम बिगार्ने, सूर्यसँग बसेको राहुले केही तपाईँलाई झमेलाहरू दिन सक्ने, केही आरोपहरू आउन सक्ने, झैँ झगडाहरूमा पार्न सक्ने, सरकारले तपाईँलाई केही पनिसमेन्ट गर्न सक्ने योगहरू राहुको बेलामा बनेको छ। अब तपाईँको मङ्गल उच्चको र बृहस्पति उच्चको 6 र 12 घरमा बृहस्पति उच्चको, 6 घरमा मङ्गल उच्चको र मङ्गलसँग चन्द्रमा पनि बसेर चन्द्रमङ्गल योग बनेको कारणले विदेशमा तपाईँलाई एकदमै राम्रो फाइदा हुन्छ, विदेशमा तपाईँलाई सफलता प्राप्त हुन्छ। एकादशी स्थानमा बसेको शनिले फेरि के भन्छ भनेदेखि तिमीले चाहिँ विदेशी मुद्रा कमाउँछौ है भनेर भन्छ। शनि अन्त विदेशको ग्रह भएको कारणले एकादशी स्थानमा बसेको विदेशले विदेशी सेक्टरबाट, जस्तो कि एनजिओमा काम गरेर विदेश लैजाने काम, के अरे एक्सपोर्ट इम्पोर्टको काम गरेर तपाईँलाई सफलता प्राप्त गर्छ। सरकारी नोकरी सूर्यले दशमी स्थानमा बसेको सूर्यले दिग्बली सूर्यले सरकारी नोकरी त दिन खोज्छ, तर प्रब्लम छ, सरकारी नोकरीमा गइसकेपछि नि केही झन्झावतहरू, केही आरोप प्रत्यारोपहरू आउन सक्छ भन्ने कुरा देखिन्छ। चन्द्रमङ्गल 6 स्थानमा बसेको उच्चको मङ्गलले तपाईँलाई खेलमा स्पोर्टमा पनि एकदमै राम्रो गराउन सक्छ। जस्तै यो ठ्याक्कै यस्तो कुण्डली कसको छ भन्दा सचिन तेन्दुलकरको छ है, उनको पनि मङ्गल 6 स्थानमा बलियो भएर बसेको छ। र
सूर्यलाई बलियो बनाएर हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा देख्छौँ। र चतुर्थ स्थानमा बसेको केतु छ, केतु ग्रह यहाँनेरि पराशर

0: प्रारम्भ गर्नुहुन्छ र बृहस्पति भनेको पञ्चमी स्थानको स्वामी ग्रह द्वादश स्थानमा रहेको कारणले सायद तपाईँलाई विदेश लैजान्छ होला बृहस्पतिले। पञ्चमी गएर द्वादश स्थानमा उच्चको भएर बस्दाखेरि पढाइको सिलसिलामा अध्ययनको सिलसिलामा विदेश यात्रा गराउने सम्भावना रहन्छ। सम्पर्कमा तपाईँ जोडिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अर्णपूर्ण नेपाल 94 मेगा हो जावा सम्पूर्णमा यहाँहरू हामीसँग हुनुहुन्छ र ज्योतिष विज्ञान कार्यक्रममा यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ 4721456 र मोबाइलबाट तपाईँ डायल गर्नुहुन्छ भने 01 4721456 यो टेलिफोन नम्बर प्रयोग गर्न सक्नुहुन्छ र ज्योतिष गुरु बद्रीपुडासेनसँग प्रत्यक्ष कुराकानीमा जोडिन सक्नुहुन्छ र हामी तपाईँको चिनाको ग्रहहरूको योग, ग्रहहरूले तपाईँलाई कुन दोष दिइराखेको छ, कहाँनिर कुन ग्रह कमजोर छ त्यसको बारेमा जानकारी गराउँछौँ र यसका उपायहरू पनि बताउँछौँ। ती उपायहरूले तपाईँले साना साना उपायहरूले तपाईँ सफलता र सहजतामा प्रवेश गर्न सक्नुहुन्छ। सो कि कोही व्यक्ति एकदमै रोगी छ र साना साना केही टिप्सहरू पनि हामी बताउँदै जाउँ। कोही एकदमै रोगी छ भनेर भनेदेखि तपाईँले के गर्नुहुन्छ भने तामाको सिक्का उसको नाइटोमा ठ्याक्क नाइटोमा राखिदिनुहोस् र त्यो तामाको सिक्का नाइटोमा राखेको तामाको सिक्कालाई लिएर गएर शमशानमा लिएर गएर फालिदिनुहोस्। यस्तो प्रक्रिया 3 पटक गर्नुहोस्। त्यो प्रक्रियाले के गर्छ भन्दाखेरि उहाँको रोग पत्ता लाग्छ। औषधि खाइरहनु भएको छ, औषधिले अझै राम्रोसँग काम गर्छ। शरीरभित्र के नकारात्मक ऊर्जा छन् भने ती पनि जान्छन्। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्जमा कोही श्रोता मित्र जोडिनु भएको छ।
1: 14 साल भाद्र महिनाको 28 गते हजुरको जन्म भयो, बिहान 4 बजेको जन्म र जन्म स्थान कहाँ हजुरको? सोलुखुम्बुमा जन्मिनु भयो। 2014 साल 5 महिना 28 गते 13 सेप्टेम्बर 1957 तपाईँ असोज कृष्ण पक्षको चतुर्थी तिथिमा शुक्रबारको दिन राशि मेष राशिमा परेर नक्षत्र अश्विनी नक्षत्रको तेस्रो चरणमा चुबाट नुहाउनुको नाम आएर चु चे चोला अश्विनी नक्षत्रमा तपाईँको जन्म भएको छ। बृहस्पतिको महादशामा बृहस्पतिकै अन्तर्दशामा अहिले हुनुहुन्छ। बृहस्पति ग्रह पञ्चमी स्थानको स्वामी र अष्टमी स्थानको स्वामी हुनुहुन्छ। पिङ्गलाको महादशामा हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि पिङ्गलाले अलिकति रोग कष्ट लिएर आउँछ भने अहिले चलिरहेको ग्रह जो बृहस्पति हो पञ्चमेश हुनुको साथै अष्टमेश पनि हो। अष्टम स्थानमा आफ्नै घरमा बृहस्पतिले दृष्टि दिइराख्नु भएको छ र बृहस्पति गएर ग्रह गएर दोस्रो घरमा बस्नु भएको छ। अष्टमेश भएर जब दोस्रो घरमा गएर ग्रह बस्दछ तब त्यसले रोग वृद्धि गराउँदछ, मारक तत्त्व लिएर आउँछ। मारक तत्त्व भनेको शरीरमा कष्ट दिने, मृत्युतुल्य कष्ट दिने यो काम गर्दछ। हेर्नुहोस्, त्यस कारण अहिले चलेको ग्रह पञ्चमेश पनि हो। पञ्चमेश भएको कारणले गर्दाखेरि विद्या वृद्धि हुन्छ, सन्तान वृद्धि हुन्छ, सन्तानको प्रगति पनि हुन्छ। बृहस्पति फेरि शत्रुगृह भएर बस्नु भएको छ, बुधको घरमा बृहस्पति शत्रुगृह हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि तपाईँको रोगको लागि पहिलो कुरा मैले अघि जुन उपाय बताएँ, तपाईँसँग समय छ भने आज 11 माला धन्वन्तरी मन्त्रको जप गर्नुहोस्। तपाईँले रेडियोबाट भनेको टिप्न सक्नु भएन भने मलाई व्यक्तिगत रूपले फोन गर्नुहोस्, म तपाईँलाई मन्त्र टिपाउँछु। आज 11 माला जप गर्नुहोस् अनि त्यसपछि भोलिदेखि यथाशक्य प्रत्येक दिन धन्वन्तरी देवतालाई सम्झनुहोस्। त्यसपछि बृहस्पति ग्रहको पनि उपाय तपाईँले गर्नुहोस्, बृहस्पति ग्रहलाई को जप गर्नुहोस्, किनकि अष्टमेशको दशा चलिराखेको छ र अष्टमेश गएर द्वितीय स्थानमा बस्नुभएको छ। द्वितीय र सप्तमेश मार्केश हुन्छन् र द्वितीय स्थानमा बसेको ग्रह या सप्तमी स्थानमा बसेको ग्रह पनि मार्केश हुन्छन् आदरणीय श्रोता मित्रहरू। त्यस कारणले अब यो समय तपाईँलाई अलिकति कष्ट त प्राप्त हुन्छ नै, फेरि जुन ग्रहको महादशा चलिराखेको छ त्यही ग्रहको अन्तर्दशाको समयलाई शुभ मान्न सकिँदैन, अझ बढी कष्ट त्यसले दिन्छ भनेर भनिएको छ। लग्नको स्वामी लग्नमै हुनुहुन्छ अनि मङ्गल पनि यहाँ हुनुहुन्छ। लग्नमा एकदमै राम्रो राजयोग र विशिष्ट धनयोग परेको छ। तपाईँले आफ्नो जीवनमा धेरै प्रगति गर्नुभएको देखिन्छ, आर्थिक समृद्धि पनि तपाईँले हासिल गर्नुभएको देखिन्छ र तपाईँले अर्को दोस्रो कुरा पनि मैले तपाईँलाई यहाँ जानकारी गराउँछु, त्यो हो कालसर्प दोष पनि तपाईँको कुण्डलीमा बनेको छ। तृतीय स्थानमा राहु र भाग्य स्थानमा केतु बसेर जुन कालसर्प दोष बनेको छ यसले पनि अलिकति शरीरलाई कमजोर बनाउने, मनोबललाई पनि कमजोर बनाउने कार्य गर्दछ चुडामणि।

0: त्यस कारणले गर्दाखेरि कुण्डली त निकै बलियो कुण्डली हो तपाईँको, किन त भन्दाखेरि लग्नमै राजयोग बन्यो, लग्नेश लग्नमा सूर्य भएर एकदमै दृढ स्वभाव, हट्टी स्वभाव, नझुक्ने स्वभाव तपाईँलाई दियो सूर्यले। र मङ्गल पनि यहाँ प्रबल प्रबल राजयोगकारक मङ्गल सिंह लग्नको कुण्डलीमा चतुर्थेश र पञ्चम चतुर्थेश र भाग्यश भएर एउटा केन्द्र र एउटा त्रिकोणको स्वामी जब एउटै ग्रह हुन्छन् भने बहुत राम्रो हुन्छ, बहुत यसलाई प्रबल प्रबल राजयोगकारक ग्रह भनेर भनिन्छ। तपाईँले अहिले मेरो दृष्टिकोणले धन्वन्तरी साधना गर्नुहोस्, बृहस्पतिको उपाय गर्नुहोस् र कालसर्प दोषको निवारण गर्नुहोस्। यसबाट जीवनमा सुख रोग निवारण हुन्छ। सम्पर्कमा तपाईँ हामीसँग जोडिनुभयो चुडामणीजी, तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्जमा कोही श्रोता मित्र जोडिनु भएको छ। दुर्गा प्रसाद गजुरेलजी, 2037 सालमा तपाईँको श्रीमतीको जन्म भयो हजुर, 2037 साल माघ महिनाको 16 गते हजुर, 16 गते बिहानको 6:10 मा काठमाडौँमै जन्मिनु भयो। 2037 साल 10 को महिना 16 गते 19 जनवरी 1981 माघ कृष्ण पक्ष नवमी तिथि बिहिबार राशि तुला राशिमा पर्नुभयो र विशाखा नक्षत्रको दोस्रो चरणबाट तुबाट निवारणको नाम आउँछ। तुला कुमारी नाम राख्न सकिन्छ, तुलसी देवी पनि नाम राख्न सकिन्छ। बुधको महादशामा राहुको अन्तरदशामा अहिले उहाँ हुनुहुन्छ, यो कुरा भयो। अब बुध ग्रह के हो त यो कुण्डलीमा भने मकर लग्नको कुण्डली भयो, बुध ग्रह यो कुण्डलीमा भाग्य स्थानको स्वामी भएर रोग स्थानको स्वामी हेर्नुहुन्छ। अब हामीले बुझ्नुपर्ने कुरा के हो भने ग्रह कुन चल्यो त भन्दाखेरि रोगको स्वामी र भाग्यको स्वामी। अब यो रोगको स्वामी र भाग्यको स्वामीको ग्रह चलेको बेलामा दुइटै कुरा दिन्छ, रोग पनि आउँछ भाग्य पनि आउँछ, शरीरमा कष्ट पनि आउँछ लक पनि आउँछ, धन वृद्धि हुँदै जान्छ, सामाजिक प्रतिष्ठा वृद्धि हुँदै जान्छ, आर्थिक पक्षहरू बलियो हुँदै जान्छन्, भनेका कामहरू टक टक टक मिल्न पनि थाल्छन्, तर शरीर कमजोर कमजोर कमजोर हुँदै जान्छ। अहिले पहिला पहिला हाम्रा मेरा सिनियर व्यक्तिहरूले भन्नुहुन्थ्यो, ओहो जब खाने बेला थियो तब खानको लागि पैसा थिएन, अब पैसा छ तर खान मिल्दैन। मनुष्यको यो बडा विडम्बना। अब म आफै कुरा गर्नु भने यौवन बेलामा मलाई पनि एकदम धेरै म भोजन प्रिय थिएँ, तर हाम्रो बेलामा पनि यथेष्ट भन्या जस्तै प्रचुर भोजन पाइँदैन थियो किनकि आर्थिक कठिनाइ थियो। अब मानौ अहिले जे पनि किन्न सकिन्छ तर स्वास्थ्यले साथ दिँदैन, अलिकति खायो भने पेट गडबड भइहाल्छ। यो ग्रह अहिले हजुरको पत्नीको जुन ग्रह चलिराखेको छ त्यसले आर्थिक प्रगति, पारिवारिक सम्पन्नता, पारिवारिक मिलाप सबै कुराहरू गराउँछ, भाग्य वृद्धि गराउनु भएको छ, तर रोग चाहिँ दिनुभएको छ है। अब मेडिकलमा कुनै पनि रोग छैन भनेदेखि अब षष्ठेशको दशा चलिरहेको छ। पहिलो कुरा धन्वन्तरी मन्त्रबाटै तपाईँको काम हुन्छ किनकि बुध हो, बुध भनेको बुध ग्रह भगवान विष्णुको आराधना गर्दाखेरि बुध ग्रह प्रसन्न हुनुहुन्छ अनि बुध ग्रहको आराधना धन्वन्तरी मन्त्रबाट गर्दाखेरि रोग निवारण हुन्छ। तपाईँले यो उपाय अब आज तपाईँ सम्भव छ भनेदेखि 11 माला जप उहाँलाई गर्न लगाउनुहोस्, अथवा सम्भव छैन भने कोही पण्डितजीहरूलाई चाहिँ अनुनय गरेर अनुरोध गरेर गर्न लगाउनुहोस् अनि त्यो मन्त्र सिकेर आफैले गर्नुहोस् है। यो यसबाट तपाईँको पत्नीलाई फाइदा हुन्छ। लग्नमा मङ्गल उच्चको भएर बस्नुभएको छ, अन्य कुरा के छ त रोगलाई भनेदेखि लग्नमा मङ्गल उच्चको भएर बस्नुभएको छ, सूर्य पनि यहाँ हुनुहुन्छ, त्यस्तो समस्या पार्ने खालका कुनै कार्यहरू रहेका छैनन्। बुध ग्रहको साधना गर्नु पर्यो उहाँले मुख्यतः, बुध ग्रहको साधना गर्न बित्तिकै अब के गर्नुहोस् त भने धन्वन्तरी मन्त्रको प्रयोग गर्नुहोस्। बुधबारको दिन चाहिँ उहाँले एकदमै व्रत जस्तो गरिष्ठ भोजनहरू नखाने, माछा मासु नखाने, अब अल्कोहलहरू प्रयोग गर्नुहुन्छ भने त्यो पनि नगर्ने, चुरोड सुर्ती बिँडी खानुहुन्छ भने त्यो पनि नगर्ने, र भोजनको बुधबारको भोजनको तपाईँले कुरा बुझ्नुहोस्, पकाएको 2 घडी यानि कि 48 मिनटमा भोजन गर्ने, र बिहान पाकेर राखेको कुरा छ भने दिउँसो पनि नखाने, दिउँसो पकाउनु भएको कुरो छ, दिउँसो बनेको कुरो छ, बेलुका बुधबारको दिनको लागि तपाईँको पत्नीलाई यो नियम बनाउनुहोस्। मङ्गलबार केही कुरा बाँकी रह्यो बढी रह्यो, बुधबार बिहान नखाने, बुधबार एकदमै यो उपाय गर्नुहोस्। बुधबार हरियो रङको वस्त्र धारण गर्नुहोस्, धन्वन्तरी मन्त्रको जप गर्नुहोस्, यसबाट एकदमै तपाईँलाई राम्रो हुन्छ। ओम नमो भगवते वासुदेवाय, धन्वन्तराय, अमृत कलश हस्ताय, सर्वमय विनाशाय, त्रैलोक्यनाथाय, महाविष्णवे नमः, यो मन्त्र रहेको छ दुर्गाजी। यसबाटै काम हुन्छ। तपाईँले भनेको जस्तै यो षष्ठीको दशा चलिराखेको बेलामा रोग नदेखिन पनि सक्छ। अब बुध ग्रहले अलिकति आस्थामा भन्छ, यसलाई के भन्छ, आस्थामा भनेको श्वास प्रश्वाससँग सम्बन्धित केही रोगहरू चाहिँ देखिन सक्छ उहाँलाई। सम्पर्कमा जोडिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्जमा ज्योतिष ज्ञान चरितामा हुनुहुन्छ, यहाँहरू ज्योतिषको रङ्गमा रङ्गिनु भएको छ। ग्रहहरूको गतिविधि, मन्त्रहरूको शुभता, ध्यानको मदहोसीपनको बारेमा जानकारी हामी तपाईँहरूलाई प्रदान गर्छौँ। जीवनको सुखको कारणहरू धेरै छन्, त्यो हामी बताउँछौँ है। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्जमा कोही श्रोता मित्र जोडिनु भएको छ। भुवनजी, 2054 साल 3 महिना 8 गते बिहान 4 बजे रामेछापमा जन्मिनु भयो। तपाईँ 7 गतेको राति 8 गतेको बिहान 4 बजे तपाईँ जन्मिनु भयो रामेछापमा, फर्सी फ पूर्वसाडा नक्षत्र, भूध फाडा पूर्वसाडा नक्षत्रमा धनु राशिमा जन्मिनु भयो तपाईँ। अषाढ कृष्ण पक्ष शनिबार जाँदो अनि आइतबार लाग्दो है तपाईँ जन्मिनु भएको छ। एउटा कुरा तपाईँहरूलाई म के कन्फर्म गराउँछु भन्दाखेरि चाहिँ, अब राति 12 बजेपछि दिन र बार परिवर्तनमा हुने एउटा कन्सेप्ट छ, एएमपिएमको कन्सेप्ट, ग्रिन विचको टाइमको कन्सेप्टबाट यसरी एएमपिएमको कन्सेप्टमा त्यो गरिन्छ। तर ज्योतिष शास्त्रमा चाहिँ के हुन्छ भने, जब सूर्य उदय हुन्छ तब दिन सुरु हुन्छ, अनि अर्को सूर्य उदय नहुँदासम्म त्यही दिन रहन्छ। तसर्थ हामीले दिनको प्रारम्भ कहिलेबाट मान्छौँ भन्दाखेरि, सूर्य उदय भएपछि दिन प्रारम्भ भयो, अब अर्को सूर्य नउदय भएसम्मको लागि चाहिँ दिन त्यही नै रहन्छ, वा राति 12, 1, 2 बजे पनि दिन त्यही नै रहन्छ। तसर्थ हामीले के भन्यौँ त भनेर भन्दाखेरि, तपाईँको जन्म 7 गतेको राति तपाईँले मान्दा 8 गतेको, 7 गतेको राति तपाईँले मान्दा 8 गतेको भयो, र फाबाटै नाम आएको छ, वृष लग्नको कुण्डली रहेको छ। अब दाम्पत्य वृष लग्नको कुण्डली आषाढ कृष्ण पक्षको द्वितीय तिथिमा वृष लग्नको कुण्डली, अब सप्तमी स्थानको स्वामीलाई हामी हेरौँ र शुक्रलाई पनि हामी हेरौँ। सप्तमी स्थानको कारकग्रह शुक्र आफूदेखि 8 गएर बस्नुभएको छ, आफूदेखि 8 गएर बस्नुभएको छ, आफूदेखि 8 शुक्र हुँदाखेरि यसलाई राम्रो मानिएन, र यहाँनेरि शुक्र सूर्यसँग हुनुहुन्छ तर अस्त हुनुहुन्न, बुधसँग हुनुहुन्छ। अब यहाँनिर शुक्र दोस्रो स्थानमा गएर बस्नुभएको छ, तपाईँको दोस्रो स्थानमा अत्यन्त राम्रो राजयोग बनेको छ, दोस्रो स्थानमा बनेको राजयोगले चाहिँ एकदमै राम्रो धन प्राप्त गर्ने भनेर भन्छ है, धनको योग एकदमै राम्रो बनाएको छ, तपाईँले धेरै राम्रो धन कमाउनुहुन्छ भनेर भनिन्छ। एउटा बुध ग्रहलाई तपाईँले बलियो बनाउनु होला, किनकि बुध र शुक्र दुईटा ग्रहले दोस्रो स्थानमा धनयुग बनाएको छन्, र यो शुक्र ग्रह अस्त हुनुहुन्न, बुध ग्रह चाहिँ अस्त हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि बुध ग्रह अस्त हुँदाखेरि द्वितीय अस्त भयो अनि पञ्चमेश अस्त भयो, तसर्थ यहाँनिर तपाईँले बुध ग्रहलाई अलिकति बलियो बनाउन सक्नुभयो भने आर्थिक समृद्धि र विद्या क्षेत्र र सन्तानको लागि एकदमै राम्रो योग बन्दछ। अब तपाईँको मूल प्रश्नमा जाऊँ, दाम्पत्य जीवन मैले अघि नै भने सप्तमी स्थानको कारक ग्रह आफूदेखि 8 गएर बस्नुभयो, सरी मङ्गल, सप्तमी स्थानको कारक ग्रह आफूदेखि 8 गएर बस्नुभयो, र सप्तमी स्थानको स्वामी ग्रह मङ्गल राहुसँग बस्नुभयो है। सप्तमी स्थानको स्वामी ग्रह मङ्गल राहुसँग बस्दाखेरि यसलाई हामीले के भन्छौँ भने अङ्गारक योग परेको कुण्डली भनेर भन्छौँ। अब यसले दाम्पत्य जीवनलाई केही कमी कमजोरी बनाउन सक्छ, किनकि सप्तमेश पनि पीडित हुनु अनि सप्तमी स्थानको कारक ग्रह पनि आफूदेखि द्वादश स्थानमा गएर बस्नु, र शुक्र ग्रह पुरुषको लागि दाम्पत्य सुख दिने ग्रह शुक्र हो, शुक्र ग्रह पनि आफू दोस्रो स्थानमा गएर बसेको छ। मार्ग पत्नी सुखमा अलिकति केही कमजोरी रहन सक्छ कि भनेर यो सिद्धान्तहरूले भन्छ। केतुको दृष्टि पनि सप्तमी स्थानमा परेको छ, तसर्थ अब यसबाट मात्रै दाम्पत्य जीवनको पुरै कथा त हामीले बताउन सक्दैनौँ। अब तपाईँको पत्नीको कुण्डली, उहाँ र तपाईँको कुण्डली मिलाउँदा कति गुण आएको छ,
1: माङ्गलिक हुनुहुन्छ कि हुनुहुन्न तपाईँको पत्नी? अब तपाईँ चाहिँ यहाँ माङ्गलिक हुनुहुन्न, अब तपाईँको पत्नी माङ्गलिक हुनुहुन्छ भने दाम्पत्य जीवनको कमजोरी अझ पनि बढाउन सक्छ, प्रतिशत बढाउन सक्छ। अहिले तपाईँ चलिरहनु भएको छ मङ्गलको महादशामा, सप्तमेशकै महादशामा चलिरहनु भएको छ, सप्तमेश राहुसँग सङ्गति भएको छ। तसर्थ अब तपाईँलाई अहिले मैले भन्दाखेरि अब मङ्गलमा सुख मङ्गलमा केतुको अन्तर्दशा चलिराखेको छ हेर्नुहोस् है, त्यस कारणले मैले दाम्पत्य जीवनको कुरालाई तपाईँको मात्र कुण्डलीबाट हेर्दाखेरि चाहिँ त्यति पोजिटिभ छ भन्न सकिनँ, त्यति राम्रो छ भन्न सकिनँ। तसर्थ तपाईँले पत्नीको कुण्डली, आफ्नो कुण्डली पनि मिलाउनुहोस्, गुण कति आएको छ, माङ्गलिक आदि दोषहरू पनि मिलाउनुहोस्, पत्नीको ग्रहदशा के चलिराखेको छ त्यो पनि हेर्नुहोस्। र यसमा दुईवटा कुरा, तपाईँको आफ्नो आर्थिक उन्नतिका लागि, आफ्नो क्षमता वृद्धिको लागि, धन सम्पत्ति प्राप्तिका लागि बुध ग्रहको एउटा साधना गर्नुहोस्, बुध ग्रहको एउटा पन्ना भन्ने रत्न धारण गर्नुहोस्, बुधबारको दिन व्रत गर्नुहोस्, बुधबारको दिन नन भेजहरू नखानुहोस्, परिशुद्ध हुनुहोस्, प्रत्येक दिन प्रत्येक बुधबार नहुनुहोस्, भगवान्को पूजन गर्नुहोस्, विष्णु नारायण विष्णु श्रीहरि विष्णुलाई सम्झिनुहोस्। र दाम्पत्य जीवनमा केही चिनाले भनेको जस्तै या मैले आकलन गरेको जस्तै केही समस्याहरू हुन् कि भन्ने तपाईँलाई लाग्छ भने तपाईँले पहिलो कुरा चाहिँ अङ्गारक दोषको एउटा शान्ति गर्नुहोला, अङ्गारक दोषको दोष शान्ति गर्नुहोला। र अङ्गारक दोषको दोष शान्तिले तपाईँको पक्षबाट केही, तपाईँको ग्रहबाट केही दाम्पत्य जीवनको समस्या बनाएको छ भने समाधान हुन्छ। अङ्गारक मङ्गल र राहुको युक्तिलाई अङ्गारक दोष भनेर भनिन्छ। यो अङ्गारक दोषले किन दुःख दियो त भन्दा मङ्गल सप्तम स्थानको स्वामी हो, सप्तमेश यसलाई भनिन्छ। अब नवांश कुण्डली पनि यसमा हेरौँ। नवांश कुण्डली हेर्दाखेरि लग्नमा शुक्र ग्रह बस्नु भएको छ, नवांश कुण्डलीमा सप्तम स्थानको स्वामी ग्रह, सप्तम स्थानको स्वामी ग्रह बृहस्पति, बृहस्पति शत्रु गृह भएर पञ्चमी स्थानमा बस्नु भएको छ। त्यस कारणले गर्दाखेरि हामीले अलिकति सप्तम स्थानको कारक ग्रह शुक्र लग्नमै बस्नु भएको छ, नवांश कुण्डली त्यति कमजोर रहेन, लग्न कुण्डली कमजोर रहेको छ। अब तपाईँले पत्नीको कुण्डली र तपाईँको कुण्डलीलाई चाहिँ म्यानेज गरेर अगाडि बढ्नुहोला। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज आवाज सम्पूर्णमा जोडिनु भयो भुवनजी, तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्जमा हामी छौँ, ज्योतिष विज्ञान कार्यक्रममा ज्योतिष गुरु बद्री पुडासैनी यहाँहरूसँग छु, र यहाँहरू हामीसँग प्रत्यक्ष कुराकानीमा जोडिन सक्नुहुन्छ 4721 जोडिन सक्नुहुन्छ। र ज्योतिष गुरु बद्री पुडासैनीसँग व्यक्तिगत भेटघाटको कुराकानी गर्न चाहनुहुन्छ भने मसँग कुराकानीका लागि 9855107439 नम्बर प्रयोग गर्न सक्नुहुन्छ, 9851074359। आजको लागि हामी कार्यक्रमको निर्धारित समय वा निर्धारित समयावधि पुरा गरिसकेका छौँ। कार्यक्रममा भोलि फेरि यहाँहरूसँग हामी भेट्छौँ। यहाँहरूको दिन शुभ रहोस्, मङ्गलमय रहोस् र आनन्दमय रहोस् भन्ने कामना गर्दछौँ। ओम शान्तिः शान्तिः शान्ति।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: होइन के आयो
3: उपहारै उपहारको बहार आयो
2: जसले पढ्छ अवश्य पढ्छ
3: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेसको वार्षिक ग्राहक बन्न साथ आकर्षक उपहार द वन्डरल्यान्डको रु 1500 भाउचर अनि आएनआई सिनेमाजको मुभी भाउचर अथवा रु 500 देखि 3700 स्क्राच कुपन अनि आएनआई सिनेमाजको मुभी भाउचर र अन्नपूर्ण केबल कारको टिकट पाउनुहुनेछ साथ साथै साप्ताहिक पुरस्कार ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 Mbps एक वर्षको लागि फुल इन्टरनेट प्याकेज मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ
2: छिटो गर्नुहोस् आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्
4: थप जानकारीका लागि फोन नम्बर 0141-1471 टोल फ्री नम्बर 1660-01-77700

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। यूनाइटेड अजोर इन्स्योरेन्स, यूनाइटेड बाय ट्रस्ट।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
3: सिमरिक एयर,
2: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
3: सिमरिक एयर,
2: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
3: सिमरिक एयर,
2: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका सख्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर, निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
4: सधैँ सम्झिनुहोस् सिमरिक एयर प्राली।
5: हटलाइन नम्बर 98510-10695, 98510-10696, 98510-10697 र 98510-10698।
2: सिमरिक एयर, सदैव यहाँहरूको सेवामा।
6: अहिले बिहानको 9 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: नमस्कार, बिहान 9 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित छु म पुष्कर खतिवडा। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 94 मेगाहर्ज साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। गुल्मीमा तीज मनाउन माइत जान हिँडेकी अन्दाजी 28 वर्षीय महिलालाई निसी खोलाले बगायो, अवस्था अज्ञात। बझाङमा च्याउ टिप्न हिँडेका 33 वर्षीय युवक 6 दिनदेखि बेपत्ता। आज हरितालिका तीज, वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदै आजै तराई मधेसका जिल्लामा चौट चन्द्र अर्थात् चौरचन मनाइँदै। भोटेकोशी बाढीमा परि मृत्यु हुनेको संख्या करिब 1400 पुग्यो, 4089 अझै बेपत्ता। भेटिएका मध्ये 103 शव आफन्तलाई हस्तान्तरण, 9287 जना घाइतेको उद्धार। कृष्णभीरमा पहिरो खसेर पूर्ण रूपमा सड़क अवरुद्ध भएको सड़कको विकल्पमा बनाएको नयाँ ट्र्याकको सफल परीक्षण। हिजो नयाँ ट्र्याकबाट 50 सवारी पास, आजदेखि सड़क ग्राभेलिङ हुने। र नेपाल ओलम्पिक कमिटीद्वारा एसियाली खेलकुदका लागि एरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा। खेल जापानको आएची नागियोमा असोज 3 गतेदेखि शुरू हुने। गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसीकोट नगरपालिका 5 इन्द्र गौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन हिजो साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसीकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुम्लामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निसी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी साहेब निरीक्षक सुमन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। यस्तै प्रहरी चौकी पौदी अमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। बझाङको खप्तड छान्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता भएका छन्। 23 भदौ बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन भएका छन्। जंगलबाट नफर्किएपछि परिवार आफन्त र स्थानीयवासीले उनको खोजी शुरू गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ। खड्का बेपत्ता भएको 6 दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ। सो क्षेत्रमा मोबाइल नेटवर्क समेत नहुँदा खोजी कार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उहाँका काका फिट्टु खड्काले जानकारी दिनुभएको छ। परिवारले बेपत्ता खड्काको खोजी कार्यलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ। खोजीमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न परिवारले अपील गरेको छ। परिवारले खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन स्थानीयवासी तथा सबै सरकारवालासँग आग्रह गरेको छ। आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीले आफ्नो समस्या सुनाइन्। सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ। धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले तीजको व्रत गर्नुपर्ने भनिएको भए पनि सामाजिक चर्चामा भने महिलाले श्रीमानको दीर्घायुको कामना का लागि गर्नुपर्ने बुझाइरहेको छ। व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष महिलाले गुण सम्पन्न वरवधू पाउने शास्त्रीय मान्यता छ। यस्तै भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। यसैबीच तीज पर्वको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चारवटा ढोका बिहान 3 बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्न 5 लाइनको व्यवस्था गरिएको छ। यस्तै मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइनको व्यवस्था छ। तीज पर्वका दिन दर्शन मार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ। दर्शनार्थी मध्ये महिलाको संख्या उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाइएको छ। यस्तै तीजका दिन काठमाडौँ उपत्यकामा सवारी चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि छुट्टा छुट्टै पार्किङ स्थल तोकिएको छ। विशिष्ट व्यक्तिका लागि सवारी साधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने अन्य सवारी साधनका लागि भण्डारखाल पार्किङ, सिपल चौर, वनकाली पार्किङ, तिलगङ्गा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको कोषकी सदस्य संगीता कुमारी रामले जानकारी दिनुभएको छ। यसैबीच तराई मधेसका जिल्लाहरूमा आज चौरचन्द्र पर्व मनाइँदैछ। छठपछि मधेसमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौरचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन्। व्रतालुहरूले साँझपख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन्। सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गर्ने परम्परा छ। यस अवसरमा माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ। साथै गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ। चौरचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने विश्वास छ। धनुषा, महोत्तरी, सिराहा, सर्लाही, सप्तरी, बारापर्सा लगायत मधेसका जिल्लाहरूमा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ। भारतका केही राज्यहरूमा पनि चौरचन्द्र पर्व मनाउने प्रचलन रहेको छ। पर्वको अन्त्यमा चढाएको प्रसाद ग्रहण गर्ने र इष्ट मित्रलाई वितरण गर्ने परम्परा रहिआएको छ। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम इनमया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: रंग बहार बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंस।
0: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सीसीटीभी लगायत प्रविधिको प्रयोग बढाउनु पर्ने बताउनु भएको छ। ट्राफिक प्रहरीलाई सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हलाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्था अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकसित गर्नुपर्ने उहाँको भनाइ छ। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा बोल्दै कार्कीले एआई सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बस पार्क, पार्किङ स्टेशन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनु पर्ने बताउनुभयो।
8: सधैँभरि ट्राफिक प्रहरी बाटोको बिचमा दुईटा गाडीको बिचमा जोखिमबाट किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ, महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामी सँगै काम गरिरहेका छौँ, इमर्जेन्सी रेस्पोन्स सिस्टमलाई अझ व्यवस्थित र परिष्कृत बनाउनु पर्ने आवश्यकता छ। आगामी दिनमा यहाँहरूले पनि थप योजनाका साथ सँगसँगै काम गर्ने वातावरण बनाउनलाई महानगरसँग हामीलाई तत्परताका साथ लैजाने कोसिस गर्नुहुनेछ भन्ने पनि अपेक्षा राख्छु।
0: यसैबीच काठमाडौँ महानगरपालिकाले सहरी बाढीको जोखिम घटाउन रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलले थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढी आउने र जनजीवन प्रभावित हुने समस्या बढेपछि वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण गर्न यो अभियान अघि बढाउन लागिएको बताउनुभयो।
9: यो 30 वर्ष अगाडि समस्या हामीले सुरु गर्यौँ, तर त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड, अहिले थोरै पानी पर्यो भने पनि पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो, अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्छौँ, चाहे त्यो मध्यराति नै किन नहोस्। अझ विशेष गरी नगर प्रहरीको टोली, विपदको टोली, हामी जनप्रतिनिधिहरू त्यस समयमा कुनै विपद पर्यो भने हामी फिल्डमा जानुपर्छ र स्ट्यान्ड बाई बस्छौँ। अब त्यो पानीको आवाज, वर्षातको आवाजले निन्द्र, पहिले शान्तको सुखको निन्द्र लाग्थ्यो भने अहिले फरक भएको छ। तर त्यसको समाधान हामीले कसरी गर्न सक्छौँ भन्ने विषयमा पनि अध्ययन भइरहेको छ। अझ विशेष गरी अहिले हामीले गर्न सक्ने, जेबाट काम गर्न सकिन्छ त्यसैबाट सुरु गरौँ भनेर रिचार्ज काठमाडौँ क्याम्पेन हामीले सुरु गर्दैछौँ। रिचार्ज काठमाडौँ क्याम्पेन अब रेन वाटर हार्भेस्ट गर्ने, रिचार्ज गर्ने क्याम्पेन हामी अघि बढाउनेछौँ।
0: यस्तै महानगरपालिकाले न्यू रोड स्थित नेपाल वायुसेवा निगमको भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ। काठमाडौँमा बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएससी भवनमा मल्टी स्टोरी पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको हो। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढीमा परि अझै 4089 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 542 पुरुष, 336 महिला तथा 514 शव आंशिक अङ्गसहित रहेका छन्। भेटिएका शवमध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरुष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 272 पुरुष र 328 महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म 9287 जना घाइतेको उद्धार गरिएको छ, जसमा पुरुष 6407, महिला 2830 र पहिचान नखुलेका 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये 2781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेको शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा लगातार परिचालित छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ ट्र्याकको सफल परीक्षण गरिएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेत मिश्रका अनुसार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यासका बुलेट चलाएर परीक्षण गरिएको हो। परीक्षण सफल भएपछि अन्य सवारी साधनलाई पालैपालो सञ्चालन गराइएको उहाँले जानकारी दिनुभयो। कार्यस्थलमा खटिएका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार नयाँ ट्र्याकबाट करिब 50 सवारी साधन सञ्चालन गराइसकिएको छ। उहाँले आजदेखि सो स्थानमा ग्राभल बिछ्याउने काम शुरू हुने बताउनु भएको छ। त्यससँगै नाली निर्माण, पानी तर्काउने व्यवस्था र सड़कमाथि देखिएका चिरा पुर्ने काम अघि बढाइनेछ। थप समस्या नआएमा 3 दिनभित्र काम सकेर नियमित सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ। नयाँ ट्र्याक करिब 252 मिटर लामो र 7 मिटर चौडा छ। पुरानो भाँसिएको सड़कभन्दा यो ट्र्याक 5-10 मिटर उचाइमा निर्माण गरिएको छ। मौसमले साथ दिएमा 3-4 दिनभित्र सम्पूर्ण काम सम्पन्न गरी सड़क पूर्ण रूपमा सञ्चालनमा ल्याइने योजना छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाडी तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै बागमती कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मध्य प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराति पनि देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो। पछिल्लो 24 घण्टामा देशका केही ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ। महाशाखाका अनुसार लमजुङमा धेरै भारी वर्षा भएको छ भने कास्की, सिन्धुपाल्चोक, काठमाडौँ लगायत धेरै ठाउँमा भारी वर्षा भएको छ। महाशाखाका अनुसार लमजुङको फलेनीमा 116.2 मिलिमिटर वर्षा मापन भएको छ भने भुजुङ स्टेशनमा 91.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कास्कीको याङ्जाकोटमा 93.2 र सिक्लेसमा 83.4, सिन्धुपाल्चोकको ढुङ्गे र काठमाडौँको सुन्दरीजल स्टेशनमा 89.6 र 89.6 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा 50 मिलिमिटर भन्दा धेरै अर्थात भारी वर्षा हुने जिल्लाहरू धेरै रहेका छन्। स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत, रुकुम पश्चिम, दैलेख, मकवानपुर र खोटाङमा भारी वर्षा भएको छ। अन्नपूर्ण खबरमा पुनः ब्रेकको पालो।

0: झुकका साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: ब्रेक पछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर। नेपाल आयल निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। सो परिमाणको ग्यास 37,13,894 सिलिण्डर बराबर हो। इण्डियन आयल कर्पोरेशन IOC का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर 10 तारिकसम्म थप 19,218 मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ। नेपालमा मासिक करिब 47,000 मेट्रिक टन ग्यास खपत हुँदै आएको छ। हाल पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको पहिरोको कारण मुख्य सड़क अवरुद्ध भएकोले वैकल्पिक व्यवस्था मार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ। भदौ 18 गतेदेखि 27 गतेसम्म वैकल्पिक मार्गहरू त्रिभुवन राजपथ तथा बीपी राजमार्ग हुँदै ल्याइएका करिब 3,79,529 सिलिण्डर उपभोक्तालाई वितरण भइसकेको नियमले जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास उपत्यकामा बिक्री वितरण भइरहेको छ। अन्नपूर्ण खबरमा अब विदेशका खबर। खाडीका देशहरू र इरानबीच हर्मुज जलमार्गको प्रस्ताव सम्बन्धी हुने भनिएको उच्चस्तरीय बैठक स्थगित भएको छ। ओमानका विदेश मन्त्री सईद बद्र अल्बुसादीले गैराती सामाजिक सञ्जाल मार्फत आजका लागि तय गरिएको क्षेत्रीय बैठक स्थगित गरेको जानकारी दिनुभयो। समाचार एजेन्सीका अनुसार केही क्षेत्रीय देशहरूले आग्रहमा तेहरान र मस्कटको संयुक्त निर्णय बहुजिम बैठक स्थगित गरिएको हो। इरानले ओमानसँग समन्वय गरी बैठकका लागि उपयुक्त मिति पछि तय गर्ने जनाएको छ। बैठक स्थगित हुनु अघि नै साउदीले शुक्रबार भएको ड्रोन आक्रमणमा क्षति पुगेको आफ्नो प्रमुख 1200 किलोमिटर 745 माइल लामो पूर्वी पश्चिम पाइपलाइन सञ्चालन बन्द गरेको छ। हर्मुजलाई छलेर मध्य पूर्वको तेल निकासी गर्ने मुख्य मार्ग मानिएको यो पाइपलाइन बन्द भएपछि आज बजार खुल्दा तेलको मूल्यमा भारी वृद्धि भएको छ। विदेशका खबरपछि खेल खबर। जापानको आइची नागियोमा असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह एरीको कप्तानीमा 15-सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सिंह एरी सहित रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल पुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले सम्म चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछ। यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौं। अन्त्यमा मुख्य खबर फेरि एकपटक। गुल्मीमा तीज मनाउन माइत जान हिँडेकी अन्दाजी 28 वर्षीय महिलालाई निसी खोलाले बगायो। अवस्था अज्ञात। बजाङमा च्याउ टिप्न हिँडेका 33 वर्षीय युवक 6 दिनदेखि बेपत्ता। आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदै आजै तराई मधेसका जिल्लामा चौरचन्द्र अर्थात् चौरचन्द मनाइँदै। भोटेकोशी बाढीमा परि मृत्यु हुनेको संख्या करिब 1400 पुग्यो। 4,099 अझै बेपत्ता। भेटिएका मध्ये 103 शव आफन्तलाई हस्तान्तरण। 9,287 जना घाइतेको उद्धार। कृष्णभीरमा पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध सड़कको विकल्पमा बनाएको नयाँ ट्र्याकको सफल परीक्षण। हिजो नयाँ ट्र्याकबाट 50 सवारी पास। आजदेखि सड़क ग्राभेलिङ हुने। र नेपाल ओलम्पिक कमिटीद्वारा एसियाली खेलकुदका लागि दिपेन्द्र सिंह एरीको कप्तानीमा 15-सदस्यीय नेपाली क्रिकेट टोली घोषणा। खेल जापानको आइची नागियोमा असोज 3-18 गतेसम्म शुरू हुने। हवस् त अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 94 मेगाहर्ज सातै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। साँझ 6 बजेको अन्नपूर्ण खबरका साथमा पुनः उपस्थित हुनेछौँ। मलाई बिदा दिनुहोस्। नमस्ते।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
9: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोयमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 45-76-225 वा मोबाइल नम्बर 98-20-76-247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: रंग बहार
12: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
11: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
11: बर्जर पेन्स।
13: Radio Annapurna Nepal, 94 MHz.

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि।
0: थप जानकारी तथा बुकिङका लागि
4: 0142-35-888 98-12-35-888
5: आयो
6: होइन के आयो?
5: उपहारै उपहारको बहार आयो।
6: जसले पढ्छ अवश्य पढ्छ।
5: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो, जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेस को वार्षिक ग्राहक बन्ना साथ आकर्षक उपहार द वन्डरल्यान्ड को रूप 1500 को भाउचर अनि INI सिनेमास को मुभी भाउचर अथवा रू 500 देखि 3400 को स्क्राच कुपन अनि INI सिनेमास को मुभी भाउचर र अन्नपूर्ण केबल कार को टिकट पाउनुहुनेछ। साथ साथै साप्ताहिक पुरस्कार ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पा को 5000 बराबर को गिफ्ट भाउचर पाउनु का साथै पाक्षिक पुरस्कार डिश होम को तर्फबाट 100 Mbps एक वर्ष को लागि फुल इन्टरनेट प्याकेज। मासिक पुरस्कारमा वाशिंग मेसिन र ट्रान्कुलिटी स्पा को 5000 बराबर को गिफ्ट भाउचर पाउनु हुनेछ।
6: छिटो गर्नुहोस्, आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेस को ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्।
7: थप जानकारीका लागि फोन नम्बर 0141-12-471, टोल फ्री नम्बर 1660-01-70700।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि।
0: थप जानकारी तथा बुकिङका लागि
4: 0142-35-888 98-12-35-888।
5: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
9: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576-225 वा मोबाइल नम्बर 98-20-76-247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
10: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
11: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
10: बी नेपाली, बाई नेपाली।
12: सम्पर्क फोन नम्बर 5568-555
11: 5558-555।
13: अहिले बिहानको 10 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
1: सिमरिक एयर,
0: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
1: सिमरिक एयर,
0: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
1: सिमरिक एयर,
0: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका सक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर, निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
2: सधैं सम्झिनुहोस् सिमरिक एयर प्राली।
3: हटलाइन नम्बर 98510-10695, 98510-10696, 98510-10697 र 98510-10698।
0: सिमरिक एयर, सदैव यहाँहरूको सेवामा।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01 42 35 888 98 012 35 888।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: होइन के आयो
3: उपहारै उपहारको बहार आयो
2: जसले पढ्छ अवश्य पढ्छ
3: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेसको वार्षिक ग्राहक बन्न साथ आकर्षक उपहार द वन्डरल्यान्डको रूप 1500 भाउचर अनि आएनआई सिनेमाजको मुभी भाउचर अथवा रु 500 देखि 3700 स्क्राच कुपन अनि आएनआई सिनेमाजको मुभी भाउचर र अन्नपूर्ण केबल कारको टिकट पाउनुहुनेछ साथ साथै साप्ताहिक पुरस्कारमा ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 MBPS एक वर्षको लागि फुल इन्टरनेट प्याकेज मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ
2: छिटो गर्नुहोस् आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्
4: थप जानकारीका लागि फोन नम्बर 01-41-12-471 टोल फ्री नम्बर 1660-01-77700
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
6: रेडियो अन्नपूर्ण नेपाल 94 MHz

0: हामीले अरूलाई दोष धेरै दियौं,
1: अब एक पटक आफैले के गर्यौं त्यसलाई मनन गरौं।
0: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौं।
1: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन।
2: निर्जीवन बिमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बिमा कम्पनी शिखर इन्सुरेन्स।
3: शिखर इन्सुरेन्स, ह्याप्पी इन्सुरेन्स।

0: IME Life Insuring Future Radio Annapurna Nepal 94 MHz
1: अहिले बिहानको 11 बज्यो तपाईं सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz

नमस्कार, म हुँ भोइस अफ अन्नपूर्ण न्यूज इन्टेलिजेन्स अर्थात बाणी। प्रविधि र पत्रकारिताको नयाँ संगम रेडियो अन्नपूर्ण नेपालले एआई द्वारा प्रस्तुत गर्ने खबरमा यहाँलाई स्वागत छ। अब बिहान 11 बजेको अन्नपूर्ण खबर। गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता हुनु भएको छ। मुसिकोट नगरपालिका पास इन्द्रगौडा घर भएकी अन्दाजी 28 वर्षीय कल्पना पुन माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता हुनु भएको हो। प्रहरीका अनुसार उहाँ मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा हिजो साँझ करिब 7 बजे निस्सी खोला तर्दै हुनुहुन्थ्यो। सोही क्रममा उहाँलाई खोलाले बगाएको हो। स्थानीयको सहयोगमा खोजी गरिरहेको भए पनि उनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन्। धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले तीजको व्रत गर्नुपर्ने भनिएको भए पनि सामाजिक चर्चामा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। आज देशभरका शिवालयहरूमा दर्शन गर्ने भक्तजनको घुइचो छ। पशुपतिनाथमा बिहान 3 बजेदेखि नै 4 वटै ढोका खोलिएको छ। यसैबीच तराई मधेसका जिल्लाहरूमा आज छठ पछिको दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठ चन्द्र अर्थात चौरचन पर्व मनाइँदैछ। भोटेकोसी बाढीमा परी मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढीमा परी अझै 1089 जना सम्पर्कविहीन छन्। भेटिएका मध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। बाढीपछि हालसम्म 9,287 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2,781 जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ र आजसम्म पनि बेपत्ताहरूको खोजी कार्य जारी छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ। नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा हिजो ग्यासका खाली बुलेट सहित 50 सवारी चलाएर परीक्षण गरिएको छ। परीक्षण सफल भएपछि अब सवारी साधनलाई पालै पालो सञ्चालन गराइने भएको छ। आजदेखि सो स्थानमा ग्राबेल बिछ्याउने काम सुरु हुनेछ। त्यससँगै नाली निर्माण, पानी तर्काउने व्यवस्था र सड़कमाथि देखिएका चिरा पुर्ने काम अघि बढाइएको छ। जापानको आइची नायोगामा आउँदो असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। हवस् त, भोइस अफ अन्नपूर्ण न्यूज इन्टेलिजेन्स अर्थात बाणीले प्रस्तुत गरेको बिहान 11 बजेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। प्रविधि र पत्रकारिताको नयाँ संगम रेडियो अन्नपूर्ण नेपालले एआई द्वारा प्रस्तुत गर्ने साँझ 5 बजेको अन्नपूर्ण खबरमा तपाईँ हाम्रो पुनः भेट हुनेछ। अहिलेलाई नमस्ते।

वर्ष भोरि एकदमै शरीर सक्काइदिने होइन, खानपानमा वास्ता नगर्ने एक दिन हामी मात्रै व्रत बसेर तपाईँहरूको जति पनि लेडिजहरूको श्रीमानहरू हुनुहुन्छ उहाँहरू श्रीमानको आयु चाहिँ भन्ने होइन है। साँच्ची भन्नुपर्दा यो आस्थासँग यो धर्मसँग जोडिएका कुराहरू त व्रत बस्नु आफ्नै स्वास्थ्यको लागि पनि राम्रो छ। श्रीमानको लामो आयु मात्रै होइन, आफ्नो कहिले कहिले फास्टिङ बस्दाखेरि एकदमै राम्रो हुन्छ। तर वर्षभरि जाँड पानीले ध्वस्त बनाइदिने, खानेकुराहरू एकदमै ख्याल नगरिदिने, त्यसपछि एक दिन श्रीमती व्रत बसेर त्यसको अर्थ के छ जस्तो लाग्दैन। सबैभन्दा ठुलो कुरा, लामो आयु हुनको लागि तपाईँले आफ्नो हेल्थलाई एकदमै धेरै ख्याल गर्नु पर्यो, स्वास्थ्य ख्याल गर्नु पर्यो, खाइपिका कुराहरू अलिकति कम गर्नु पर्यो, परिवारमा प्रेम बसाल्नु पर्यो। यो भयो भने त साँच्ची भन्यो भने व्रतभन्दा पनि ठुलो कुराहरू यही हुन्छ जस्तो लाग्छ मलाई होइन। तर पनि यो व्रत बस्ने धेरै दिदीबहिनी हुनुहुन्छ, इभन म पनि बसिरहेको छु। यो श्रीमानको लामो आयुको लागि भन्नभन्दा पनि विशेष गरेर आफ्नै लागि पनि हो, र प्लस अब त्यो बत्ती सत्ती यताउति बाल्यो भने पनि मन शान्त पनि हुन्छ, आफूलाई मन शान्त बनाउनको लागि पनि बस्ने कुरा हो। र श्रीमानहरू जति पनि हुनुहुन्छ घर परिवारमा एकदमै ध्यान बढी दिनुहोस् अनि खानपिनमा ख्याल गर्नुहोस्। त्यो भयो भने श्रीमतीको शरीर पनि स्वस्थ, तपाईँको शरीर पनि स्वस्थ रहन्छ। तर श्रीमतीहरू भोक भोकै बसेर व्रत बसेर मात्रै तपाईँको शरीर चाहिँ लामो आयु चाहिँ हुने भएन जस्तो पनि लाग्छ है। आज फोनमा कुराकानी गर्छु 4721 4056। आज 30 दिन भएको कारणले गर्दाखेरि पनि आज सबै लेडिजहरूलाई बिदा हो, तर आज तपाईँहरूसँगै कुराकानी गरौँ न जस्तो पनि फिल भयो मलाई होइन। यसो कुराकानी गर्छु तपाईँसँग, डायल गर्न सक्नुहुनेछ, फटाफट डायल गर्नुहोस्। कार्यक्रमको सुरुमा एउटा गीत राख्छु भन्नुभएको छ रोशनजीले, त्यसपछि पुनः तपाईँसँग उपस्थित रहनेछु।

0: लाउने रे, प्यान्ट लाउने कुरा, स्कर्ट लाउने कुराहरू, समयअनुसार चलेका कपडाहरू, के सजिलो लाग्छ त्यो लगाउँदा राम्रो पनि भयो होइन। पोसाकले एकदमै पोसाकले केही म्याटर गर्छ जस्तो पनि लाग्दैन मलाई, साँच्ची भन्ने हो भने। तर पनि ख्याल चाहिँ गर्नुपर्छ, कहाँ कुन बेलामा कस्तो कपडा लगाउने भन्ने कुराहरूले चाहिँ धेरै ख्याल गर्नुपर्छ जस्तो पनि लाग्छ होइन। कहाँ जाँदैछौँ, कस्तो बेलामा जाँदैछौँ, कोसँग के गर्न जाँदैछौँ भन्ने कुरा राम्रोसँग याद गरियो भने त्यो कुराले सबैलाई राम्रो पनि होला जस्तो लाग्छ होइन। तर हेराइ हो जस्तो लाग्छ, कति कति साडी चोलीमै पनि टिमिक्क परेको चोलीहरूमा पनि राम्रो देखिन्छ मान्छे, जति खोलिएका कपडाहरू छन् त्योभन्दा बन्द कपडामा एउटा चेली एकदमै राम्री देखिन्छ जस्तो लाग्छ होइन। अझ तिजोको बेला भन्यो भने सिन्दुर पते चुरा कस्तो राम्रो देखिन्छ, त्यही भएर यो तिजको बेलामा सिन्दुर पते चुरा साडी लगाउँदाखेरि राम्रो होला। कतिजना दिदीबहिनीहरू बाटोमा आउँदा पनि म देखिरहेको थिएँ, कस्तो सजिएर मजाले हिँडिरहनु भएको छ। यो हाम्रो पर्व, नेपाली हिन्दू नारीहरूको महान पर्व भएको कारणले गर्दा आजको दिन त हो नि होइन, भोलि पनि छ ऋषि पञ्चमी, भोलिको दिनसम्म पनि रहन्छ। अनि यति बेला सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार।
1: हेलो नमस्ते।
0: हेलो नमस्ते, आशिष नयन बस्नेत है?
1: हजुर
0: मैले ह्याप्पी तिज भनेको थिएँ है। दाजुभाइ बिनाको तिज पनि के रमाइलो हुन्छ र होइन र?
1: दाजुभाइलाई दिदीबहिनी भयो एउटा आत्मीयता त्यसैमा छ होइन, हामी सम्पूर्ण नेपालीहरूको पर्व
0: अवश्य पनि। दाजुभाइले दिदीबहिनीलाई बोलाइदिनु पर्यो, अनि घरमा सबै कुराहरू ठिक्क पारिदिनु पर्यो, मादल बजाइदिनु पर्यो, सँगै बसेर दाई दाजुभाइ नाचिदिनु पर्यो, अनि पो बल्ल रमाइलो हुन्छ। र दुवै एकअर्कामा परिपूरक हो कि, हरेक पर्वमा जस्तो लाग्छ। दिदीबहिनीहरूको मात्रै पर्व होइन यो, दर खाने भनेर मात्रै बनाएको होला। दर त दिदीबहिनीहरूले खाने, दाजुभाइ भोकै बस्ने पनि त होइन नि त होइन र?
1: होइन नि, पक्कै भने खाइहाल्छन् दर पनि होइन।
0: तर पछिल्लो समयका दरका कुराहरू धेरै परिवर्तन हुँदाखेरि अलिक पिरै लाग्ने के, दरको साटोमा दारू खाइदिने होइन, हो हल्ला गरिदिने, ओल्लो पल्लो घरकालाई पनि यो गाह्रो गरिदिने काम गर्नुभएको छ दिदीबहिनीहरू।
1: यति धेरै अब अलिकति बढी नै लागेको जस्तो उहाँहरूलाई होइन, त्यो तिज मनाइले हेर्दाखेरि त्यस्तो अनुभूति हुन्छ। अब त्यसरी बिस्तृति आउने गाडी तिज मनाउनु हुँदैन,
0: कस्तो भइदियो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
1: तिज त त्यही नै हो, अब एउटा मौलिकतामा आधारित हो होइन, यो हामी अलिकति बाहिरी संस्कृतिको भनौँ न पछ्याउँदै त्यतातिर लागिरहेका हुन्छौँ, आफ्नै हिसाबले मनाउने, आफू जे छ त्यसैमा होइन,
0: त्यही
1: भएर तिज बनाउने देखासेखितिर लाग्नु भएन। अनि अलिकति यो जति पनि होइन अब सबैलाई त भनेको होइन, उशृङ्खला हरकतहरू पनि गर्नुहुन्छ
0: होइन,
1: जस्तै फेरि नचाहिँदो कामहरू गर्यो त्यस्ता भिडियोहरू चाँडै आउने, अब त्यो भएबाट सजग हुनुपर्छ दिदीबहिनीहरू। अलिकति यो तिजैले तिज नै सबै कुरो जस्तो पनि लाग्दैन, फेरि एक दिनको यो रमाइलोले गर्दाखेरि उहाँहरूलाई पछि पछुताउने
0: पुस्ता हस्तान्तरण हुने हो नि त, आमाले हामीलाई दिनुभयो, हामीले हाम्रो सन्तानलाई दिने हो, सन्तानबाट अर्कोतिर पुग्ने हो, यो गर्दाखेरि हामी नै उच्छृङ्खल भइदियौँ भने अबका सन्तानहरू कतातिर जाने भन्ने कुरा हो कि, पर्व मनाउने कुरालाई
1: बाटोमा हिँड्न सिकाउने होइन, नै गलत बाटोतिर हिँड्दै भने
0: एकदम खुसी लाग्यो त्यसको शुभकामना। आज म हुन त बिदा हो होइन, तर पनि म तिजको बेलामा किन आउन मन लाग्छ भने, अब यो तिजकै माहौल छ, तिज कसरी मनाइरहनु भएको छ होला त्यतातिर, के सब होला भनेर बुझ्नको लागि पनि प्रायः जसो म तिजको दिन प्रोग्राम चलाइरहेको छु।
1: तिजको त अब कुराहरू होइन, अलिकति यो केही समय अगाडिको समय यो भनौँ न मौसम प्रविधि होइन, त्यसमा घटिरहेको पनि होला, अलिकति रौनकता छैन, अब जे जस्तो भए पनि आफ्नै ठाउँबाट मनाउनु होला भन्ने चाहिँ हो है।
0: हजुर हजुर, एकदम खुसी लाग्यो। कुन गीत सुनिन्छ हो, सुन्नुहुन्छ होला आज?
1: त्यहीको गीत भनेको छु, यो प्राय गीत धेरैचोटि पनि रोजेको,
0: हजुर,
1: मेरी प्यारी बहिनी भन्ने गीत छ एउटा,
0: हजुर, ल बहिनीलाई सम्झिँदै होइन,
1: हजुर हजुर
0: यो बहिनीलाई दिदीलाई माया गर्ने दाजुभाइहरू एकदम मनपर्छ क्या मलाई, साँच्ची भन्यो भने
1: जसले
0: कहिले साँच्ची मन पार्नुहुन्न कि घरको दिदीबहिनीहरूलाई, कस्तो हेला गरेको पनि देखिरहेको हुन्छु होइन, अनि खास मेरो दाई त्यस्तो भइदिएको भए भनेर कतिजनाले त्यो सामाजिक सञ्जालमा पनि लेखिरहनु भएको हुन्छ। दिदीबहिनी भनेको कस्तो हो भन्ने कुरा, दाजुभाइ भन्ने कस्तो हो भने नहुने मान्छेलाई मात्रै थाहा हुन्छ क्या त्यस्तो कुराहरू।
1: त्यो महत्त्व हुँदो रहेछ फेरि होइन, जुन कुनै कुराको पनि ठिकै छ। अब राम्रैसँग तिज मान्नु होला सबै, सबैकोलाई तिजको शुभकामना विशेष हजुरलाई पनि
0: धेरै धेरै धन्यवाद।
1: अनि केही साथीहरू भन्नुपर्दाखेरि चाहिँ हाम्रो भुवन सुन्दास अनि ढकाल धर्मराज, सुमी लिम्बू निर्मला भट्ट, सरस्वता पुखरी पुनु तिर्सा राई इलामबाट, कमला मुखिया मुना मुखिया सिर्जना नामुखिया अनि मन्जु थापा सपना खड्का, अब सबै सबै साथीहरूलाई तिजको शुभकामना एकै मुस्तामा छोड्दै छोडिन्छ है।
0: नमस्कार, सम्पर्कमा आउनुभएको थियो आशिष नयन बस्नेत, आउनुभयो राम्रोसँग मनाउनुपर्छ भनेर एकदमै सुझाव दिएर जानुभएको छ। साँच्चै भन्यो भने यो तिज एकदमै धेरै विकृति भइरहेको छ कि पछिल्लो समयमा देख्दाखेरि, नयाँ कपडा चाहियो होइन, यो वर्ष नयाँ चाहियो, अर्को वर्ष पनि अर्को चाहियो, परिवारमा पनि धेरै दिदीबहिनीहरू त आफै पनि कमाउने हुनुभएको छ होइन, आफैले कमाइसकेपछि पैसाको त्यो महत्त्व कति हुन्छ भन्ने कुरा त साँच्चै नै बुझिन्छ पनि होइन, तर पनि मिठै खानुपर्छ, अरूले जस्तै लगाउनुपर्छ भनेर सोच्नु चाहिँ अलिकति गलत हो जस्तो लाग्छ। 10-12 वर्ष अगाडिको साडी राख्नु भएको छ भने त्यो पनि राम्रो हुन्छ, पोहोर सालकै साडी लगाउँदाखेरि पनि केही फरक पर्दैन, कसले के भन्लासँग होइन कि तपाईँको मन कतिको खुसी छ भन्ने कुरासँग जोडिन्छ जस्तो पनि लाग्छ। साडी फेरि लगाउनु भएको छ, गहना पनि झपक्कै लगाउनु भएको छ, तपाईँको मन खुसी जो छैन त्यो अनुहारमा चमक कहाँबाट आउँछ भनेको कि, सबैभन्दा पहिला आफू खुसी हुने बानी बसाल्नुहोस्, आफू बाँच्ने कोसिस गर्नुहोस्, आफूलाई जाने कुनै तनाव मुक्त गर्ने कोसिस गर्नुहोस्, त्यो भयो भने त साँच्ची त्यसै पनि राम्रो हुन्छ। गीत राखौँ भन्नुभएको छ रोशनजीले, पछाडि फेरि तपाईँसँग उपस्थित रहनेछु।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाओ खुशी बनाओ
1: उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्सले

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: हामीले अरूलाई दोष धेरै दियौँ,
3: अब एक पटक आफैले के गर्यौँ त्यसलाई मनन गरौँ।
2: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौँ।
3: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन।
4: निर्जीवन बिमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बिमा कम्पनी शिखर इन्सुरेन्स।
5: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
6: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित,
7: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
6: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा, सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
7: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
6: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
7: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
6: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
7: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
6: राइड स्मार्ट, राइड एथर।
7: फोन नम्बर 98513154106 छ।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
10: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हल नचल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
11: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512-40-9-34।
13: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
14: पूर्वका हात पारेर मध्यपश्चिमका टप्पा भाकासम्म,
15: सुदूरका देउडादेखि गण्डकीका सोरठी, कौडा र ठाडो भाकासम्म,
14: सेलो मारुनी र झ्याउरेको मिठास सँगै नेपालका हरेक लोक भाका, लोक धुन र लोक संस्कृतिको साझा चौतारी कार्यक्रम सुसेली।
16: छोटो विश्राम पछि पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम सुनिरहनु भएको छ रेडियो अन्नपूर्ण 94 MHz कार्यक्रम सोसेली। है, आज 30 दिनमा छौँ हामी। यसो उसो भन्यो भने एक वर्ष बित्न कति समय नलाग्यो, अस्ति भर्खर 30 मनाए जस्तो लाग्छ, फेरि आज अब 30 होइन, 30 सकिसक्छ, फेरि अर्को वर्ष यस्तै गरी आउँछ, आउने दिनहरू बितिरहेको छ, कस्तो समय छिटो छिटो गएको जस्तो। अब फेरि जाडो, यस्तो जाडो समय आउँछ, बाफ्रे बाफ्रे कसरी होला भन्ने बेला आउँछ होइन। यो मौसमसँग गुनासो गरेर पनि भएन, चाडपर्वसँग गुनासो गरेर पनि भएन, आफ्नो दिनहरू बितिरहेछ, बितेका दिनहरू रमाइलो तरिकाबाट अगाडि बढाउनुपर्छ जस्तो पनि लाग्छ। जे छ अब जिन्दगीमा सुख दुःख भन्ने कुरा त हरेक चिजहरू आइसक्छ के, दुःखसँगै सुख पनि अर्को पोल्टामा छ भन्ने कुरा ख्याल चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, हजुर नमस्कार।
17: हेलो, नमस्ते। नमस्कार,
16: हजुर नमस्कार। वरुणजी हो कि क्या हो?
17: हजुर, पक्कै पनि
16: हो कि, हो कि जस्तो लाग्यो।
17: हजुर हो नि,
16: तर हो कि होइन कि जस्तो पनि भएकै पछि फेरि वरुणजी ल ह्याप्पी तिज भनौँ है मेरो तर्फबाट पनि, दाजुभाइ बिनाको तिज अधुरो हुन्छ।
17: विशेष गरी तपाईँलाई चाहिँ मेरो साइडबाट एकदम ह्याप्पी तिज है।
16: वरुण चञ्चले, वरुणजीको पछाडि के हो नि, खाली चञ्चल राई राई भएपछि त त्यतातिर अस्ति नै पनि मनाउनु नभन्नु भएको थियो
17: हामी खासै त खासै मनाउँदैन
16: हजुर
17: तर पनि अब यसो अरूको अरूले मनाएको यसो हेर्दाखेरि राम्रै लाग्छ
16: राम्रै लाग्छ होइन त्यो आफ्नो समुदायको कुरा हो नि त कस्तो हरेक समुदायमा आफ्नो पर्वहरू रहेको छ नि त कस्तो रमाइलो रमाइलो पर्वहरू तर त्यहाँ बाहुन समुदायहरू भएको भए तपाईँहरूलाई पनि अलिकति बोलाउने खुवाउने गर्नुहुन्थ्यो होला बाहुन क्षेत्रीय समुदाय
17: हाम्रोतिर हुनुहुन्छ हाम्रो हाम्रो हामी हाम्रो गाउँमा मतलब यहाँ हाम्रो टोलमा चाहिँ हामी मात्रै हो राई
16: हजुर
17: अनि अलिक बढी जस्तो छेत्रीहरू हुनुहुन्छ
16: हजुर
17: अनि बाहुन हुनुहुन्छ अनि गुरुङ तामाङहरू सबैजना छौँ क्या मिस्कट
16: हजुर
17: भएर माथिल्लोहरूतिर तल्लोहरूतिर व्रत लिनु भयो होला
16: हजुर
17: दर्शी त्यो अब राति उठेर खानुपर्ने रहेछ त्यो निन्द्रामा रुच्दैन क्या मलाई चाहिँ
16: के खानुपर्ने रहेछ भन्नुभयो
17: राति उठेर क्या राति निन्द्रा सुतेर उठेर खानुपर्ने रहेछ नि त त्यस्तो चाहिँ रुच्दैन क्या मलाई मतलब त्यो राति निन्द्रै भइन्छ त्यही भएर
16: हजुर
17: साथीहरूकोतिर पहिला जान्थे होइन म
16: तर त्यो होइन नि खानै पर्छ भन्ने होइन कि मजाले एक पर खाइसकेपछि नाचिन्छ होइन नाचिसकेपछि भोलिपल्ट व्रत बस्ने मान्छेहरूलाई गाह्रो हुन्छ भनेर राति 12 बजे पनि खानुहुन्छ कि नाचेर आएर
17: कस्तो खानु हुँदो रहेछ क्या राति म निन्द्रामा उठेर उठेर अनि कहाँ खाउँ के खाउँ भन्नुहुन्छ अब म त अनि निन्द्रामा रुच्दैन भनेको
16: दिदी बहिनीहरू मजाले उफ्रिनुहुन्छ उफ्रिसकेपछि एकचोटिको खाना सबै गइसक्छ अनि भोलिलाई गाह्रो हुन्छ भनेर हो कि
17: त्यस्तो गर्नुहुन्थ्यो क्या त्यही भएर म त खै त्यस्तो खासै उयो त हुन्न तर पनि अब
16: तर राईहरूले मनाउने साकेला छ होइन उभौली यो साकेला पर्व पनि मलाई यति धेरै मनपर्छ त्यो हुन्छ नि वेशभूषाका कुराहरू होइन म त यस्तो हेरिरहँ जस्तो लाग्छ कि हामी त कुरा गर्ने हो भने नेपाल जस्तो धनी त यो संस्कार संस्कृतिमा त सायद कुनै कहीँ पनि छैन होला कि मगर समुदायमा त्यस्तै गुरुङ समुदायमा त्यस्तै अनि राई लिम्बू समुदाय छुट्टै राई समुदाय छुट्टै होइन बाहुन क्षेत्रमा मनाउने पर्वहरू छुट्टै यो त यस्तो अनिवार्य पर्व त्यस्तै होइन यो जुन पर्व हेऱ्यो त्यस्तै आँखा झिमिक्कै नगरेर हेरौँ हेरौँ जस्तो लाग्ने छ कि एकदमै धनी हो नि हामी वास्तवमा भन्ने हो भने त यसलाई त्यही भएर राम्रोसँग लैजानुपर्छ पुस्ता हस्तान्तरण गर्नुपर्छ भनेर भनेको अहिले धेरै विकृति आइसक्यो क्या तिजमा पनि दरको साटोमा दारू खाइदिने होइन अनि जबरजस्ती गरिदिने त्यो भएर पनि धेरै
17: अनि त्यस्तो अब दिदी बहिनीहरू पनि त्यस्तै तरिकाले दरमा चिज मनाइदिनुहुन्छ अब त्यही भएर अलिक विकृति विसङ्गति त भित्रिसकेका
16: छ
17: अब तर पनि अब जे होस् अब पुरानो परम्परागत चाडपर्व रीतिरिवाजलाई चाहिँ एकदम जगेर्ना गर्नुपर्ने चाहिँ हाम्रो दायित्व हो न चाहिँ अब तर पनि खै
16: के गरेको होइन हामी भन्दै आएका
17: छौँ यस्तो हुन्छ फेरि अब यो के भने हाम्रो गाउँतिर चाहिँ खासै त्यस्तो चाहिँ हुन्न क्या खासमा
16: ठ्याक्क
17: दर खानु दिन दर खानुहुन्छ
16: त्यो थियो कि हाम्रो पनि सानोमा हामी सानो हुँदाखेरि त्यही थियो काठमाडौँ आइसकेपछि मात्रै देखेको हो मैले त यो
17: मलाई पनि त्यस्तै लाग्छ कि यो गाउँघरतिर त त्यस्तो हुन्न नि त अब मतलब अब दर खानालाई माइत मामला त जानुहुन्छ प्राय अब यता दिदी बहिनीहरू अब बिहे गरेर जानु भएकोहरू पनि आउनुहुन्छ आउन चाहिँ होइन अब यसै भेटघाट जस्तो नि हुँदो रहेछ रमाइलो चाहिँ हुने हुन चाहिँ तर त्यस्तो विकृति त गाउँघरतिर खासै छैन भनौँ न
16: त्यही हो सायद होइन ल एकदमै खुसी लाग्यो कुन गीत सुन्ने होला आज
17: मैले त पूर्वेली गीत रोजेको छु
16: हजुर हजुर ठिक छ
17: अब विशेष त अब यो गीत चाहिँ तपाईँलाई नै अब तिजको धेरै धेरै शुभकामना भन्दै सुनाउन चाहन्छु अनि मैले अलैँची टिप्दै गरेको अलैँचीको बोटको फोटो त हाम्रो आशिषलाई पठाइदिएको छु तपाईँलाई पठाइदिनुहुन्छ अरे
16: हजुर हजुर
17: अनि अब अहिले जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई अनि विशेष त आशिष नयन बस्नेतलाई एकदम मिठो माया सम्झना भन्न चाहन्छु अनि आज जन्मदिन मनाउने त सङ्घ सभाको साथी हुनुहुन्छ हाम्रो सानो कमला उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना म लगायत हाम्रो आशिष नयन बस्नेतको साइडबाट भन्न चाहन्छु अनि हाम्रो ढकाल धर्मराज अनि त्यसै गरी हाम्रो सपना खड्का अनि त्यसै गरी अब सरस्वता पोखरेल अनि बालकुमार लामा हुनुहुन्छ अनि अब हाम्रो भूमिका राई तामाङ अनि लक्ष्मी छेत्री मिस लगायत अब धेरै साथीहरू हुन्छ जो जतिले प्रोग्राम सुन्दै हुनुहुन्छ, सबै सेवा लाभ गर्ने गीत है त, बाई बाई।
16: नमस्कार। सम्पर्कमा आउनुभएको थियो वरुण चञ्चलेजी आउनुभयो, उहाँले भोजपुरबाट कल गर्नुभएको थियो। सम्पूर्णलाई त्यसको शुभकामना व्यक्त गरेर विदा भएर गइसक्नु भएको छ। नम्बर रहेको छ 4741456, तपाईँले डायल गर्न सक्नुहुनेछ। यति बेला सम्पर्कमा फेरि साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार।
18: हेलो नमस्ते।
16: हजुर नमस्ते, शुभ नाम यहाँको?
18: पूर्वेलियाकाश राई बोलिरहेको छु धरानबाट।
16: धरानबाट भोजपुरबाट हामी काठमाडौँबाट भोजपुर, भोजपुरबाट फेरि अहिले धरानतिर छौँ होइन? ल हजुरलाई पनि ह्याप्पी तिज है। हजुर हजुर, धेरै धेरै धन्यवाद। दाजुभाइ बिनाको पर्व कुनै पनि रमाइलो हुँदैन, त्यही भएर दाजुभाइहरूलाई पनि ह्याप्पी तिज भन्दा फरक पर्दैन होइन?
18: फरक पर्दैन, आज विशेष अब
16: धरानतिर कतिको छ तिजहरू, केही मनाउनुहुन्छ त्यता?
18: राई
16: पर्नु भयो, त्यो ठाउँतिर कतिको छ अलिअलि चहलपहल?
18: म बसेको ठाउँतिर चहलपहल त धेरै नै छ, अब यता पनि अब आफू नमनाए पनि अब दिदी बहिनीहरू अब मन्दिरतिर पूजापाठको लागि जाने क्रम अब भइरहेछ, जाँदै आउने क्रम धेरै देखिरहेछ भिडभाड रोडहरूमा है।
16: हजुर,
18: एकदम चहलपहल धेरै नै छ भनौँ है।
16: हजुर ल ठिक छ, त्यसो भएदेखि धरानतिर पनि दिदीबहिनीहरू पुरा रातो साडी लगाएर है चुरा पत्ते लगाएर मस्त मन्दिरतिर जाने क्रम जारी रहेको छ भनेपछि

0: हामी सबैले अनि यस्तो आनन्द आउने झिमिक्कै नगरेर हेरौँ जस्तो त्यो नाच पनि कति राम्रो. त्यो साकेला नृत्य एकदमै धेरै मनपर्छ क्या मलाई. प्रायः जस्तो स्कुलहरूमा पनि प्रस्तुत गरिरहनु भएको हुन्छ क्या स्कुलहरूको.
1: हजुर हजुर, हाम्रो त्यो भनेको अब वैशाखमा हुन्छ र मङ्सिरमा हुन्छ है, उभौली उधौली भन्छ. त्यतिखेर चाहिँ हाम्रोमा अब धेरै नै किराँतीहरूको अब त्यो पर्व चाहिँ अब हुने गर्छ भनौँ न लाग्छ.
0: हो, रमाइलो छ नि त्यो पनि है. कस्तो रमाइलो त्यहाँ विकृतिहरू त्यतातिर बरु विकृति भएको छैन होला तिजमा जति साकेलामा चाहिँ त्यस्तो छैन होला जस्तो लाग्छ क्या मलाई.
1: छैन छैन, खासै त्यस्तो छैन त्यो हाम्रो साकेलामा चाहिँ त्यस्तो छैन.
0: अनि सबैजना सन्चै आरामै राम्रै हुनुहुन्छ होला है.
1: हजुर हजुर, ठिकै छ अहिलेसम्म. अब दुःख सुख बाँचेकै छ भनौँ न, अब आराम कुशलै अहिलेसम्म सबै सपरिवार.
0: ल ठिक छ, त्यसो भएदेखि गीत रोज्नु भएको छ, सोही गीतलाई तपाईँले पनि सहमति जनाउनु पर्यो, साथीहरूलाई सम्झिन सक्नुहुन्छ यहाँले.
1: ल हुन्छ, फर्स्टमा त अब हजुरलाई अनि हाम्रो रेडियो अन्नपूर्ण एफएम इन्टा टिमलाई विशेषतः धेरै धेरै सम्झना, फेरि पनि चिजको शुभकामना है.
0: धेरै धेरै धन्यवाद
1: ल यहाँलाई स्वागतम. अनि अन्य साथीहरूलाई सम्झिनु पर्दा, चिजको शुभकामना दिनु पर्दा, विशेष आज जन्मदिन मनाउनु हुने हाम्रो शङ्खुवासभा निवासी हाम्रो सानु कमला, उहाँ सँगसँगै हाम्रो निमु शेर्पा छ, दुवैजनालाई जन्मदिनको पनि धेरै धेरै शुभकामना अनि चिजको पनि शुभकामना. अनि साथीहरू हुनुहुन्छ दिदी भूमिका राई, कमला मुखिया, आशिष नाइले धेरै धेरै सम्झना. अनि बिहानी अनुष्का, हाम्रो बोबी श्री मगर, लक्ष्मी छेत्री, ढकाल धर्मराज, हाम्रो सरस्वता पोखरेल, अझ गीत रोजेर जानुहुने वरुण चन्चले, भाइ निमा शेर्पा, भगी सुन्ता कुलुङ, हाम्रो प्रवीण मगर हुनुहुन्छ, हिमा राई, अनि उताबाट दाई रत्ना बाल थापा, गगन तेरा थुमी, जीवन कार्की, माधव ढुङ्गेल, हाम्रो मुना मुखिया, सिर्जना मुखिया, सरिना गुरुङ, दिलसान याम्फू, बिहानी अनुष्का, हाम्रो सानो सम्झना राई हुनुहुन्छ, हाम्रो राजघले मगर, अनि उताबाट हाम्रो हर्कल रोशनी भइगयो, अनि अस्मी सोताङ, सोनिम शेर्पा, अनि भाइ रोमन मोक्तानलाई धेरै धेरै सम्झना लगायत. अब धेरै धेरै साथीहरू हुन्छ राई निराज कला, बाँकी प्रोग्राम सुनेर बस्ने जति साथीहरू हुन्छ विशेष गरी सबैमा अब सम्झना र अब गीत डेडिकेट गरेर ह्याप्पी टिज भन्दै छुटिन्छु ल. बाई,
0: नमस्कार. सम्पर्कमा आउनुभएको थियो, धरानबाट कल गर्नुभयो, आकाशजीले कल गर्नुभएको थियो. यति बेला पनि गीततर्फ जान्छौँ. आजको तिजको यो माहौल हो, गीत पनि प्रस्तुत गर्नु पर्यो, त्यसपछि पनि तपाईँसँग फेरि उपस्थित रहनेछु.

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ट जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 45 73 518 र 45 73 519।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz
1: पूर्वका हात पारेर मध्य पश्चिमका टप्पा भाकासम्म
2: सुदूरका देउडादेखि गण्डकीका सोरठी कौडा र ठाडो भाकासम्म
1: तामाङ सेलो मारुनी र झ्याउरीको मिठाससँगै नेपालका हरेक लोक भाका लोकधुन र लोक संस्कृतिको साझा चौतारी कार्यक्रम सुसेली
3: छोटो तथा अन्तिम विश्राम पछि पुनः स्वागत गर्नका चाहन्छु कार्यक्रम सुशैली तपाईँले सुनिरहनु भएको छ रेडियो अन्नपूर्ण 94 MHz तपाईँले सुन्दै हुनुहुन्छ. आज 30 दिनमा छौँ. आज तपाईँसँग कुराकानी गरिरहेको छु है. यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. हजुर नमस्कार.
4: नमस्ते, 30 शुभकामना
3: है. हजुर नमस्कार, तपाईँलाई पनि धेरै धेरै धेरै धेरै शुभकामना.
4: धन्यवाद.
3: बालकुमाजी हो?
4: होइन, म त रिसाइरहेको छु. आज त
3: रिसाइरहनु भएको छ?
4: कार्यक्रम सुरु भएदेखि फोन हानेको लगभग 30-40 चोटि गर्दा पनि उठेको थिएन, 31 पटकमा चाहिँ उठ्यो.
3: ए के भयो होला त्यस्तो?
4: खै किन हो, उठाइदिनु हुन्न फोन लागेको? फोन त उठाएर बरु होलमा बस्ने नबस्ने.
3: गीत गीत बज्दै थियो होला. गीत बज्दै हुँदाखेरि पैसा खर्च नगरौँ भनेर हो कि?
4: आएको फोन एकल उठाएर होल बस्नुहुन्छ भनेर सोध्दा त केही फरक पर्दैन नि त. अनि बरु हाम्रो नि चित्त बुझ्थ्यो, फोन लागेको लागेको फोन उठ्दैन. अनि साह्रै चित्त दुख्ने, मनै मरेर गइसकेको थियो मेरो.
3: साह्रै दुख्यो होइन? तिजको दिन त चित्त दुखाउनु भएन कि? तिजको दिन चित्त दुख्यो भने
4: फोन नउठेको भए त अझ म त अर्को हप्तादेखि त कल्पना सिस्टरलाई फोनै गर्दिनँ भनेर सोच्दै.
3: यहाँबाट कस्तो हुन्छ भने गीत बज्दाखेरि पैसा खर्च हुन्छ, अनि यो होल बसेको 3-4 मिनट किन खर्च गर्नु भन्ने हुन्छ कि?
4: साथीहरूले फोनै नगर्दा नि भइहाल्छ
3: होइन,
4: भनेर होल्ड गर्नुहुन्छ गर्नुहुन्न सोधिदिँदा त के फरक पर्यो र?
3: त्यो त हो, तर पनि बेकार किन पैसा खर्च
4: गर्नुहुन्छ नबस्ने फेरि ट्राई गरेर आउनुहुन्छ.
3: त्यही त नि, के गर्नु भएको छ?
4: म त अहिले ड्युटीमै छु, कार्यक्रम सुन्दै फोन धमाधम लगाएको लगाइदिएँ, फोन उठ्दैन. अनि त्यही
3: अनि अनि विदेशतिर कतिको चहल पहल छ कि?
4: हिजो त चहल पहल निकैतिर कार्यक्रमहरू रहेछ. हिजो छुट्टी थियो, साथीभाइहरूले बोलाउँदै बोलाएन. अब म त सुतेरै बिताएँ. भरे साथीहरूले फेसबुकमा फोटो हाल्दा भिडियो हाल्दाखेरिको पुरा नाचेको जस्तै थियो. चिजको रङ झन्न गएर नाच्यो होइन, हामीलाई त खबरै छैन भन्दै रिसाएँ एकछिन.
3: हजुर हजुर, तर कस्तो रमाइलो. अहिले त अलिकति यो देशको स्थितिले गर्दाखेरि पनि अलिक कम भएको हो होइन?
4: यो त अलि त्यस्तो छैन. अब हिजो दर्खाने दिन ठ्याक्कै अब यताको पब्लिक होलिडे भन्दा पनि यो आइतबार चाहिँ छुट्टी नै हुन्छ प्राय सबैको. अब देश धेरै देख्न पाइयो, रमाइलो गरेको भनौँ न.
3: सामाजिक सञ्जालबाट नि देख्न पाइयो भने धेरै नेपाली कलाकारहरू जानु भएको छ दुबईतिर होइन.
4: कलाकारहरू पनि देख्दै थिएँ, अब आफू चाहिँ प्रत्यक्ष हेर्न जान पाइएन. त्यस्तै
3: तपाईँले तपाईँहरू हुनुहुँदैन है त्यो समाजतिर?
4: छैन प्राय. अब पश्चिमतिर त अब हाम्रो पूर्वतिरको यो समाजहरू गठन गरेका छैनन् प्राय.
3: हजुर,
4: प्राय सबै पश्चिमतिरको बागलुङ पाल्पातिरको त्यो स्याङ्जातिरको त्यस्तै मात्रै छन्. अरू त्यतातिरको साथीभाइ चिनजानमै हुनुहुन्न, त्यही भएर पनि
3: अलिक चिनजान गर्नु पर्यो.
4: अब चिनजान त होइन, त्यहाँ जानु भने त एउटा न एउटा त चिनजानको भेटिन्छ नि किन त. तर अब इन्भाइटै आएको हुँदैन, अब कहाँ जाने कसरी जाने भन्ने पनि हुन्छ. आजै हुन्छ होइन, अब आउने अब यो अक्टोबर अब आउने 4 चाहिँ यहाँ नेपथ्यको ठुलो कन्सर्ट हुँदैछ, त्यतिखेर चाहिँ मिलो भने जानु पर्ला भन्छ.
3: त्यही त, घरदेखि टाढा हुँदाखेरि तैपनि यसो प्रोग्रामहरू हेऱ्यो भने नेपालकै झल्को आउँछ भन्ने कुरा त हो नि होइन? यहाँ नेपालबाट जानुहुन्छ दाजुभाइहरू दिदीबहिनीहरू, रमाइलो गर्नुहुन्छ, त्यही रमाइलोमा रमाइलो थप्ने त हो भन्ने हो. अनि एकदमै कार्यक्रमको अन्त्यमा आएछौँ है. कति चाँडो समय गएको, तपाईँसित बोल्दा बोल्दै समय त सकिसकेछ. होइन, विदेशको नम्बर देखेर पनि रोशनजीले नउठाइदिनु भएको. गीत बज्दाखेरि पैसाको जाला दुःख गरेर कमाउने हो होइन, बेकारमा किन खर्च गर्ने भन्ने कुराले हो कि? त्यो त हो नि, हाम्रो तर्फबाट बुझ्दाखेरि त त्यसरी बुझिदिनु पर्यो नि त, होइन र यो पैसा कमाउने मान्छेलाई कन्ट्रोल गर्ने मान्छे त कोही त हुनु पर्यो नि त, फेरि उडाइदिने भनेर उडाइदिइरहनु भयो भने त यसो रोकिदिने मान्छे पनि हुनुपर्छ कि जिन्दगीमा। माया गर्ने मान्छेले रोक्छ कि, माया नगर्ने मान्छेले जेसुकै होस् भनेर होलमा राखिदिने हो। हामी त रोशनजीले त तपाईँलाई बेसरी माया गरेर होल के अरे नउठाइदिनु भएको होइन,
4: कति फोन गर्दा नि म त उता ग्रुपतिर साथीहरूसँग नि होइन फोनै उठाउनुहुन्न, मेरो फोन गइरहेको छैन कि दिन चाहिँ लागिरहेको छ उठ्दैन भन्दै थिएँ म त।
3: एकदम खुसी लाग्यो, आज तिजको दिन पनि ह्याप्पी तिज है तपाईँलाई पनि। मेरो तर्फबाट विदेशमा हुनुहुन्छ, विदेशमा भए पनि विदेश जस्तो छैन अहिले, एकदमै बोलीचाली यताउति गर्न पाइएको छ, कुन गीत सुन्ने होला, कस्तो समय त सकिसकेछ। हजुर हो नि, पैसा भयो भने आफन्ती छ, न त छैन, साथीहरूलाई सम्झिनुहुन्छ
4: आफन्तीहरूले पनि पैसा छ र उनीहरूले भनेको बेला पायो भने सम्झिन्छन्, नभए सम्झिँदैन, ठ्याक्कै मिल्ने खालकै गीत निकाल्नु भएछ सुमन अधिकारी,
3: साथीहरूलाई सम्झिन सक्नुहुन्छ है।
4: हुन्छ, सम्झिनु पर्दाखेरि विशेष गरी त आज हरितालिका तिज, सम्पूर्ण आमा दिदी बहिनीहरू चेलीहरूलाई चाहिँ हरितालिका तिजको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहे, अनि आज बाल दिवस पनि परेको छ, सम्पूर्ण बाल बालिकाहरूका लागि पनि शुभकामना, अनि आज जन्मदिन मनाउने हाम्रो संघ सभाका मिडिया प्रेमी साथी सानो कमला र बहिनी निन्दु शेर्पालाई जन्मदिनको शुभकामना, अनि इलामकी बहिनी सुजाता पौडेललाई पनि जन्मदिनको शुभकामना, अनि धनकुटा सिन्धुवाकी साथी गोमा ओझा अपेक्षालाई पनि जन्मदिनको शुभकामना, अनि भोजपुरकी साथी हरितरीतिर हुनुहुन्छ उसान लुइटेल, अनि बिना घलेलाई पनि जन्मदिनको शुभकामना, अनि मुना श्रेष्ठ हुनुहुन्छ शङ्खसभाकी साथी हरितरीतिर, उहाँलाई पनि जन्मदिनको शुभकामना, अनि चितवनको मिडिया प्रेमी भाइ छन् हाल रोमानियातिर प्रकाश भण्डारी भाइलाई पनि जन्मदिनको शुभकामना, अनि साथीहरू आशिष नयन, सुमी लिम्बू, अनि लक्ष्मी छेत्री, हिमा राई, वरुण चन्चले, अनि सम्बिनी सरस्वती पोखरेल, अनि भूमिका राई, अश्विनी सोताङ, सोनिम शेर्पा, पूर्वेली आकाश राई, सपना भट्टा, मन्जु थापा, अनि भाइ निमा शेर्पा, प्रवीण मगर, अनि गुरास्वर सुतारा, जीवन थामेन, कृष्ण तामाङ, बहिनी सरिना गुरुङ, कला लिम्बू लगायत सबै साथीहरूलाई, अनि नमस्कार सन्तोष छेत्रीलाई पनि सम्झदै बिदा हुन्छु। बाई बाई।
3: नमस्कार। दुबईबाट कल गर्नुभएको थियो ढकाल, धर्मराजले कल गर्नुभयो, सम्पूर्णलाई सम्झेर विदा भएर गइसक्नु भएको छ, म पनि छुटेर जानुपर्ने बेला भइसकेको छ। केही छैन, सम्पूर्ण दिदीबहिनीहरू, हिन्दू नेपाली नारी दिदीबहिनीहरू जति पनि हुनुहुन्छ, उहाँहरू सबैजनालाई ह्याप्पी तिज भन्दै प्रतिमा बसेर मिठो साथ दिने रोशनजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, र फोन गर्नुहुने तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिँदै म कल्पना रेग्मी पनि छुटिन्छु। नमस्ते, ह्याप्पी तिज।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज।
1: अहिले दिनको 12 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज।

0: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित
1: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी
0: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो
1: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म
0: साथै नेपालमा आएको छ एथर रिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
1: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
0: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
1: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली
0: राइड स्मार्ट राइड एथर
1: फोन नम्बर 98513 54106 छ
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम इनुमाया भण्डारी हो म 12मा बस्छु भरतपुर 12मा मेरो ढाड दुखेर हलन चल भएको थियो अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ मोबाइल 98512 40 9 34
6: रंग बहार
7: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेन्स
8: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
9: उफ कस्तो धुवा बसमा पनि यसरी चुरोट पिउँछन्
10: के तपाईलाई थाहा छ तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ
11: धुम्रपान गर्दै नगरौ स्वस्थ रहौ स्वस्थ रहन दिऊ
12: निर्जीवन बीमा जसको सम्बन्ध छ तपाईँको जीवनसँग मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स
13: शिखर इन्सुरेन्स ह्याप्पी इन्सुरेन्स

0: उत्पत्ति पवित्र सुवास जहाँ मन बस्छ।
1: स्वस्थ जीवन को शुरुआत ओम हॉस्पिटल को साथ हाम्रो बेसिक हेल्थ चेकअप बाट तपाईको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईका लागि एडवान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
2: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हॉस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हॉस्पिटल, वी केयर फर यू।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01 42 35 888 98 0 12 35 888।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने बरु नेपाली नै रोज्ने
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली
4: सम्पर्क फोन नम्बर 5658555
5: 5558555
6: रेडियो अन्नपूर्ण नेपाल 94 MHz
7: अहिले दिनको 1 बज्यो तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: हामीले अरूलाई दोष धेरै दियौं
3: अब एक पटक आफैले के गर्यौं त्यसलाई मनन गरौं
2: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौ
3: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन
4: निर्जीवन बिमा जसको सम्बन्ध छ तपाईँको जीवनसँग मुलुकको अग्रणी बिमा कम्पनी शिखर इन्सुरेन्स
5: शिखर इन्सुरेन्स ह्याप्पी इन्सुरेन्स
6: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने बरु नेपाली नै रोज्ने
7: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
6: बी नेपाली बाई नेपाली
8: सम्पर्क फोन नम्बर 5658555
5: 5658555
9: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित
10: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी
9: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो
10: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म
9: साथै नेपालमा आएको छ एथर हिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
10: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
9: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
10: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली
9: राइड स्मार्ट राइड एथर
10: फोन नम्बर 9853154106
11: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
12: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
13: मेरो नाम इनुमाया भण्डारी हो म 12मा बस्छु भरतपुर 12मा मेरो ढाड दुखेर हलन चल भएको थियो अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन
14: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले 6.5 सत्र गरेको धेरै राम्रो भइसकेको छ
15: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ मोबाइल 9852240934
16: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज

0: आएको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
1: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोयमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9800076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ट जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: ध्यान दिएर सुन्नुहोस् है, गजबैको छ यो अफर।
8: नभौतारिनुस्, खोज्दै सपनाको घर अन्नपूर्णले पुर्याइदिन्छ। अब त्यो रहर।
7: यसका लागि www.annapurnapost.com मा गएर अन्नपूर्ण होम्स क्लिक गर्नुहोस् र आफूले चाहेको घर रोजेर दङ्ग पर्नुहोस्। हामीसँग भाडा तथा खरिदका लागि पूर्ण फर्निसिङ युक्त सुविधाजनक आकर्षक घर बंगलो अपार्टमेन्टहरू उपलब्ध छन्।
8: सम्पर्क 98-010-47-790-01-41-12-305 एक्सटेन्सन 3734।
7: घर जुटाउने चिन्ता हाम्रो, खुसी तपाईँको। अन्नपूर्ण होम्स।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: जिसका साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
1: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
2: अहिले दिनको 2 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: उफ, कस्तो धुवा! बसमा पनि यसरी चुरोट पिउँछन्?
2: के तपाईलाई थाहा छ, तपाईले गर्नु भएको धूम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
3: धूम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
2: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स।
4: शिखर इन्स्योरेन्स, ह्यापी इन्स्योरेन्स।
5: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
6: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
5: बी नेपाली, बाई नेपाली।
7: सम्पर्क फोन नम्बर 5568555।
4: 5558555।
8: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
9: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
8: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
9: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
8: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
9: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
8: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
9: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
8: राइड स्मार्ट, राइड एथर।
9: फोन नम्बर 98513154106 छ।
10: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
11: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
12: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
13: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512409 34।
14: रंग बहार, रंग बहार।
15: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार।
14: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
14: बर्जर पेंट्स।
0: Radio Annapurna Nepal, 94 MHz.

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
4: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: ध्यान दिएर सुन्नुहोस् है, गजबैको छ यो अफर।
3: नभौतारिनुस् खोज्दै सपनाको घर, अन्नपूर्णले पुर्याइदिन्छ अब त्यो रहर।
2: यसका लागि www.annapurnapost.com मा गएर अन्नपूर्ण होम्स क्लिक गर्नुहोस् र आफूले चाहेको घर रोजेर दङ्ग पर्नुहोस्। हामीसँग भाडा तथा खरिदका लागि
3: छ अब त्यो रहर।
2: यसका लागि www.annapurnapost.com मा गएर अन्नपूर्ण होम्स क्लिक गर्नुहोस् र आफूले चाहेको घर रोजेर दङ्ग पर्नुहोस्। हामीसँग भाडा तथा खरिदका लागि पूर्ण फर्निसिङ युक्त सुविधाजनक आकर्षक घर बंगलो अपार्टमेन्टहरू उपलब्ध छन्।
3: सम्पर्क 98 010 47 790 01 41 12 305 एक्सटेन्सन 3734।
2: घर जुटाउने चिन्ता हाम्रो, खुसी तपाईँको। अन्नपूर्ण होम्स।
4: हवा यात्रामा विश्वासिलो र छिटो छ ऋतु सेवा।
5: सिमरिक एयर।
4: जोखिमपूर्ण तथा आपतकालीन उद्धार।
5: सिमरिक एयर।

0: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण,
1: सिमरिक एयर,
0: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका शक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर निरन्तर हवाई सेवामा प्रतिबद्ध। सिमरिक एयर
2: सधैँ सम्झिनुहोस्, सिमरिक एयर प्राली।
3: हटलाइन नम्बर 98510695, 98510696, 98510697 र 98510698।
0: सिमरिक एयर सदैव यहाँहरूको सेवामा।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01 42 35 888 98 012 35 888।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप
2: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
3: अहिले दिनको 3 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz रेडियो पावर घटना विषय को सशक्त संवाद
1: पावर्ड बाय
2: ठुक के साथ व्यापार व्यवसाय करना आर्थिक जोखिम कम करना विश्वास हामीलाई गर्नुस् यूनाइटेड अजोर इंश्योरेंस यूनाइटेड बाय ट्रस्ट.
3: नमस्कार श्रोता, कार्यक्रम रेडियो पावरमा स्वागत छ. म भूपाल लुइटेल. तपाईँ यो कार्यक्रम हरेक दिन यसै समयमा रेडियो अन्नपूर्ण नेपाल सहित साथै प्रदेशका दर्जनौ एफएम रेडियो मार्फत हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ. प्रधानमन्त्री बालेन युएनको महासभामा भाग लिन असोज पहिलो साता अमेरिका जाँदै हुनुहुन्छ र त्यहाँ जलवायु मुद्दाका विषय र नेपालको अन्तर्राष्ट्रिय मञ्चमा एउटा ठूलो एक्सपोजरको रूपमा यसलाई लिइएको छ. तर विडम्बना, विश्वको आधा जनसंख्या र विश्व अर्थतन्त्रको जीडीपीकै 40% प्लस हिस्सा ओगट्ने ब्रिक्स जो 11 देशहरूको एउटा संगठन छ, यो नर्थ साउथ ब्लकको, त्यहाँ ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स यूएई छन्. यो सम्मेलन भारतमै भयो तर नेपालले यो थाहा पाएन. अर्थात् नेपालको चासोको विषय थियो तर नेपाललाई यसमा कुनै मतलब दिइएन. बेमतलबका साथ यो भएको छ र नेपाल त्यसलाई परबाट मिडियाबाट च्याउने, हेर्ने, थाहा पाउने अवस्थामा मात्र सीमित भयो. यो किन भयो? हाम्रो अन्तर्राष्ट्रिय जो एक्सपोजरको कुरा, आउटरिचको कुराहरू छन्, यसमा नेपाल चुकेको छ वा अरू केही पाटो हो? यो समेत जोडेर आजको कार्यक्रममा हामी संवाद गर्दैछौ. हामीसँग अन्तर्राष्ट्रिय मामिलाका एकजना जानकार विज्ञ डाक्टर केपी शर्मा हुन्छ. डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु.
4: हजुर, धन्यवाद.
3: प्रधानमन्त्रीमा बालेन आए पछाडि अथवा रासोपाको 2/3 अभूतपूर्व जनमत सहितको सरकार बनेपछि नेपालको अन्तर्राष्ट्रिय मामिला, यसको आउटरिच कुन स्टेजमा छ? तपाईँ कसरी टिप्पणी गर्नुहुन्छ यसलाई?
4: अब अहिले चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि, हाम्रो चाहिँ अन्तर्राष्ट्रिय उसमा चाहिँ नयाँ सरकार आइसकिसकेपछि डिप्लोमेटिक लेभलमा भन्नुहोस् या पोलिटिकल लेभलमा भन्नुहोस्, हाम्रो घेरा चाहिँ अलिकति खुम्चिएको छ, अलिकति साँगुरिएको छ.
3: हजुर.
4: र अन्तर्राष्ट्रिय कम्युनिटीसितको हाम्रो सम्बन्ध चाहिँ अलिक कमजोर भएको भन्ने हामीले बुझ्न पर्छ.
3: हजुर.
4: त्यसका धेरैवटा घटनाहरू, परिघटनाहरू घटे.
3: हजुर.
4: अब हामीले त्यो बुझ्न पनि पर्छ. भर्खरै पनि संसदमा अमरेश कुमार सिंहले एउटा आवाज उठाउनु भयो कि खुफिया एजेन्सीको मान्छेलाई भेट्नको निमित्त प्रधानमन्त्रीको सल्लाहकार, मतलब चाहिँ एउटा गोप्य बाटो मार्फत गोप्य ढङ्गबाट गएर दिल्लीमा भेटेको भन्ने कुराहरू जुनहरू आइरहेछ. यसले के देखाउँछ भन्दाखेरि, हाम्रो चाहिँ अन्तर्राष्ट्रिय फरेन पोलिसीमा चाहिँ हामी चुकिरहेका छौँ. हामीमा मेच्योरिटीको अभाव भयो, अनुभवको अभाव भयो, या हाम्रो आफ्नै खालको दम्मले हो कि त्यो चाहिँ अब स्वयं प्रधानमन्त्रीले जान्नुपर्छ, परराष्ट्र मन्त्रालयले जान्नुपर्छ.
3: हजुर.
4: र यसमा चाहिँ हाम्रो अहिलेको
3: बाहिरबाट देख्दा तपाईँले के देख्नुहुन्छ त? यो दम्मले हो, थाहा नपारा हो, अथवा अप्ठ्यारो हो? जस्तो म ब्रिक्समै केन्द्रित हुन्छु ल एकैछिन, किनकि विश्व जनसङ्ख्याको आधा हिस्सा यो ब्रिक्सले ओगट्छ र अर्थतन्त्रको त 40% प्लस ओगट्दो रहेछ. मैले अघि सर र यसो हेरिरहेको थिएँ. यो ब्रिक्स हाम्रो चासोको विषय त हो, सरकार होला या नहोला, त्यो समेत हामी निहाल्नु पर्ने, मिडियाबाट थाहा पाउनु पर्ने, व्यक्तिका रूपमा, मिडियाका रूपमा होइन, देशले के, यो किन आइलाग्यो यस्तो?
4: अब यसमा चाहिँ हामीले दुईटा कुरा छ भनेर हेर्नुपर्छ. एउटा चाहिँ कस्तो छ भने, अहिले ब्रिक्सको आयोजक कन्ट्री भारत हो. अब भारतले चाहेको खण्डमा नन मेम्बरहरूलाई पनि, सदस्य नभएको राष्ट्रलाई पनि आमन्त्रण गेस्टको रूपमा के अरे बोलाउन सक्छ, उसले पाउँछ, उसलाई त्यो अथोरिटी.
3: बङ्गलादेशलाई बोलाएको तर बङ्गलादेश नगएको.
4: बङ्गलादेशलाई बोलायो, बङ्गलादेशको प्रधानमन्त्री जानु भएन होइन. र अब नेपाललाई चाहिँ निमन्त्रणा नै आएको छ भने मलाई लाग्दैन, निमन्त्रणा आएन.
3: हजुर.
4: त्यसले गर्दाखेरि चाहिँ भारत चाहिँ अहिलेको सरकारसित खुसी छैन, नाराज छ भन्ने कुरा हामीले बुझ्न पर्ने हुन्छ.
3: हजुर.
4: अब त्यसका धेरैवटा कारणहरू मध्येमा अहिले नै पनि म सुन्दैछु, अहिलेको रसुवाको जुन बाढी घटना घट्यो, एउटा चाहिँ मतलब त्यो क्षति भयो, त्यस बेलामा चाहिँ भारतीय नागरिकहरू पनि 4-5 परेको जस्तो लाग्छ.
3: हजुर.
4: त्यसमा पनि भारतले सुरुमै मतलब चाहिँ आफ्नो उद्धारको लागि चाहिँ हेलिकप्टरहरू पठाएर, ट्रेन मान्छेहरू पठाएर गर्न खोजेको थियो, तर भारत नेपाल पक्षले त्यसलाई चाहिँ आनाकानी गर्यो भन्ने कुराहरू पनि छ. त्यसैले यस्तै विभिन्न कारणहरूले अब अस्ति नै हामीले मतलब चाहिँ के हेर्नुपर्छ भन्दाखेरि, प्रधानमन्त्रीलाई चाहिँ मोदी चाहिँ भारतको प्रधानमन्त्रीले चाहिँ निमन्त्रणा नै दिएको हो.
3: हजुर.
4: त्यो निमन्त्रणालाई पनि बालेनले इग्नोर गर्नुभयो होइन. अब सेरिज अब यस्तो घटनाहरू भइसकिसकेपछि पछि फेरि बालेनले चाहिँ रविजीलाई चाहिँ उहाँ चाहिँ रेड कार्ड ओछ्याइसकेपछि फेरि म पनि मतलब भेट्न चाहन्छु भनेर आफ्नो सल्लाहकारलाई भारतमा पठाएर फेरि त्यो डिप्लोमेटिक बिग्रिएको रिलेसनलाई सच्याउन खोज्नु भएको बुझिन्छ. तर भारतले त्यसलाई चाहिँ सकारात्मक नलिएको र इग्नोर गरेको भन्ने कुरा हामीले बुझ्न पर्छ. त्यसैले गर्दा अन्तर्राष्ट्रिय हिसाबमा अहिलेको वर्तमान सरकारको ब्रिक्सको एउटा त्यो तपाईँले भनेको ब्रिक्सको एङ्गलबाट अहिले निम्तै नआएको भन्ने बुझ्नु पर्यो एउटा.
3: हजुर.
4: दोस्रो चाहिँ कस्तो छ भन्दाखेरि, तपाईँको अब ब्रिक्स भनेको चाहिँ पश्चिमा शक्ति केन्द्रहरू, खास गरी वेस्टर्न कन्ट्रिजहरू, युरोप र अमेरिका, अझ बढी भन्दा अमेरिका, अमेरिकाले बनाएको तपाईँको पोलिटिकल आर्थिक जुन संरचना छ त्यो संरचनाको विपरीत, जस्तो खास गरी उनीहरू लिबरल इकोनोमीको कुराहरू उठाउँछ भने ब्रिक्सले चाहिँ गुड गभर्नेन्सको कुराहरू उठाइरहेछ, होइन? त्यसले गर्दा उनीहरूले लादेको जुन मोडल छ आर्थिक मोडलहरू, जस्तो डलरको कुरा भयो, अब त्यस पछाडि आइएमएफको कुरा भयो, अनि वर्ल्ड ब्याङ्कको कुराहरू भयो, त्यो संरचनाहरूमा चाहिँ पश्चिमाहरू मात्रै हालिमुहाली रह्यो, त्यो प्रतिनिधिमूलक भएन भनेर त्यसको विरुद्धमा गएर नेपाल के अरे विश्वको मतलब अहिलेको ग्लोबल अर्डरलाई नै च्यालेन्ज गर्ने हिसाबले नयाँ मुद्रा संयुक्त देशहरूको यो 11 देशहरूको छुट्टै, अझ पहिला त अहिले 11 थिएन, पहिला त 5 मात्रै हो कन्ट्रिजहरू, छुट्टै मुद्राहरू सञ्चालन गर्ने
3: र
4: त्यसमा छुट्टै ब्याङ्क बनाउने, ब्याङ्क पनि बनाइसकेको
3: अवस्था,
4: डलर बिना नै कारोबार गर्ने भन्ने हिसाबले अगाडि बढाएको कुरा हो। तर यसमा फेरि आन्तरिक कुरा के छ भन्दाखेरि, अब सायद निमन्त्रणा आएको भए पनि बालेनजी चाहिँ जानुहुन्थ्यो कि जानुहुन्थ्यो मलाई फेरि शङ्का लाग्छ, किनभने
3: विश्वका शक्तिशाली देशका मानिसहरूसँगको नेपालले मन सेयर गर्ने अथवा त्यहाँ पुग्ने पनि एउटा ठुलो एक्सपोज हुन सक्थ्यो नि आज संसारको शक्तिशाली सी जिनपिङदेखि पुटिनसम्म।
4: तर कुरा के छ भन्दाखेरि अहिले भर्खरै पनि एउटा अमेरिकाको एउटा न्युज पेपरमा आइरहेछ कि यहाँको मतलब चाहिँ गभर्मेन्ट चाहिँ अलिकति प्रो अमेरिकन हो भन्ने खालको कुराहरू आइरहेछ, होइन?
3: हजुर,
4: अब त्यसरी हो भनेदेखि त भोलि अब अमेरिकन साइडले सिग्नल दियो भने एन्टी अमेरिकन मुभ हो ब्रिक्स त, यसमा मतलब चाहिँ बालेनजी जानुहुन्थ्यो कि जानुहुन्थ्यो त्यो पनि एउटा शङ्काको विषय भयो, एउटा यो पाटो भयो भने। अब दोस्रो चाहिँ अब यो ब्रिक्स पनि आफैमा धेरै बलियो भएर एन्टी अमेरिकन अथवा डी डलराइजेसन अथवा डलर विस्थापित गर्न सक्छ जस्तो मलाई अहिले लागिरहेको छैन।
3: तर डाक्टर साहब त्यहाँ नि एउटा मलाई चाह लागेको तपाईँलाई सोधिहालौँ, जस्तो अब ब्रिक्सका राष्ट्रहरू बिच पनि त्यहाँ सर्प भ्यागुतहरू बिचेको जस्तो कथा लाग्ने, किनकि अब आफै आयोजक ब्रिक्सको भारत छ, यस पछाडि त हुन त होस्ट नेसन चाइना होकेर जस्तो ऊ सँगसँगै फेरि इजरायल र अमेरिकासम्म पनि उत्तिकै लसिएको देखिन्छ भारत, हेर्नुहोस् यता फेरि ब्रिक्समा छ उता फेरि त्यो किसिमको सम्बन्ध छ।
4: कस्तो राम्रो कुरा उठाउनु भयो कि, मलाई के लाग्छ भने
3: हजुर
4: जस्तै इन्डियाको के अरे अमेरिकाको डलरलाई विस्थापित गरेर चिनको युआनलाई स्थापित गर्ने या छुट्टै मुद्रा बनाउँदाखेरि चिनको चिन त्यो त ब्रिक्समा त सबैभन्दा बढी त चिन बलियो हुन्छ, अनि चिनलाई बलियो बनाउने हिसाबले फेरि भारतले कसरी अँगालो हाल्ला र त्यसरी भन्दा त अहिले भइरहेकै संरचनामा बरु डलरकै मतलब चाहिँ कारोबार भइराख्यो भने, डलर नै बरु बलियो भइराख्यो भने, कम्सीमा पनि मतलब चाहिँ के छ भने अहिलेको डोनाल्ड ट्रम्पसँगको सहकार्य नमिले पनि भोलि गभर्मेन्ट चेन्ज गर्दाखेरि अमेरिकाले नै संरक्षण मलाई गर्न सक्छ, चिनले त मलाई संरक्षण गर्दैन, चिनले त मलाई कर्लापै खान्छ भन्ने खालको सोच
3: भारतको
4: मतलब चाहिँ त्यो डर भारतसँग त्यो जीवित छ भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि ब्रिक्स सम्मेलन पनि कागजमा मात्रै एउटा सीमित भएर,
3: अनि डाक्टर साहब भारत चाहिँ जस्तो होस्ट नेसन भएको हिसाबले हुन त पाकिस्तानलाई निमन्त्रण छैन, पाकिस्तान मेम्बर पनि बन्न सम्भवतः भारत दुइन्जेल असम्भव नै होला, छिमेकीहरूलाई सामान्यतया एउटा आइसोलेसनमा राख्ने वा सेचुरेट गरेर राखिराख्ने उसको नीति हुनसक्छ, बङ्गलादेशले पङ्गा खोजेका कारण उसलाई अलिकति भाउ दिएको हुनसक्ला, यो कोणबाट हेऱ्यो भने चाहिँ के हो त हामी नेपाल
4: होइन यस्तो भयो, हामीलाई त मतलब बाइपास गर्यो भारत,
3: बाइपासै हो
4: बुझ्नुपर्छ,
3: बाइपासै हो
4: हामीलाई बाइपास गर्यो, बाइपास गर्यो, इग्नोर गर्यो, जे शब्द प्रयोग दिनुहोस् होइन, अब हाम्रो सरकार
3: तर यत्रो तपाईँ दुई तिहाई जनमत अभूतपूर्व जनमतको यति बलियो सरकारलाई त्यो तहको इग्नोरेन्स, यो कति नाराज कुरा हो।
4: होइन अब यस्तो हो, त्यो जति मतलब दुई तिहाई भनेको एउटा सगरमाथाको चुचुरो जस्तै भयो, जति जनताको अभिमत हामीले प्राप्त गर्यौँ हाम्रो सरकारमा त्यति नै मतलब चाहिँ अल्गो फेरि दम्म घमण्ड इगो ले जरा गाड्यो कि, अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो घटनाहरू भइरहेछ कि भन्ने कुरा हामीले बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।
3: अब नेपाल चाहिँ फेरि यही बेला अन्तर्राष्ट्रिय मञ्च एउटा साझा राष्ट्रसङ्घीय मञ्चमा पनि सामेल हुँदैछ, प्रधानमन्त्री त्यहाँ पुग्दै हुनुहुन्छ, त्यसले चाहिँ कति हाम्रा लागि लाभदायक काम गर्न सक्छ, त्यो कति हाम्रो लागि एउटा विगतमा त साइडलाइन वार्ताहरू पनि भएका देखिन्थ्यो, प्रधानमन्त्रीको मुड र नेचरले कति त्यो सम्भव होला, तपाईँलाई के लाग्छ त्यो चाहिँ?
4: होइन मलाई कस्तो लाग्छ भन्दाखेरि अब यो युएनको सम्मेलन त अब जो हरेक वर्ष हुन्छ होइन,
3: हजुर,
4: अब हरेक वर्ष नेपालले प्रतिनिधित्व गरिरहेछ, प्राय प्रधानमन्त्रीहरू नै गइरहनु भएको देखिरहेको छु मैले,
3: हजुर,
4: अब यो हाम्रो अहिले यसमा चाहिँ अब पालेनजी जाँदै हुन्छ क्यार, अब त्यो उहाँको के हो, अब टुङ्गो पनि छैन जानुहुन्छ कि जानु मलाई थाहा भएन,
3: अनि सेड्युल आइसक्यो,
4: उहाँ जानुहुन्छ भने उहाँ नै जानुहुन्छ भने पनि खासै ठुलो सिग्निफिकेन्स इम्प्याक्ट नेपालको तर्फबाट अब युएनमा गएर केही पर्छ जस्तो मलाई लाग्दैन,
3: हजुर,
4: तर कुरा के भन्दाखेरि हामीले हाम्रो आवाज त उठाइराख्नु पर्छ, मेजर कुरा भनेको अहिले क्लाइमेट चेन्जको प्रभाव त सबभन्दा बढी मार त अहिले हामी पर्यौँ। त्यसमा अहिले क्लाइमेट चेन्जको ग्लोबल वार्मिङमा कन्ट्रिब्युसन त चिनको 33% सकेर अमेरिकाको 12-14% मात्रै होला होइन। त्यसले गर्दा क्षतिपूर्ति दिनु पर्यो भने त चिनले नै बढी दिनुपर्ने हुन सक्छ। त्यसैले गर्दाखेरि सायद पश्चिमा राष्ट्रहरूले जसरी पनि अहिले बालेनलाई नेपालको तर्फबाट बोलाएर त्यहाँनिर मतलब चाहिँ चिनको मतलब उसलाई चाहिँ दबाब दिने, अब धेरै अरू देशहरूले पनि यो उठाउन सक्छ यो ग्लोबल वार्मिङको कुरा, यो क्लाइमेट चेन्जको कुरा, रेले पारेको क्षतिको विषयमा। त्यसैले गर्दाखेरि चिनलाई दबाब दिने हिसाबमा नेपाललाई पश्चिमा शक्तिहरूले अब संयुक्त राष्ट्र संघको मञ्चमा प्रयोग गर्न सक्छन् भन्ने कुरा मलाई लाग्छ, नम्बर एक होइन। अब नम्बर दुई के छ भन्दाखेरि फेरि त्यसो भनिरहँदाखेरि पनि नेपालको पक्षबाट फेरि नेपालको प्रधानमन्त्रीले आवाज नउठाउने भन्ने चाहिँ हुँदैन। तर हामीले त्यतिखेर पनि ध्यान दिनुपर्छ कि कतै फेरि त्यो कुरा उठाइरहँदाखेरि डाइरेक्ट हामीले चाइनालाई मतलब चाहिँ केन्द्रमा राखेर बोल्यौँ भने फेरि अहिले भारत त हामीसँग चिडिएको छ, चाइना पनि अघोषित रूपबाट हामीसँग टाढा छ अहिलेको हिसाबले। किन भन्दाखेरि अहिलेको यो अहिलेको सरकारको जुन स्ट्रक्चर छ, जुन बन्यो र जुन खालको दलाई लामाको प्रवेश र दलाई लामालाई प्रायोरिटीमा यो सरकारले राख्यो, जुन खालको कार्यक्रमहरू गर्न खोज्यो र अस्ति कार्यक्रम प्रधानमन्त्रीले रोक्नु पनि पर्यो
3: टिबेटियन मुभमेन्ट,
4: त्यो सबै कुराहरू टिबेटियन मुभमेन्टको त्यो हेर्दाखेरि होइन, एउटा काठमाडौँ युनिभर्सिटीमा एउटा प्रोग्राम नै हुन लागेको थियो नि 39-40 देशको होइन, त्यो चाहिँ दलाई लामा अथवा दक्षिण के अरे कोरियाले फन्डिङ गर्ने अमेरिकनहरूको फन्डिङमा हुकाएर त्यो चाहिँ लास्टमा आएर चाहिँ प्रधानमन्त्रीले रोक्नु पर्यो। यो कुराहरू सबै गर्दाखेरि हाम्रो सम्बन्ध चिनसित पनि चिसिएको छ। बिआरआईको प्रोजेक्टहरूलाई पनि यो सरकार आइसकेपछि त्यस्तो एड्रेस गर्ने, अगाडि बढाउने कुनै खालको कामहरू अगाडि भइरहेको अथवा त्यसलाई केन्द्रमा ल्याइरहेको भन्ने मैले देख्दिनँ। त्यसैले गर्दाखेरि युएनमा जाँदाखेरि फेरि कतै हाम्रो मतलब चाहिँ क्लाइमेट चेन्जको विषय उठाइरहँदाखेरि हामीसित चाइनालाई प्रभाव पर्ने या चाइनालाई ठाडो रूपमा मतलब चाहिँ असर पर्ने हिसाबले उहाँले प्रस्तुत गर्नुभयो र त्यो ढङ्गले पश्चिमाहरूले उहाँलाई युज गरे भने भइरहेको अहिलेको चिसिएको सम्बन्ध पनि झन् एकदम बिग्रेर जान सक्छ। अनि चिन र भारत दुइटैसँग सम्बन्ध बिगारेर यो देश फलाउँछु र यो देश बनाउँछु भनेर सपना कसैले देखिरहेको छ भने त्यो दिवा सपना मात्रै हुनेछ र अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ हाम्रो झन् बिग्रियो भनेदेखि हामीलाई चाहिँ भोलि गएर हामीले अहिले हेऱ्यौँ नि, अहिले हामीलाई ग्यासको एउटा सिलिन्डरको अभावले मान्छेहरू आत्महत्या गरिरहेछ। भारतले एक महिना ग्यास दिएन भनेदेखि देश त चल्ने रहेनछ नि,
3: त्यो सत्य
4: हो। त्यसैले गर्दाखेरि हामीलाई चाहिँ डिजेलहरू पेट्रोलहरू भारतबाट आएन भने हामी 15 दिन पनि धान्ने हामीसँग स्टक छैन भने हामीले पनि पङ्गा लिनुभन्दा भारतसित एउटा चाहिँ मतलब चाहिँ सब डिप्लोमेसीको आधारमा, ब्यालेन्स डिप्लोमेसीको आधारमा कहाँ कहाँ समस्या हो बसेर कुराकानी गर्नुको सट्टामा इगो राखेर म दुईट्याईको मतलब चाहिँ गर्छु, नेपाली जनताले मलाई जिताएको हो भन्ने कुरा चाहिँ अन्तर्राष्ट्रिय मतलब डिप्लोमेसीमा चाहिँ साह्रै ठुलो मिनिङ राख्छ जस्तो मलाई लाग्दैन।
3: डाक्टर साहब, हुन त अब सरकारसँग तातिका ताती थिङ्क ट्याङ्कहरू लाग्ने, विज्ञहरूको कमी नहुने बताइन्छ। अब हुन त अहिलेको सरकारसँग ती थिङ्क ट्याङ्कहरूको कति एक्सिस छ दोस्रो कुरो, तपाईँहरू जस्ता मान्छे पनि कराइराखेको सुनिन्छ, के हो त यो तालमेल कहाँ मिलेको छैन, यो अग्लो होचो कामै रहेछ विदेश मामिलामा हाम्रो कूटनीतिमा अन्तर्राष्ट्रिय सम्बन्धमा?
4: पहिलो कुरा त हेर्नुहोस् नेपालमा राम्रोसँगको कुनै पनि थिङ्क ट्याङ्क अर्गनाइजेसनले काम गरिरहेको छैन, नम्बर एक।
3: हजुर।
4: नम्बर दुई, भए पनि त्यस्तो थिङ्क ट्याङ्क अर्गनाइजेसनहरूलाई चल्नको निमित्त चाहिने आर्थिक सहयोग सरकारले गर्दैन। तेस्रो कुरो मतलब चाहिँ थिङ्क ट्याङ्ककै कुराहरू पनि कतिपय एक्सपोर्टहरूको कुराहरू अहिलेको सरकारले लिएर त्यो अनुसारको प्रोग्रामहरू अगाडि बनाइरहेको छ भन्ने कुरा मलाई लाग्दैन। त्यो कुरा बारम्बार चाहिँ मतलब चाहिँ अमरेश कुमार सिंहले पनि उठाइराख्नु भएको छ संसदमा कि यो नगरपालिका टिमले देश चलाइरहेको छ भनेर, होइन? हेर्दा पनि त्यस्तै देखिन्छ। कुनै पनि मतलब चाहिँ विद्वानहरू एक्सपोर्टहरू यसको चाहिँ मतलब चाहिँ होनहार जानकार मान्छेहरूसितको टिममा परामर्श गर्ने, खास गरी हाम्रो प्रधानमन्त्री चाहिँ एकदम मतलब चाहिँ इन्ट्रोभर्ट खालको र आफू एक्लै गर्ने र दुई चारजना मान्छे आफ्नो पुराना साथीहरूलाई लिएर हिँडिरहेको जस्तो मलाई लाग्छ। त्यसरी चाहिँ यत्रो ठुलो देश चल्दैन, किनभने एउटा सानो संस्था एउटा सानो अस्पताल चल्नलाई त एउटा टिम चाहिन्छ, एउटा राम्रो मान्छेहरू भएन भने संस्था बिग्रिरहेको हामीले देखेका छौँ। र विश्वमा के देखिन्छ भन्दाखेरि तपाईँको हरेक वर्ष 35% भएका संस्थाहरू मध्येमा 35% संस्थाहरू कोल्याप्स हुन्छन्। त्यो कारण के त भन्दाखेरि राम्रोसँग त्यसको संस्थाको आन्तरिक रिफर्म नगर्दा, सल्लाहकार टिम राम्रो नहुँदा हुन्छ भने, अनि हाम्रो देश चलाउनको निमित्त त उहाँले त्यो काम गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ अपरिपक्वता छ जस्तो मलाई लाग्छ, त्यो उहाँले सुधार्नुपर्छ, त्यो अहिले गरिरहनु भएको छ भन्ने लाग्दैन मलाई।
3: फेरि परराष्ट्र मन्त्री र राष्ट्रपतिको सभापति चाहिँ अलिक ध्यान केन्द्रित गरेको अलिक परिपक्वतातिर लागेको हो कि जस्तो पनि बाहिरबाट देखिन्छ फेरि त्यो
4: होइन। समस्या के छ भन्दाखेरि बालेनजीले मतलब एउटा ढङ्गबाट उ गरिरहनु भएको छ, त्यति इन्टरेक्टिभ भइराख्नु हुँदैन भने त्यसको समस्या पर्छ, त्यो समस्यालाई टालटुल गर्नलाई होइन, मतलब चाहिँ रविजी लागिरहनु भएको छ, यता टालो उता भङ पर्छ होइन, बिचरा उहाँलाई रविजीले टाल्दा टाल्दै हैरानु भएको छ। अहिले त हुँदा हुँदा चाहिँ राष्ट्रपतिका सांसदहरू नै मतलब रोडमा कराउन थालिसके नि सरकारको विरुद्धमा, भर्खरै मतलब मन्त्रीले राजीनामा दिनुभएको छ। तरै राम्रो संकेतको साथ सरकार अगाडि बढिरहेको छ भन्ने मलाई चाहिँ लागिरहेको छैन।
3: तर अब तपाईँका कुरा पनि सुरु सुरुमा त बडो उत्साहित हुने खालको, एकदम प्रेरित गर्ने खालको आउँथे डाक्टर साहब, तपाईँ पनि निराश हुन थाल्नु भएछ है?
4: होइन, यस्तो म त निराश,
3: छ महिना वरिपरि नपुग्दै
4: एउटा दुई तिहाईको सरकार आइसकेपछि राम्रो पोलिसी बनाउला, राम्रो इम्प्लिमेन्टको अगाडि लगाउला, जनताको जनजीविकाको विषयमा मतलब चाहिँ मतलब प्रोग्रामहरू ल्याउला, कार्यक्रमहरू गर्ला भन्ने सोचिराखेको थियौँ। त्यो बाटोतिर नगइरहेको हुँदाखेरि मैले सरकारलाई अलिकति मतलब सतर्कता सजग गराएको हो, होइन म अहिले निराश भइहालेको अवस्था चाहिँ
3: होइन। अब के हुनेवाला छ त अन्तर्राष्ट्रिय मामिलामा चाहिँ हाम्रो अलिकति सन्तुलन तलमाथि हुँदाखेरि त्यसले घरेलु राजनीतिमा पार्ने इम्प्याक्टहरू चाहिँ कस्तो आउन सक्छ? यो त अनुन्यासित छ क्यारे,
4: यस्तो हुन सक्छ। जस्तो के देखिन्छ भन्दाखेरि अहिले जुन हल्ला चलिरहेको छ बजारमा र मिडिया पनि आइरहेको छ र हिजै पनि अमेरिकाको एउटा पत्रिकाले जुन कुराहरू लेखिरहेको छ, यो हेर्दाखेरि चाहिँ गभर्मेन्ट चाहिँ कतै चाहिँ मतलब चाहिँ प्रो अमेरिकन कतै मतलब चाहिँ पश्चिमा शक्तिहरूतिर झुकेको हो कि त्यताबाट चाहिँ गाइडेड छ कि भन्ने खालका आशंकाहरू बजारमा उत्रिरहेका छन्। अब यो कुरा चाहिँ सत्य हो कि होइन भन्ने कुरा चाहिँ फेरि चाइनाको र इन्डियाको खुफिया एजेन्सीहरूले त यो त मिनटमा पत्ता लगाउँछ। यदि त्यो साँच्चै हो भने र त्यस्तो कुराहरू गएर प्रो अमेरिकन कित्तामा गभर्मेन्ट उभिएको छ र त्यो लाइनमा गयो भने अब हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिन्छ र यो सरकारले मतलब चाहिँ चाइना र भारतसितको हाम्रो सम्बन्धमा परेको दरारको कारणले गर्दाखेरि ठुलो आर्थिक भारहरू मारहरू खेप्नुपर्ने हुनसक्छ। त्यस्तो नहोस्, सरकारले एउटा मतलब चाहिँ ब्यालेन्स गरेर न्युट्रल वेमा पश्चिमा शक्तिसँग र उत्तर र दक्षिणसित समुद्रीको आधारमा आफ्नो विदेश नीतिहरू अगाडि बढाओस्, मेच्युरिटी अझै गेन गरोस्, परिपक्वता अझै मतलब चाहिँ अगाडि बढाओस् भन्ने म शुभकामना पनि।
3: तर डाक्टर साहब, 2082 भदौ 23 र 24 तत्कालीन केपी शर्मा ओलीको सरकार, दुई तिहाई काङ्ग्रेस सहित मिसिनाको, त्यसले चाहिँ खास गरी पश्चिमा अमेरिकासँगको सम्बन्ध सन्तुलनमा राख्न नसक्दा त्यो खेपेको र यो देश आज यो हालतमा पुगेको भन्ने धेरैका टिप्पणीहरू र सम्भवतः यो सरकारलाई पनि त्यो आत्मबोध भएको कारण बढ्ता उनलाई सन्तुलन मिलाउनतिर लागेको पो हो कि
4: होइन? यस्तो छ कि कस्तो छ भन्दाखेरि अब यो केपी ओलीहरूको पाटो सकिसकेको च्याप्टर हो, अब उहाँ
3: त्यसबाट उहाँहरू झगल्किएर तर्सिएर त्यो चाहिँ अलिक बढी सन्तुलन मिलाउनु पर्ने रहेछ भनेर त्यता लागेको पनि त हुनसक्छ नि होइन?
4: होइन, यस्तो छ नि, त्यो भएपछि सन्तुलन भएन नि, त्यो त एक पक्ष हुन्छ नि, जस्तो पश्चिमा देशतिर अमेरिकातिर मात्रै ढल्किनु भयो भने फेरि सन्तुलन बिग्रियो। त्यसैले गर्दाखेरि हाम्रो त तिनवटा ओदान जस्तो छ नि त
3: होइन,
4: तिनवटा मतलब एउटा पश्चिमा शक्ति खास गरी अमेरिका, एउटा भारत र एउटा चीन, यो तिनटैलाई मतलब चाहिँ हामीले गर्नु छ। अझ इमिडिएट छिमेकी देशहरू भारत र चीनसित त अझ हामीले मतलब विशेष सम्बन्धहरू विकास गर्नुपर्ने हुनसक्छ। त्यसैले गर्दाखेरि उहाँहरूले यसको एनालाइसिस के गरी गरिरहनु भएको छ थाहा भएन, तर अहिले मतलब चाहिँ यो अब भारतसित ब्रिक्समा सम्मेलनमा निम्चो नआउनु अनि अब चीनकै कुरामा पनि रविजी चाइना जाने भन्दा भन्दै त्यो भ्रमण पनि पोस्टपोन्ड हुनु होइन, अगाडि नबढ्नु र अनि अब अहिले मतलब चाहिँ ग्लोबल वार्मिङको कुरामा फेरि चीनको कारणले चाहिँ नेपालमा चाहिँ बाढी आएको अथवा चाहिँ पहिरो गएको यत्रो ठुलो कुराहरू भन्ने कुराहरू मार्केटमा गएर चिनिया राजदूतावासले पटक पटक स्पष्टीकरण दिनु, काहीँ न काहीँ मतलब चाहिँ नेपालको सम्बन्ध चीनसित पनि मतलब चिसियो छ भन्ने कुरा हामीले बुझ्न पर्छ होइन। अब यो आरोप प्रत्यारोपको बिचमा यसरी मतलब चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध बढिरहेको हुँदाखेरि अब डिप्लोमेसीमा त एउटा मतलब चाहिँ जेस्टर, एउटा सिग्नल, इभन एउटा बडी ल्याङ्ग्वेजै ठुलो अर्थ राख्छ भन्छन्, झन् यत्रो मतलब चाहिँ भाषाको वार चलिरहेको छ चीन र नेपालको बिचमा पनि डाइरेक्टली इन्डाइरेक्टली, त्यसैले गर्दाखेरि यो त्यति राम्रो सुमधुर ढङ्गबाट अगाडि बढिरहेको भन्ने चाहिँ मलाई लागिरहेको छैन।
3: अब नेपालको जेन्जी मुभमेन्ट हुनुभन्दा अगाडिका ठ्याक्कै घटना दक्षिण एसिया हेर्यो भने श्रीलङ्कादेखि बङ्गलादेशसम्म र नेपाल, बङ्गलादेशमा जुन शक्तिले बङ्गलादेश चलायो भनिन्छ त्यहाँ पछिल्लो फेजमा आइपुग्दाखेरि राष्ट्रपतिसम्मको राजीनामा आयो होइन? अब हाम्रो यदि सम्हालिएन भने त्यही बाटोतिर जान सक्छ, त्यसकारण पनि सन्तुलन कायम राख्नुपर्छ भनेर सरकार अलिक बढी सिरियस भएको हो कि भनेर मैले फेरि जोड गरेर तिन लगे।
4: होइन, यस्तो छ नि, तपाईँको एउटा मात्रै शक्तिसँग राख्दाखेरि सन्तुलन कायम त हुन सक्दैन, एकछिनलाई होला तपाईँले भने अनुसार होइन,
3: तर संसारको सुपर पावर त आजको दिनमा नि ऊ हो, उसँगको सन्तुलन त झन् बिगार्नु भएन। आज तपाईँ माधुरो अरूलाई माधुरो श्रीमान श्रीमतीलाई होइन हरेक किसिमका घटना भयो नि त
4: हाम्रो आँगन जोडिएको इन्डिया र चाइनासित पनि हामीले ब्यालेन्स गरेनौँ भने त सायद मतलब हामीलाई अप्ठ्यारो पर्न सक्छ नि त त्यसैले गर्दाखेरि तिनटैलाई मिलाएको राम्रो हुन्छ त्यसमा हामीले एक्सर्साइज गर्नुपर्छ भन्ने लाग्छ मलाई
3: कयौँ विद्वानहरूले भनेको सुनिन्छ नि तपाईँहरू जस्तो एक्सपोर्टले नेपाल नन अलाइनमेन्ट मुभमेन्टबाट बाहिरिनुपर्छ यो चाहिँ अलाइन्ड हुनुपर्छ भन्ने खालको कुरा पनि आइरहेको हुन्छ त्यस कारण सम्भवतः सरकारलाई त्यो बुद्धि पनि कसैले दियो कि
4: होइन तपाईँको हामीले त्यो त नेपालले गर्यो नि पहिला त युक्रेनको केसमा चाहिँ तपाईँको अमेरिकाको पक्षमा नेपाल उभियो होइन
3: हो
4: रुसको विरुद्धमा गयो होइन त्यसले गर्दाखेरि चाहिँ अब इभन भारतले त त्यसरी भोटिङ गरेन भनेदेखि हामीले त्यहाँनिर नेपाल चुकेको देखिन्छ त्यसरी मतलब कुनै एउटा पक्षमा हामी उभियौँ भनेदेखि चाहिँ हामीलाई अन्तर्राष्ट्रिय हिसाबले अथवा भोलि घरेलु राजनीतिमा चाहिँ ठुलो प्रभाव पर्न सक्छ त्यसैले गर्दाखेरि अब हामी यो कुरामा चाहिँ सतर्क हुनुपर्छ भन्ने मलाई
3: अर्थात् जिसमा डाक्टर साहब त्यति यो सरकारको कूटनीति विदेश मामिला जे भनौँ त्यो त्यति सुखद खालको देखिरहेको छैन तपाईँ वरि हुनुहुन्छ
4: त्यो मिलिरहेको छैन उहाँहरूले मतलब चाहिँ मिलाइराख्नु भएको छैन ब्रिक्सले पनि देखायो तिनसितको अहिलेको बाढीको विषयमा पनि राजदूतले पटक पटक स्पष्टपना चाइनिज राजदूतले दिएको घटनाले पनि देखाइरहेको छ रवि लामिछानेको चिनको भ्रमण रोकिएको कारणले पनि देखाइरहेको छ होइन र अब फेरि तपाईँलाई अघि नै मैले भनिसकेँ युएनमा गएर फेरि चिनको विरुद्धमा यहाँको प्रधानमन्त्रीलाई बोल्न लगाइयो या चाहिँ त्यो प्रयोग भइयो भने झन् नेगेटिभ हुन सक्छ त्यसैले गर्दा अहिले चाहिँ हाम्रो चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ त्यति अनुकूल छैन भन्ने मलाई लाग्छ
3: डाक्टर साहब महत्त्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद
4: हजुर यहाँलाई पनि धेरै धन्यवाद
3: हामीसँग हुनुहुन्थ्यो अन्तर्राष्ट्रिय मामिलाका विज्ञ डाक्टर केपी शर्मा उहाँसँग हामीले नेपालको अन्तर्राष्ट्रिय मञ्चहरूको उपस्थिति कस्तो कहाँ र कुन अवस्थामा छ यसलाई केन्द्रित गरेर ब्रिक्स लगायतका विषयलाई जोड्दै सम्वाद गर्यौं अर्को अङ्कमा फेरि तपाईँहरू भेट हुने नै छ हामीलाई आजलाई बिदा दिनुहोस् नमस्ते
0: रेडियो पावर घटना विषयको सशक्त सम्वाद
2: पावर्ड बाई ठुक्क साथ व्यापार व्यवसाय गर्न आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस् युनाइटेड अजोर इन्स्योरेन्स युनाइटेड बाइ ट्रस्ट
1: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित
5: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी
1: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो
5: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म
1: साथै नेपालमा आएको छ इथर हिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
5: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
1: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
5: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली
1: राइड स्मार्ट राइड एथर
5: फोन नम्बर 98513154106
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
8: मेरो नाम इनुमाया भण्डारी हो म 12मा बस्छु भरतपुर 12मा मेरो ढाड दुखेर हलन चल्ल भएको थियो अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन
9: मेरो तोला कान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले 6.5 सत्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ मोबाइल 98512409 34
10: रंग बहार रंग बहार
11: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
11: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
10: बर्जर पेंट्स
12: उफ, कस्तो धुवा बसमा पनि यसरी चुरट पिउँछन्
13: के तपाईलाई थाहा छ तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईँको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
14: धुम्रपान गर्दै नगरौँ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
13: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
15: शिखर इन्सुरेन्स, ह्याप्पी इन्सुरेन्स।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिल काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: स्वस्थ जीवनको सुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
1: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोयमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
3: सिमरिक एयर।
2: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
3: सिमरिक एयर।
2: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
3: सिमरिक एयर।
2: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका शक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर। निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
4: सधैँ सम्झिनुहोस् सिमरिक एयर प्राली।
5: हटलाइन नम्बर 98510695, 98510696, 98510697 र 98510699।
2: सिमरिक एयर सदैव यहाँहरूको सेवामा।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01 42 35 888 98 012 35 888।

0: ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
2: अहिले अपराह्न 4 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाँदा फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला काम त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंस ले घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
4: बर्जर पेंस।
6: हामीले अरूलाई दोष धेरै दियौ,
7: अब एक पटक आफैले के गर्यौं त्यसलाई मनन गरौं।
6: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौ।
7: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन।
8: निर्जीवन बिमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बिमा कम्पनी शिखर इन्सुरेन्स।
9: शिखर इन्सुरेन्स, ह्याप्पी इन्सुरेन्स।
10: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
11: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
10: बी नेपाली बाई नेपाली।
12: सम्पर्क फोन नम्बर 5658555
9: 5658555।
13: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित,
14: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
13: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा, सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
14: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
13: साथै नेपालमा आएको छ इथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
14: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
13: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
14: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
13: राइड स्मार्ट, राइड एथर।
14: फोन नम्बर 98513-54106।

0: हजारमा बिस वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा नै अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: मन शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01 42 35 888 98 0 12 35 888।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

नमस्कार, म हुँ वॉइस अफ अन्नपूर्ण, न्यूज र इन्टेलिजेन्स अर्थात बाणी। प्रविधि र पत्रकारिताको नयाँ संगम रेडियो अन्नपूर्ण नेपालले एआई द्वारा प्रस्तुत गर्ने खबरमा यहाँलाई हार्दिक स्वागत छ। अब सुनौ साँझ 5 बजेको अन्नपूर्ण खबर। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग बालेनले राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए। बैठक लगत्तै उनलाई सिंहदरबारबाट पक्राउ गरिएको हो। अरूण अरियालको जाहेरीले तामाङ विरूद्ध ब्याङ्किङ कसुर मुद्दा दर्ता भएको थियो। प्रहरी वृत्त दरबार मार्गमा दर्ता भएको उक्त मुद्दामा तामाङलाई पक्राउ गर्नका लागि सोही वृत्तले अनुमति मागेको र सोही बमोजिम पक्राउ परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दान बहादुर थापाले बताउनुभयो। अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रुपियाँ दरका नोट पनि पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता, बैंकहरूमा हुने भीड़भाड़ कम गर्न एटीएम मेसिनबाट 100 रुपियाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। नेपाली हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर धार्मिक तथा सांस्कृतिक विधिपूर्वक मनाइँदैछ। तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर सहित विभिन्न शिवालयमा बिहानैदेखि दर्शन र पूजा आजाका लागि श्रद्धालुको उल्लेख्य भीड लागेको छ। तीजको दिन विशेष गरी महिलाले भगवान शिवको पूजा आराधना गर्दै आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गर्ने धार्मिक परम्परा छ। हवस् त, भोइस अफ अन्नपूर्ण न्यूज र इन्टेलिजेन्स अर्थात बाढीले प्रस्तुत गरेको साँझ 5 बजेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। सुन्दै गर्नुहोस् रेडियो अन्नपूर्ण नेपाल। नमस्ते।

0: उफ, कस्तो धुवा! बसमा पनि यसरी चुरोट पिउँछन्
1: के तपाईलाई थाहा छ? तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
2: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
1: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
3: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
4: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
5: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
4: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
5: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
4: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
5: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
4: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
5: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
4: राइड स्मार्ट, राइड एथर।
5: फोन नम्बर 98513154106।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हल नचल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
9: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512-40-9-34।
10: रंग बहार, रंग बहार।
11: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार।
10: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेन्सले।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: Radio Annapurna Nepal, 94 MHz.

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
4: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01 42 35 888 98 012 35 888।

निर्भीकता साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अहिले बेलुकाको 6 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: नमस्कार, साँझ 6 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित भएको छु मतुला सराई। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 भूमेकाहरूसहित सातै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। बाढ़ीले क्षतिग्रस्त सड़क असोज भित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र, स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता। सिंहदरबारबाटै पक्राउ परे गाउँपालिकाका अध्यक्ष तामाङ। रासुपा सचेतक धितालको अभिव्यक्तिमाथि जेन्जी शहीद परिवारको आपत्ति। पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने माग। देशभरका शिवालयमा पूजा एवं दर्शन गरी तेज बनाइयो। प्रथम महिला पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना। 18 ब्रिक्स शिखर सम्मेलन सकियो। विश्व नेता स्वदेश फर्किए। प्रधानमन्त्री मोदीद्वारा विभिन्न देशका नेतासँग 15 द्विपक्षीय भेटवार्ता। र टेस्ट क्रिकेटमा स्लो ओभर रेटका कारण पाकिस्तान आईसीसीको कार्यवाहीमा 11 अङ्क काटियो। अन्नपूर्ण खबर अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने गरी तयारी गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको पनि बताउनुभयो। उहाँले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको बताउनुभयो। यस्तै सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र चोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको जानकारी दिनुभएको छ। साथै उहाँले यो काममा दोहोरोपना हुन नदी आफूहरूलाई प्रत्यक्ष रूपमा सघाउन स्थानीय जनप्रतिनिधिहरूसँग आग्रह समेत गर्नुभयो। छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हाले प्रभावित क्षेत्रमा पुगेर गैर सरकारी संस्थाहरूले बाढ़ी प्रभावितहरूलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उहाँहरूले राष्ट्रिय विपद जोखिम निवारण तथा व्यवस्थापन संघको समन्वयमा मात्रै काम गर्नुपर्ने बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शाहसँग छलफल गरेर फर्किँदै गरेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ पक्राउ परेका छन्। उनी सिंहदरबारको गेटबाटै पक्राउ परेका हुन्। बाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ आज प्रधानमन्त्री शाहले बोलाउनु भएको बैठकमा सहभागी हुनुभएको थियो। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो। सोही छलफलपछि फर्किँदै गरेका अध्यक्ष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले भोटेकोशी विपदका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढ़ीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिका ले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएका उपचाररत रहेको बताउनु भएको छ। परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ। उहाँले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिबद्धताका साथ पूरा गर्ने बताउनु भएको छ। साथै बालबालिकाको दीर्घकालीन संरक्षण आवश्यकताको पहिचान गरी उपयुक्त व्यवस्था गर्ने गरिने उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकतामा राखिएको मन्त्री बादीले बताउनुभयो।
1: आमा बुवा गुमाएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको संरक्षणको जिम्मेवारी सरकारको हो। मन्त्रालयले यो जिम्मेवारी पूर्ण संवेदनशीलता र प्रतिबद्धताका साथ निर्वाह गर्नेछ। यसै सिलसिलामा ललितपुर जिल्ला गोदावरी नगरपालिका थेचोमा विशेष संरक्षण आवश्यकता भई उद्धार गरी ल्याइएका बालबालिकाका लागि सरकारले आवास, खानपिन, स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलन लगायतका सेवा उपलब्ध गराउने तथा बालबालिकाको दीर्घकालीन संरक्षणको आवश्यकता पहिचान गरी उपयुक्त व्यवस्था गर्न अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। होल्डिङ सेन्टर र प्रभावित स्थलमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई विशेष ध्यानमा राखी नियमित अनुगमन र सो विपरीत भए गरेका कार्यलाई नियमन समेत गरिरहेको छ।
0: संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नु परेमा सांसदहरूले जोड़ दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा आज भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड़ दिएका हुन्। नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गनाले किसानका लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनुभयो। उहाँले किसान देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै महामारीका कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनै पर्ने दारकारी व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
2: हाम्रा प्राइम मिनिस्टरले जाने गरेर संयुक्त राष्ट्रसम्म गएर तपाईँको क्षतिपूर्ति दिनुपर्छ भनेर जाने गरेर हामी भन्दा छौँ, किनभने हामी उत्सर्जन वर्ता गरेका छैनौँ, गल्ले गरेको छ त्यो राष्ट्रले तिर्नुपर्छ भन्दा। त्यस्तै तपाईँको चानलाई तपाईँको महामारी हुन्छ, एउटा भैँसी हुन्छ बिचरा गरिब, त्यो भैँसीको दुध बेचेर त्यसले बिचरा आफ्नो बाल बच्चा पालेको हुन्छ। अब त्यो भैँसी मरेपछि त्यसले के गर्छ? त्यहाँ तपाईँ क्षतिपूर्ति पनि दिनुहुन्न, त्यसलाई राहत पनि दिनुहुन्न। त्यसले मेरो भनाइ पनि के हो भने सरकारले जसरी भए पनि मेरुदण्ड भएको तपाईँको जाने गरेर किसानलाई बलियो बनाउने हो भने, त्यो राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउने हो भने तपाईँको जाने गरेर यसमा क्षतिपूर्ति भनेर तपाईँको कोष तयार खडा गर्नै पर्छ।
0: यस्तै नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले किसानहरूलाई राहत र क्षतिपूर्ति दिलाउन शक्तिशाली कोष स्थापना गर्नुपर्ने बताउनु भएको छ। उहाँले कोषमा हरेक आर्थिक वर्षमा सरकारले निश्चित रकम विनियोजन गर्ने व्यवस्था गर्न माग गर्नुभयो।
3: बनिरहेका कोषहरू त्यसरी राम्ररी नचलेको कुराको उदाहरणहरूले चाहिँ यो अर्थ मन्त्रालयले डिस्करेज गर्छ भन्ने कुरा चाहिँ हामी सबैले बुझेको, किनकि कोषको उपाध्यायता एकदम नहुने, कोषको अन्यत्र दुरुपयोग हुने कुराहरू पनि छ। त्यसकारण यसमा चाहिँ हाम्रो मान्यज्यूले दङ्गल मान्यज्यूले राखेको विषयमा चाहिँ त्यत्तिकै संवेदनशीलता भएर यदि सोच्ने हो भने कोषमा हरेक आर्थिक वर्षमा सर्टेन पैसा यसको लागि राख्ने, अनि मैले यो अरूले कसले कन्ट्रिब्युसन गर्न सक्दो रहेछ भनेर दिमाग लाउँदाखेरि कस्तो भने, जस्तो यहाँ जस्तो कुनै पनि उत्पादक किसानलाई केही पनि नलगाउने, जस्तो डेरी उत्पादन, माछा उत्पादन, पशुको मासु उत्पादन अथवा अन्डा अथवा पशु पंक्षी जन्य मासु उत्पादनमा हामीले केही पनि नगर्ने, जब बिक्री वितरणमा ट्रान्सपोर्टेसनको लागि क्वारेन्टाइन गर्छ नि, क्वारेन्टाइनमा त्यो केही दस्तुर त हामीले अहिले पनि तिर्छौँ हो, त्यो दस्तुर तिर्ने बेलामा टोटल भोल्युम अफ जतिको छ त्यसमा चाहिँ सर्टेन पैसा 0.05% मात्रै भए पनि यो संक्रामक पशु रोगकोमा चाहिँ यो क्षतिपूर्ति दिने भन्ने सन्दर्भमा यहाँबाट अलिकति पैसा च्यानलाइज गर्ने।
0: यसै गरी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ। छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाप्ने नीति लिएको बताउनु भएको हो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गर्नुभएको थियो। तर मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो।
4: विगतका दिनमा मान्यजीहरूले पनि एक्सेप्ट गर्नु भएको छ कि विगतको दिनहरूमा हामीले कोषहरू खडा गर्दाखेरि त्यो कोषको कार्यान्वयन हुन नसकेको, भएको कोषहरूमा पनि दुरुपयोग भइराखेको कारणले गर्दाखेरि यो संक्रामक पशु रोग नियन्त्रण विधेयकको कन्टेक्स्टमा पनि त्यही नै हामीले चाहिँ कोष परिकल्पना कल्पना त गर्यौँ। हामीले पठाउँदाखेरि सुरुमा कोष परिकल्पना गरेरै पठायौँ, तर पछि चाहिँ के हो त अर्थ मन्त्रालयको राय लिँदाखेरि चाहिँ त्यहाँनिर बाजिन आयो। आइसकेपछि अब हजुरहरूको पनि कुरा उठिसकेपछि बरु जसरी हाम्रो रामकुमारी झाँक्री मान्यज्यूले भन्नुभएको छ त्यही कन्सेप्टलाई लिएर राज्यलाई चाहिँ थप आर्थिक भार नपर्ने गरेर स्टेक होल्डरहरूबाट नै एउटा कोष सिर्जना गर्ने हिसाबमा जाने हो भनेपछि त्यसमा चाहिँ जान सकिन्छ भने
0: जेएनजी शहीद परिवारहरूले जेएनजी शहीद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रासोपा सचेतक क्रान्ति सिका दितालले दिनुभएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्। जेएनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपालले आज सिंहदरबारमा दक्षिण गेट बाहिर प्रदर्शन सहित पत्रकार सम्मेलन गर्दै उक्त दिनको कार्यक्रमलाई अपमान हुने गरी सांसद दितालले अभिव्यक्ति दिनुभएको भन्दै आपत्ति जनाएका छन्। जेएनजी शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई कहिले कुनै प्रकारको सहयोग वा साथ नदिएको तर उल्टे अपमान गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो। शहीद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सचेतक दितालले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिनुभएको आरोप उनीहरूको थियो। जेएनजी शहीद प्रथम स्मृति दिवसलाई कन्सर्टका रूपमा मनोरञ्जन क्षेत्रसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता र पीड़ितहरूको भावनामाथि चोट पुर्याएको उनीहरूको तर्क छ। सांसद दितालको अभिव्यक्तिको पार्टीले गम्भीर समीक्षा गरी आफ्नो संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने आफूहरूको माग रहेको उहाँको भनाइ छ। नेपाली कंग्रेसको संस्थापनेत्तर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ। संस्थापनेत्तर समूहले आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र सम्वाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटे रूपमा अगाडि बढ्न खोजेको भन्दै आगामी मंगिर 21, 22 र 23 गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको हो। विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने भन्दा विभाजनलाई संस्थागत गर्न उद्यत भएको देखिएको कंग्रेस संस्थापन इतर समूहका संयोजक डाक्टर शशांक कोइरालाले बताउनु भएको छ। उहाँले असोज 15 गतेदेखि सञ्चालन हुने हुँडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिएको बताउनुभयो। उहाँले पार्टीको शक्ति यसको इतिहास विचार लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उहाँले आगामी मंगिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गर्नुभयो। नेकपा एमाले पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र शशांक शंकर पोखरेललाई जिम्मा लगाइदिएको छ। काभ्रेको बल्थलीमा 3 दिनसम्म चलेको आवासीय बैठकमा उपाध्यक्ष थापा र महासचिव पोखरेलले ल्याएका छुट्टा छुट्टै प्रतिवेदनलाई मिलाउने कोसिस भएको थियो, तर दुवैका प्रतिवेदनमा सहमति नभएपछि थप गृह कार्य गर्नका लागि बैठकले तीन नेतालाई जिम्मा दिएको हो। उनीहरूले अब प्रतिवेदनका विषयहरूलाई मिलाउनका लागि कोसिस गर्नेछन्। कार्यदलका सदस्य समेत रहनुभएका एमाले सचिव राजन भट्टराईले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका विषयहरू समावेश गरी अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिएको बताउनु भएको छ। अर्को बैठक आगामी 1 गते बस्नेछ। थापाको प्रतिवेदनमा ओलीलाई पदमा राखेर नै पार्टी अघि बढाउनु पर्ने धारणा छ भने पोखरेलको प्रतिवेदनमा पार्टीको पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषयहरू रहेका छन्। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम इनमया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाँदा फाइदा होला भनेर म वैदिकमा आयो. वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो. अहिले दुखेको अनुभवै हुँदैन.
9: मेरो तोला कान्त सुनाल पर्वतदेखि. मेरो दुई वर्षदेखि फिस्टुलाको समस्या थियो. एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
6: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ. मोबाइल 98 5 12 40 9 34.
0: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग. हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा घुइचो लागेको छ. हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहानैदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको थियो. तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 स्वयंसेवक खटाइएको थियो. दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्द सत्तल तिलगंगा उमाकुण्ड जय बागेश्वरी र गौशालामा व्यवस्थापन गरिएको थियो. हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको घुइचो लागेको थियो. यसैबीच प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्नुभएको छ. नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा उहाँले आज पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्नुभएको हो. उहाँले भगवान शिवको विधिपूर्वक पूजा अर्चना गरी पुजारीबाट टीका एवं फूलप्रसाद ग्रहण गर्नुभएको थियो. सर्वोच्च अदालतले ग्रीन आर्मीको वैधानिकता सम्बन्धी विवादमा सरकार र सुरक्षा निकायलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ. अधिवक्ता साम्बराज अर्याल सहितले ग्रीन आर्मीको दर्ता नै खारेज हुनु पर्ने माग गर्दै डायरेक्टमा न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, ग्रीन आर्मी नेपाल सहितलाई अन्तरिम आदेशको छलफलमा झिकाएको हो. भोटेकोसी बाढ़ी प्रभावितहरूको उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मीले गैर कानूनी रूपले नेपाली सेनाको भेषमा गतिविधि सञ्चालन गरेको दावीसहित सर्वोच्चमा रेट निवेदन दायर भएको हो. ग्रीन आर्मीले मिल्दोजुल्दो पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी रेटमा छ. उक्त संस्था गैर सरकारी संस्था रहेकाले नेपाल आर्मीले झैं सैनिक प्रकृतिको संरचनामा गतिविधि गर्न नपाउने जिकिर पनि रेटमा गरिएको छ. भोटेकोसी बाढ़ीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभेर खण्डमा सड़क विभागले असोज 1 गतेदेखि सबै सवारी साधनका लागि दुईतर्फी सड़क सञ्चालन गर्ने तयारी गरेको छ. सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपाणीका अनुसार कृष्णभेरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल, सतहगत निकास तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी रहेको छ. नेपाल जियोटेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सड़क खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गरेर त्यसपछि आवश्यक प्राविधिक उपचारका लागि अघि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो.
10: हिजोको अवस्थामा हामीले ट्र्याक 1 चरण खोलेर सकाएका थियौँ. अनि हाम्रो टार्गेट चाहिँ बुलेट ट्रेन, बुलेट हाम्रो जुन ग्यासको यहाँ काठमाडौँमा अड्किरहेको बुलेटहरूलाई पास गर्ने लक्ष्य थियो. त्यही अनुसार चाहिँ हामीले बुलेट व्यवसायहरूसँग पनि कोर्डिनेसन गरिरहेको थियौँ. तर उहाँहरूले चाहिँ सबै बुलेट पास गर्न सक्नु भएन. जुन एभाइलेबल थियो त्यसलाई चाहिँ पास गर्ने गरी र हाम्रो बाटोको ट्रायल गर्ने गरी चाहिँ हामीले हिजो खोलेको हो. तर त्यहाँ ग्राभलको काम गर्न बाँकी छ. त्यस पछाडि सब सर्फेस ड्रेनेजको काम गर्न बाँकी छ. पहिरोले एक्टिभ जोनमा चाहिँ हामीले फ्रेन्च ड्रेनहरू, होरिजेन्टल ड्रिलिङहरू गरेर त्यहाँबाट पानी निकाल्नु पर्ने हुन्छ. त्यो कामहरू बाँकी छ. अब तत्काल सुरु गर्न हामी फ्रेन्च ड्रेनको काम गर्छौँ. त्यो काम बाँकी र ग्राभलको काम बाँकी हुनाले हामीले हिजोको ट्रायल पश्चात चाहिँ अहिलेलाई यो 3 दिन ड्रेन र ग्राभल काम गर्ने भनेर रोकेका हौ. अब ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि चाहिँ सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि चाहिँ कृष्णभीर पूर्ण रूपमा खोल्ने तयारी. अब हामी खोल्दाखेरि दुई तर्फ नै खोल्छौँ.
0: अन्नपूर्ण खबरमा पुनः ब्रेकको पालो.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: ब्रेकपछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर। हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार पूर्वी सूचक नेप्से 25.55 अङ्कले बढेर 2,585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको पदसूचक बढेकोमा फाइनान्स निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज 226 कम्पनीको शेयर बढेकोमा 47 घटेको छ। यस्तै माइखोला हाइड्रो पावर र नारायणी विकास बैंकको शेयर भने घटबड भएको छैन। आज इन्फिनिटी लघुवित्त र त्रिशुले जलविद्युतको शेयर 6% भन्दा धेरैले बढेको छ। समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्तको शेयर 8% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4,36 करोडको कारोबार भएकोमा आज 336 कम्पनीका 1,15,00,000 कित्ता शेयर 4,68 करोड रुपियाँमा किनबेच भएको छ। अन्नपूर्ण खबरमा अब विदेशका खबर। भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरू तथा उच्च पदस्थ अधिकारीहरू स्वदेश फर्किएका छन्। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका नेताहरूसँग 15 द्विपक्षीय भेटवार्ता गरेका थिए। प्रधानमन्त्री मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजिस्केन, चिनिया राष्ट्रपति शी जिनपिङ, इथोपियाका प्रधानमन्त्री अबी अहमद अली, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम लगायत नेताहरूसँग द्विपक्षीय छलफल गरेका थिए। आइतबार उनले कजाकिस्तान, फिलिपिन्स, इजिप्ट, दक्षिण अफ्रिका, बुरुन्डी, नाइजेरिया र युगाण्डाका उच्च पदस्थ नेताहरूसँग पनि छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। उनले ब्रिक्सका विभिन्न सत्रलाई सम्बोधन गर्नुका साथै भारत इनोभेट्स प्रदर्शनीको अवलोकन र संयुक्त वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए। सम्मेलनपछि बुरुन्डीका राष्ट्रपति एभारेस्ट नदाइसिमिए, नाइजेरिया र ब्राजिलका विदेश मन्त्री तथा विश्व व्यापार संगठनकी महानिर्देशक एनगोजे ओकोन्जो इवेला लगायत उच्च पदस्थ अधिकारी आज नयाँ दिल्लीबाट प्रस्थान गरेका छन्। यसअघि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोस, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियर लगायत नेता स्वदेश फर्किएका थिए। र अन्नपूर्ण खबरमा अब खेल खबर। इंग्ल्याण्ड विरूद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इंग्ल्याण्ड संघको टेस्ट श्रृंखलामा 3-0 क्लीन स्वीप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 सहित पुच्छारमा छ। इंग्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इंग्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौं। अन्त्यमा मुख्य खबर फेरि एकपटक। बाढ़ीले क्षतिग्रस्त सड़क असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र, स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष तामाङ। रासोपा सचेतक धितालको अभिव्यक्तिमाथि जेएनजी सहित परिवारको आपत्ति, पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने माग। देशभरका शिवालयमा पूजा एवं दर्शन गरी तेज बनाइयो, प्रथम महिला बौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना। 18 ब्रिक्स शिखर सम्मेलन सकियो, विश्व नेता स्वदेश फर्किए, प्रधानमन्त्री मोदीद्वारा विभिन्न देशका नेताहरूसँग 15 द्विपक्षीय भेटवार्ता। र टेस्ट क्रिकेटमा स्लो ओभर रेटका कारण पाकिस्तान आईसीसीको कार्यवाहीमा 11 काटियो। हौस् त अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। राति 8 बजेको अन्नपूर्ण खबरका साथ पुनः उपस्थित हुनेछौ। हामीलाई बिदा दिनुहोस्। नमस्ते।
2: एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
3: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित,
4: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
3: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा, सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
4: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
3: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
4: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
3: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
4: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
3: राइड स्मार्ट, राइड एथर।
4: फोन नम्बर 98513514106।
5: हामीले अरूलाई दोष धेरै दियौ,
6: अब एक पटक आफैले के गर्यौं त्यसलाई मनन गरौं।
5: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौ।
6: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन।
7: निर्जीवन बिमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बिमा कम्पनी शिखर इन्सुरेन्स।
8: शिखर इन्सुरेन्स, ह्याप्पी इन्सुरेन्स।

ठुक्का साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz रेडियो पावर घटना विषय को सशक्त संवाद
1: पावर्ड बाय
2: ठुक्क साथ व्यापार व्यवसाय करना आर्थिक जोखिम कम करना विश्वास हामीलाई गर्नुस् यूनाइटेड अजोर इन्स्योरेन्स यूनाइटेड बाय ट्रस्ट।
3: नमस्कार श्रोता, कार्यक्रम रेडियो पारमा स्वागत छ। म भूपाल डिटेल। तपाईँ यो कार्यक्रम हरेक दिन यसै समयमा रेडियो अन्नपूर्ण नेपाल सहित सातै प्रदेशका दर्जनौ एफएम रेडियो मार्फत हामीलाई एकै साथ सुन्न सक्नुहुन्छ। नेपाली काङ्ग्रेसको अबको महाधिवेशनका लागि अर्थात् 15 महाधिवेशनका लागि अहिलेको संस्थापन पक्षले विशेष महाधिवेशनमा सरिक नभएको तर 14 महाधिवेशनबाट कार्य समितिमा निर्वाचित भएका सबै केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कार्य समितिमा हटाउने निर्णय गरेको छ। तर अब असोज 3 हुने अधिवेशनमा पनि सँगसँगै अघि बढ्नुपर्ने उसले शर्त राखेको छ। यो पछाडि काङ्ग्रेसको खास गरी देउबा पक्षसम्म रहेका अधिकांश नेताहरू 31 त जाने तयारी नै भएको विषय आएको छ। त्यो बाहेक अधिकांश नेताहरू अब यो आउने गगन थापा नेतृत्वको विशेष महाधिवेशनले गर्न लागेको महाधिवेशनमा सरिक हुने निर्णय भएको बताइएको छ। खास गरी देउबा पक्ष अर्थात् यो विशेष महाधिवेशनको विपक्षमा रहेकाहरू मध्येका एकजना केदार कार्कीसँग आज हामी अब उहाँहरू के गर्नुहुन्छ यो सन्दर्भमा संवाद गर्नेछौँ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। केदार कार्कीज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु। अब विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले तपाईँहरूलाई पनि केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ, सरी गराएको छ। अब महाधिवेशनमा सहभागी हुने बाटो खुल्ला भयो होइन?
4: केन्द्रीय समितिलाई हामीले चाहिँ समायोजन गरौँ भनेर निर्णय जुन गर्नुभयो,
3: हजुर,
4: मैले अघि नै मैले पहिलेदेखि नै भन्दै आएको के भने यो चाहिँ कम्पनी जस्तो हो, निर्णय गर्ने कम्पनीको मालिकले के भन्छन् ल सञ्चालक समिति यतिलाई चाहिँ हामीले सेयर खोल्यायौँ यो सेयर दिउँ भने त्यो कम्पनी होइन, यो पार्टी हो। पार्टी भनेको चाहिँ संवाद र सहमतिले मात्रै अगाडि बढ्छ। संवाद सहमति र सहकार्यले अगाडि बढ्ने कुरालाई चाहिँ मैले यति दिएँ मैले यसो गरिदिएँ भन्ने र बिन्ती चढाएकालाई चाहिँ हामीले लिन्छौँ भनेर बिन्ती चढाउनेहरूलाई समाहित गर्नलाई समायोजन भनिँदैन,
3: हजुर,
4: होइन त्यो समाहित गरेको बिन्ती चढाएकालाई।
3: त्यसैले
4: के भने यहाँ चाहिँ एउटा कुरा, दोस्रो कुरा चाहिँ अब एउटा कुरा के भने विशेष महाधिवेशन सकिने
3: तपाईँ त विगतमा केन्द्रीय समितिमा हुनुहुन्थ्यो तर केन्द्रीय समितिमा भएकाहरूको जो भाग खोसिएको थियो उहाँहरूले त भाग पाउनुभयो, जान तयार हुनुभएको कुरा आएको छ नि त। अब
4: को जान तयार हुनुभयो भन्ने कुरा पनि आएको छ,
3: बिन्ती
4: चढाउनेहरू जान तयार हुनुभयो होइन,
3: हजुर, 31 सूची आइसक्यो,
4: 31 कि 71 पनि हुनसक्छ, त्यही संख्या नगर्नु न, संख्याले हो, संख्याको कुरा भएन, यो चाहिँ एथिक्सको कुरा भयो। जहाँ नियमित महाधिवेशन 14 महाधिवेशनमा निर्वाचित सभापतिको र विशेष महाधिवेशनमा निर्वाचित सभापतिको बिचको के भन्छ तपाईँलाई चाहिँ कन्फ्लिक्ट हो,
3: हजुर,
4: यहाँ नेतृत्व कन्फ्लिक्ट हो, नभए त नेतृत्व जे भन्यो त्यो हुँदो रहेछ नि त, यतापट्टि गरेर आऊ भन्दा यता जाने, गुरेर उता जाऊ भन्दा उता जाने हुँदो रहेछ नि त। त्यस कारणले नेतृत्वको चाहिँ कुरा हो कि नेतृत्व सहित भयो कि भएन, गुण चाहिँ के भन्छ बच्चा लियो कि माउ सहित लियो भन्ने कुरा हो। पाडा मात्र लगेर के गर्नु, दुध दुने भैँसी चाहिँ उसमै छ के तपाईँलाई अर्कै गोठमा छ अनि त पाडो चाहिँ मैले लिएर आएँ अब त्यसले दुध दुहोस् न भनेर हुन्छ र
3: भनेको थलाको भैँसी पनि जानु पर्यो,
4: थलाको भैँसी चाहिएन
3: होइन। अनि 8 भन्ने जो थियो पूर्णबहादुर खड्काले पेस गरेको त्यो त सम्बोधन भयो नि त अब 8 त गर्नुपर्ने के त, यो कता पनि ठिक छैन उ कता पनि ठिक छैन,
4: होइन होइन। पूर्णबहादुर खड्का यो के भयो भने पहिले चाहिँ पूर्णबहादुर खड्का र शेखर कोइरालासँग बसेर गगनजीले कुरा गर्नुभयो, गगनजीले कुरा गरेपछि त्यसको 7 के गरिदिनु भयो भने उहाँहरूका 19 मान्छे हामी ल्याउँ भनेर न्युज निकाल्नुभयो, अर्कै 19 लिनुभयो। अहिले पनि उहाँहरूले के गर्नुभयो भने शेखर कोइरालासँग कुरा गर्दै हुन्थ्यो, शेरबहादुर सहित चाहिँ एकता गर्नुपर्छ भनेर शेखर कोइरालाले भन्नुभयो, पूर्णबहादुरको घरमा गएर पूर्णबहादुर सहित ल्याउनु भयो, होइन एउटा बाछो एउटा पाडो एउटा ऊ एक एकवटा गर्दै किन्दै जाउँ न।
3: होइन त्यो बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्का भएको बेला अर्थात् अदालतको निशामा आउनुभन्दा अगाडिको जो 8 माग थियो अर्को पक्षको यी चिज समेट भन्ने थियो त्यो त समेटियो त, अहिले 8 समेटियो, अब के गर्नु पर्यो,
4: कहाँबाट समेटियो अनि त्यो
3: पूर्णबहादुर खड्काले भन्नुभयो, राम्ररी खड्काले भन्नुभएको छ 8 समेटियो अब बाटो खुल्ला भयो,
4: होइन अब त्यो त समेट उहाँहरूले के भन्छ आफ्नो आफ्नो नजरले हेर्ने कुरा छ, त्यो बाटो ठिक पनि होला उहाँहरूको नजरले। यहाँ 2-3 कुरा फन्डामेन्टल कुरा चाहिँ अब त्यो के समेट्यो समेटेन, अब उहाँहरूले भनेको कुरालाई कति विश्वास गर्ने, होइन जनकपुरमा बोलेको कुरा वृद्धावटमा अर्कै, काठमाडौँ बोलेको अर्कै, पोखरामा बोलेको अर्कै, अन्त बोलेको अर्कै, सिद्धान्त होइन विचार अडान यी सबै कुराहरू त्यागेर के हुन्छ भने त्यागिसके त्यस्तो हुन्छ। अब अर्को चाहिँ यतापट्टिका भ्रष्ट हुन् हामी भ्रष्ट हौँ भ्रष्टलाई लिन भन्नु थियो, अब त्यहाँ हेऱ्यो भने के भन्छ भने भ्रष्टै भ्रष्टको ताँती पनि त्यहीँ देखिन्छ, होइन भर्खरै कता पुलिस केस परेका मान्छेहरू पनि के भन्छ भने त्यहीँ भेटिन्छ, त्यस कारणले त्यो धेरै विवादित यतातिर लाने कुरा पनि भएन. उहाँहरूले भ्रष्ट र प्रष्ट भन्ने कुरा पनि चिलिम खाइसकेको, चिलिम खायो नि त
3: होइन, प्रष्ट काङ्ग्रेसमा समाहित भइसकेपछि भ्रष्टहरू सबै सुनपानीले छर्केको नै हुनसक्छ, त्यो अर्को कुरा भयो. तर तपाईँले जे जे भन्दै आउनुभएको थियो त्यो सबै कुरा माग सम्बोधन भइसकेपछि अब अड्क्यो के
4: भने होइन. अनि लगन पछिको पोतेकै काम तपाईँले अधिवेशन डिक्लेयर गरेर होइन यति गतिभित्र अधिवेशनमा आउनुहुन्छ भने तपाईँको पद भयो नभए भएन भनेर है. अनि तपाईँलाई के भन्छ अधिवेशनको प्रक्रियामा चाहिँ प्रक्रियाका बारेमा छलफल पनि नगराइकन अनि मालिकले बोलायो त्यस कारणले अब हामी चाहिँ गयौँ मालिककोमा भनेर जाने कुरा त होइन होला नि, यो त पार्टी हो नि. र अर्को कुरा पार्टी त आखिरी के भन्छ निर्वाचन आयोगले चाहिँ दिएको अवस्थामा छ. निर्वाचन आयोगले खालि मान्यता दिएको तर अदालतबाट अन्तिम फैसला नभइसकेको अवस्थामा छ. त्यस कारणले त्यो अवस्थामा भइसकेपछि लुरु लुरु जानुपर्ने या के भन्छ गर्नुपर्ने अवस्था हामी चाहिँ देख्दैनौँ.
3: तर कुइनो नापेर लामबद्ध भएर साथीहरू त तयार हुनुभयो त, लाइन लाग्नुभयो जान गइसक्नुभयो.
4: त्यस्तो त अस्ति के भन्छ नि तपाईँलाई उसको के अरे रासोपाको खुलेको बेलामा पनि जाने मान्छे त्यही नि गए नि होइन र यतैबाट गएकै मान्छे मन्त्री भइरहेछन् नि.
3: अब तपाईँहरू के गर्ने नजाने?
4: कति
3: तपाईँहरू बचाइ खोजेका कति 200-300 बाँकी रहनुहुने हो के हो यत्रो काम?
4: बिउ त थोरै नै, बिउ त 1-2 मानोले नै हुन्छ. खाने धान भन्दा बिउ धानै बढी महत्त्व हुन्छ, त्यसले नै बढी के भन्छ उम्रिन्छ पनि, बढी फल्छ फेरि अर्को पल्टलाई. तर खलामा राखेर के भन्छ त्यो कुटाउन राखेको धान, भुसी परेको धान भनेको चाहिँ त्यो चाहिँ जति मन भए पनि के फरक भयो, अर्कोबाट उम्रिँदैन.
3: खेतबारी नै बाँकी नराखेपछि बिउ जतिलाई राखे पनि के गर्नु?
4: खेत होइन, खेतबारी त के भन्छ बटिया पनि पाइन्छ.
3: अर्काको सदिया गर्ने,
4: सदिया बटिया के भन्छ खेतबारी भन्ने कुरा त के भन्छ तपाईँलाई त नयाँ बनाउन सकिन्छ, नयाँ तरिकाले निकाल्न सकिन्छ. बटिया लिँदा लिँदै के भन्छ खेतबारी किन्न सकिन्छ होइन र. पहिले त सबै राणाले राजाले दरबारियाले हुके ढुके ले कब्जा गरेको जग्गा अहिले त जनताको हातमा त पुगिरहेछ नि त.
3: यतिसम्म सुन्यो सर्वोच्च अदालतमा हालेको मुद्दा समेत अहिले यहाँ यता जाने टोलीमा प्रहरीका रूटबाट फिर्ता गर्नेसम्मको तयारी सुनियो, अब के हुन्छ? तपाईँहरू त माछमा भ्यागु त हुने भयो नि त, मुद्दा हाल्ने पूर्णबहादुर खड्काले मुद्दै फिर्ता लिइसकेपछि कुरा सकियो.
4: मूल व्यक्तित्वले मुद्दा हाल्ने पूर्णबहादुरले फिर्ता लिनु होला, मुद्दा एउटाले पूर्णबहादुरको मुद्दा पूर्णबहादुरले फिर्ता लिनुहुन्छ. तर मूल मुद्दा त शेरबहादुरसँगै हो, मूल मुद्दा त शेरबहादुर देवै हो नि सभापति त. मूल मुद्दा शेरबहादुरसँगै भएकोले शेरबहादुरको एउटा हो, अनि अरूसँग सिग्नेचर गरेर अरूको चाहिँ वारिस लिएर जानुभएको हो. वारिस लिएर जाने मान्छे, चिठी लिएर जाने मान्छे नै पहिलो गयो भने त अर्को अर्कोले त त्यसलाई के गर्ने, मेरो लग हो भनेर त पछि लाग्दैन होइन. चिठी पुर्याउने नै पहिलो गयो नि, चिठी पुर्याउने मान्छे पहिलो जानुको अर्थ के लाग्छ र?
3: तर कस्तो बर्बादीमा फस्नु भयो नि तपाईँहरू, हेर्नुहोस् त, कोही विश्वास गर्न योग्य मान्छे आज शेरबहादुर देवासँग हुनुहुन्न रहेछ, सबैले छाड्ने, एउटा बाँकी केदार कार्कीहरू देख्नुपर्ने भयो. अब
4: त्यो त यस्तो कुरा,
3: फेरि तपाईँ पनि पहिले 36 आँकडा थियो नि तपाईँको पनि त्यस्तो धेरै
4: हो. त्यसैले के, त्यसैले सैद्धान्तिक कुरा हो. हामी व्यक्तिगत रूपमा व्यावहारिक रूपमा के छ भने उहाँसँग सयभन्दा बढी लिन जाने मान्छे महामन्त्री भइसकेपछि गगनजी नै हुनुहुन्थ्यो, हामी नै के भन्छ फरक धार राखिरहेका थियौँ होइन. अब त्यहाँ पुगेर कसैले लुटेर गयो भने लुटेर लानुहुन्न, सहमतिले लानुपर्छ, लुट्नुहुन्न, कुट्नुहुन्न, मार्नुहुन्न होइन. तिमी चाहिँ जसको घरमा जसले पालो त्यसैलाई मारेर हिँड्नुहुन्न त भन्नु पऱ्यो नि. फकाएर लिन पायो, मारेर लान पाइँदैन भन्ने हो क्या बाहिरको मान्छेले पनि.
3: हजुर,
4: अर्काको घरमा श्रीमान श्रीमती त झगडा गरेर कुटाकुट गरे भने त कुट्नुहुन्न भनेर जानुपर्छ, बचाउनुपर्छ मानवीय नाताले भने. आफ्नै के भन्छ घरभित्रमा फरक मत राख्ने बित्तिकै कमजोर भयो, कमजोर बनायो अनि त्यसलाई चाहिँ हेप्यो भने त हेप्न त दिने भएन नि.
3: ए अब गर्ने के त तपाईँहरूसँग, न साथीभाइ बाँकी रहे, अब तपाईँहरूको घोषित महाधिवेशन पनि हुने अवस्था देखिएन, तपाईँहरूले जिल्लामा खटाका प्रतिनिधि समेत उता पुग्ने अवस्था आयो, गर्ने के?
4: अर्का प्रतिनिधि सुन न, प्रतिनिधि अर्को जान्छ नि, उम्मेदवार दिएकै मान्छे गायब हुन्छन् अन्तबाट, त्यो त छँदैछ त. त्यस कारणले गर्दाखेरि प्रतिनिधि अर्को हुन्छ नि. सैद्धान्तिक रूपमा के भन्छ अडान लिने मानिसहरू, पार्टीको अदालतले के भन्छ नि फैसला नगरुन्जेलसम्म म यहाँ बस्छु भन्ने मान्छेहरू पनि हुनसक्छ नि. कसैलाई भो चाँडो खानु परेको छ त्यो भाग छ होइन, कसैलाई अडानमा रहनु छ. पञ्चायतकालमा कति मान्छे हामीसँगलाई छोडेर गए, काङ्ग्रेस छोडेर गए, गएनन् न. जतातिर सत्ता छ त्यतातिर जाने मान्छेहरू थुप्रै हुन्छन् नि, तर अडान लिएर बस्ने मान्छे थोरै हुन्छन्, त्यो थोरैको जित हुन्छ. सारा के भन्छ तपाईँलाई चाहिँ दक्षिण अफ्रिकाको मान्छेहरू जेल बसेको होइन, त्यो नेल्सन मण्डेला बस्या हो.
3: गर्भमा रहेको बच्चाको आधिकारिकताको कुरा हुँदाहुँदै सुरु भएको मुद्दा, त्यो बच्चा जन्मेर कति वर्ष हुने भयो त्यति बेलासम्म मुद्दा नटुङ्गे जस्तो हुने भयो के तपाईँहरूको काङ्ग्रेसको विवाद चाहिँ महाधिवेशन अर्को हुन आँटिसक्यो, असोजदेखि सुरु हुँदैछ.
4: पार्टी एक हुँदा पनि पार्टी एकै ठाउँमा जाँदा पनि कतिपय मुद्दाहरू जीवित रहन्छन्, त्यो मुद्दा जीवितै रहन्छन् र त्यो त्यही मुद्दाको आधारमा चाहिँ एक्सर्साइजहरू हुन्छन्। त्यस कारणले गर्दाखेरि सैद्धान्तिक कुरामा अडान लिएर बस्नेहरू थोरै नै हुन्छन्।
3: हजुर,
4: फाइदा हेरेर हामी छुटिहाल्यौँ कि हामी बर्बाद भयौँ कि भन्ने मान्छेहरू धेरै नै हुन्छन् जहाँ पनि संसारमै।
3: हजुर,
4: संसारमै लिड गर्ने मान्छेहरू अहिले दुई तिहाई बहुमत जितेको छ, के भन्छ तपाईँलाई उत्यो राजसभाले लगभग दुई तिहाईमा छ, तर के छ भने सांसदहरूले न सभापति भेट्न पाउँछन् न मन्त्री भेट्न, दुई चारजनाले निर्णय गर्छन् होइन। त्यस कारण त्यो भिड हुनु नै के भन्छ भने एकदम जनमत हुनु, भिड हुनु नै सबै कुरा हुनु भन्ने त भयो होइन नि।
3: तर यस्तो छ नि, त्यो मात्र होइन, न चार तारा छ, न रुख छ, न केही छ, केही बाँकी छैन, न पार्टी कार्यालय छ।
4: सुन्नु न, चार तारा त्यो त शेरबहादुर देवाको सदस्यता हो,
3: चार तारा झन्डा त अर्को बनाउन सक्नु होला, रुख चिन्ह तपाईँहरूसँग छैन।
4: सुन्नु न, सुन्नु, सडक छोडिदिनु भयो, रुख चिन्ह पनि छ, चार तारा पनि छ, रुख चिन्हमा लडेका मान्छेहरू पनि यही छन् र रुख चिन्ह र चार तारा चाहिँ अब अहिले हामी अदालतमा भइसकेपछि रुख चिन्ह र चार तारा यसको भन्ने छैन। त्यस कारणले गर्दा नेपाली काङ्ग्रेसको विवाद अदालतमा छ नै, अदालतमा हुन्जेलसम्म के भन्छ भने सभापति चाहिँ के भन्छ भने विशेषबाट मोहनजी हो, नियमितको शेरबहादुर देवालले म नै हुँ सभापति भनेर हालिसकेपछि त्यसमा अरू कुरा त झन्झटै भएन नि।
3: त्यसमा वडा अधिवेशनमा
4: धेरै के भन्छ भने चार तारा रुख जता छ भने हामी चाहिँ चार तारा रुखतिर हामीतिर छौँ, हामी छौँ, चार तारा रुख जता छ भनिरहेछन्। कोही कोही केन्द्रीय सदस्य कचोटी भए सांसद भएका मान्छे मन्त्री भएका मान्छेले पनि चार तारा रुख जता छ म त्यतै छु भन्छ। अनि अर्को चाहिँ शेरबहादुरसँग चाहिँ चार तारा रुख छैन त, शेखर कोइराला चार तारा रुख लिएर लडेको मान्छे होइन, रा प्रकाश शर्मा चार तारा रुख लिएर लडेको मान्छे होइन, काङ्ग्रेसबाट निकालेको छ अहिले शेखर कोइरालालाई या के भन्छ त भनेर शशाङ्क कोइरालालाई शेरबहादुर देवालाई काङ्ग्रेसले निकालेको छ, त्यसले लिएको चाहिँ अर्कै चिन्ह हो।
3: कसरी
4: मन्त्री भए त्यही शेरबहादुर देवको पछि लागेर मात्र भएको रहेछन्, अब यतात्र लाग्न पाइन्छ भन्ने खालका लागेका रहेछन्।
3: होइन, बरु तपाईँले निकालेको मान्छे लगतै सभापति भए, अब उहाँले त निकाल्नु भएको छैन, उहाँहरूको सदा सहायता पनि होला एउटा पाटो चाहिँ। दोस्रो, अब अधिवेशनमा सहभागी हुने कि नहुने वडामा तपाईँ काङ्ग्रेस रहने कि नरहने भन्ने सवाल आयो नि तपाईँलाई।
4: सुन्नु, हुने
3: यो असोज तिनदेखिको तिनवाला
4: नेपाली काङ्ग्रेसको अधिवेशनमा असोज 15 सुरु हुने,
3: तिनबाट छ नि आधिकारिक काङ्ग्रेसको, त
4: 15 छ आधिकारिक काङ्ग्रेसको।
3: तपाईँलाई आयोगले चिन्दैन, अदालतले पनि एक फेरसम्मको अदालत
4: आयोगले चिनेन, तैँले बदमाशी गरिस् भनेर आयोगको विरुद्धमा अदालतमा मुद्दा छ।
3: अदालतले पनि चिन्दैन एउटा फेजको, त्यो त निशाना हो, त्यसको
4: निशा भइसक्यो। सुन्नु न, निशा दिनु भनेको त अदालतमा सुरुदेखि के भन्छ तपाईँलाई बहस सुरु हुन्छ, बहसमा जाउँ न भइहाल्यो नि।
3: भनेपछि
4: नभए यति हतार गर्नुपर्ने, यति के भन्छ मरिरहनु पर्ने, यति नै हतार गरेर गर्नुपर्ने के भने डरले हो नि,
3: क्रियाशील दिन भनेको थियो, फेरि क्रियाशील दिने भनेर अचम्म चाहिँ एउटा क्रियाशील नहुने भयो भन्ने थियो, क्रियाशील दिने केन्द्रीय समितिमा ल्याउने भन्ने, त्यो पनि ल्याउने, यो सबै त गर्दिनँ पनि नभएको।
4: यहाँ सुन्नु, क्रियाशील दिन्न तिमीहरूले के भन्छ खारेज भयो, अब तिमीहरूको पानी चल्दैन, अब छुन्ने छुवाछुत हुन्छ, तिमीहरूलाई हामी हेर्दैनौ होइन, हात पनि हल्लाउँदैनौ भन्दै हिँड्नुभएको सभापतिले यो क्रियाशील किन हतार हतार सब मैले फुक गरेँ, मेरो यो क्रियाशील किन भन्नु भने यसको त लाने भयो अनरसिप अर्कैतिर भनेर डरले हो नि। यो डर नभएको भए अनि फेरि भ्रष्टहरू छन् म फलानु फलानु लिन्न भनेर वार्ता गर्नुभएको होइन, तपाईँले लेख्नुहुन्छ त पत्रिकामा यसलाई चाहिँ लिँदैन, यसलाई चाहिँ लिन्न भनेको छ गगनजीले भनेर, अनि त्यसलाई चाहिँ छानेर नलिने, यसलाई लिने भनेर छान्नुभयो त उहाँहरूले, चिया छान्नेबाट छान्नुभयो।
3: शेरबहादुर देउवा बाहेक सबै लिइसक्नुभयो के?
4: हो,
3: शेरबहादुर देउवालाई पनि केन्द्रीय सदस्यको स्टाटस त दिइसक्नुभयो उहाँले के? स्टाटस
4: पढ्नु न, शेरबहादुर देउवा बाहेक चाहिँ फलानु लिन्न अदालतमा मुद्दा भएकाहरू कता के गरेकाहरू लिन्न भन्नुहुन्थ्यो होइन, अनि त्यो छानेर लेख्नुभयो त यो लिन्न भनेर, लिनु कि लिनु भएन, तपाईँहरू त लेखिरहनुहुन्थ्यो त्यहाँ, तपाईँहरूकामा आएर कुर्ली फलानु हिजो अस्ति मात्र देखेको थिएँ, फलानु कसरी लिने भ्रष्टाचारीलाई भन्थे भरे अनुसार एउटै के भन्छ भने ऊ चाहिँ 9 पो बसेको थाहै भइन्छ जनतालाई, त्यस पछाडि फेरि तिनलाई पनि लिनुभएछ फेरि सोलो डोलो खसी बगडी एकै धोकडी होइन र
3: होइन, तर सन्दर्भ के हो भन्दाखेरि 14 महाधिवेशनबाट तपाईँले एउटा चिज त बुझ्नु पर्यो, 14 महाधिवेशनबाट निर्वाचित सबै

0: र म मालिक हुँ, ल आइज तँलाई मैले यो नियुक्ति दिएँ, त्यो नियुक्ति लिनलाई पनि के हुन्छ भने तपाईँलाई चाहिँ एकछिन इन्टरभ्यू लिने के अरे ऊ गर्ने हुन्छ भने, यहाँ त के छ भने हामी मालिक हौ, हामीले जे गरौँ त्यही हुन्छ भन्ने मालिक, अनि त्यहाँ अब के भयो भने त्यो केन्द्रीय कमिटीमा चाहिँ पुराना सबै दास लास रहेछन्, अनि त्यो दास लासलाई जस्तो अरू दास हामी ल्याउँछौँ भन्ने हिसाबले भयो नि त। पोलिटिकल पार्टीमा त संवाद हुन्छ नि हजुर,
1: के गर्नु पर्यो त तपाईँ कुरा भन्नुहोस् त ल निचोडमा सुनौ।
0: अब त्यो गगनजीलाई नै थाहा छ
1: होइन, तपाईँहरूको सोल्युसन चाहिँ बुझौँ न, उहाँहरूले गर्ने त किस्ता किस्तामा साथीहरू गइसक्नु भयो।
0: सुन्नु न, त्यो गगनजीलाई नै थाहा छ, उहाँले किस्ता किस्तामा लिन खोज्नु भएको, त्यही प्रक्रिया अप्नाउनु भएको, मूल नेतृत्वहरूसँग मूल सरकारवालाहरूसँग चाहिँ संवाद नगरिकन त्यसको के भन्छ एक किसिमको सहमति नगरिकन गरिने त्यो गरिने निर्णयले त्यसलाई चाहिँ के भन्छ एकता गर्ने हामीले लचकता अप्नायौँ भन्ने त्यो देखिँदैन।
1: गर्ने के त भन्नु नि तपाईँले, ठ्याक्कै एक दुई तिन
0: सोह्रसम्म उहाँले संवाद गर्नुपर्छ
1: भने संवाद चाहिँ के विषयमा गर्ने भने
0: सुन्नु न, संवाद होइन, संवाद त अधिवेशनको विषय होला, निष्पक्ष अधिवेशन बनाउनको लागि समिति बनाउनु पर्ने होला, अब अधिवेशन सुरु भइसक्यो अनि तपाईँले चाहिँ खुलु लुरु लुरु जाँदैछन् अरू, त्यसको उद्देश्य त निष्पक्ष अधिवेशन बनाउन समिति बनाउने पनि हो नि त, होइन र अनि त्यो समितिको चाहिँ क्रियाशील छानबिन गर्ने समिति बनाउने पनि भन्ने थियो नि, होइन र
1: हजुर।
0: अब तपाईँले क्रियाशील त पर्सि 3 गतेको अधिवेशन छ, अब कता छानबिन गर्ने बनाउनुहुन्छ, त्यही महेन्द्र यादव जो अहिले गगनजीकोमा हुनुहुन्छ उहाँले नै भनेको होइन क्रियाशील छानबिन गर्नमा 3 महिना लाग्छ भनेर, त्यो होइन तपाईँको मिडियामा त्यो रेकर्ड छ कि छैन,
1: त्यो
0: बिर्सिनु हो त्यही त, अनि त्यो बिर्सिनु भयो, त्यहाँ जाँदा यहाँ जाँदा चाहिँ एउटा रङ हुने अनि त्यहाँ जाँदा चाहिँ अर्को रङ हुने, कुन सरफले धुनुहुन्छ उहाँहरू, कुन साबुनले मुख धुनुहुन्छ, केले कुला गर्नुहुन्छ,
1: त्यहाँ गएपछि त तपाईँ पनि परिवर्तन हुनु, तपाईँ पनि परिवर्तन हुनु होला नि त्यहाँ पुगेपछि, किन अरूलाई मात्र भन्नुहुन्छ
0: हो, त्यही भएर त्यहाँ नभएको परिवर्तन भइहाल्छ कि भनेर
1: भनेपछि संवाद भन्दा बाहेक
0: आफ्नो रङ त्यो सेलरोटी पकाउँदाखेरि के हुन्छ सेती गाई पानी खाँदा त राति भएर आई के हो भन्थ्यो क्या हामीलाई, त्यहाँ छिरेपछि सबै सेलरोटी हुने रहेछ।
1: हस् तपाईँलाई धेरै धेरै धन्यवाद,
0: धन्यवाद।
1: हामीसँग हुन्थ्यो नेपाल कङ्ग्रेसका नेता केदार कार्की, गगन थापा नेतृत्वको नेपाली कङ्ग्रेस अर्थात् अहिले विशेष महाधिवेशनबाट चुनिएको र आधिकारिक देखिएको जो कङ्ग्रेस छ, त्यो काङ्ग्रेसले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरू जो विशेष महाधिवेशनमा सरिक भएनन् उनीहरूलाई पनि समाहित गर्ने निर्णय गरेर महाधिवेशन एकताको गर्ने बाटो खुल्ला गरेको बताइरहँदा अब देउवाहरूसँगै रहेका कतिपय नेताहरू भने के भन्छन् यसै पाटोलाई केन्द्रित गरेर हामीले केदार कार्कीसँग सम्वाद गर्यौं। अर्को अङ्कमा फेरि तपाईँ हाम्रो भेट हुने नै छ, हामीलाई आजलाई बिदा दिनुहोस्, नमस्ते।
2: रेडियो पाव घटना विषयको सशक्त सम्वाद
3: पावर्ड बाइ ठुक्क साथ व्यापार व्यवसाय गर्न आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
3: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
4: अहिले साँझको 7 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दिपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98512 40934।

एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।

0: ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: अहिले रातको 8 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: नमस्कार, राति 8 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित भएको छु म तुला सराई। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 भूमिगाहट सहित सातै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। बाढ़ीले क्षतिग्रस्त सड़क असोजभित्रै सञ्चालनमा ल्याइने, काम तीव्र, स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष तामाङ। कंग्रेस संस्थापन पक्षको प्रस्ताव इतर समूहद्वारा अस्वीकार, 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक विवाद समाधानमा गम्भीर सहमतिको प्रयास नगरेको आरोप। देशभरका शिवालयमा पूजा एवं दर्शन गरी तेज बनाइयो, प्रथम महिला पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना। युक्रेनले गरेको रूसी इन्धन संरचनामाथिको आक्रमणले तेल संकट, आक्रमण तत्काल रोक्न राष्ट्रपति ट्रम्पको आग्रह। र टेस्ट क्रिकेटमा स्लो ओभर रेटका कारण पाकिस्तान आईसीसीको कार्यवाहीमा 11 अङ्क काटियो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यस्तै सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, त्विन र छोलुङ्गे पुल जोडानलाई तीव्रता दिइरहेको सरकारले लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको जानकारी गराउनुभयो। साथै उहाँले यो काममा धोरोपना हुन नदी आफूहरूलाई प्रत्यक्ष रूपमा सघाउन स्थानीय जनप्रतिनिधिहरूसँग आग्रह समेत गर्नुभयो। छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हाले प्रभावित क्षेत्रमा पुगेर गैर सरकारी संस्थाहरूले बाढ़ी प्रभावितहरूलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताउनुभयो। यसैबीच प्रधानमन्त्री शाहसँग छलफल गरेर फर्किँदै गरेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बेरबल तामाङ पक्राउ परेका छन्। सिंहदरबारको गेटबाटै उनलाई पक्राउ गरिएको हो। बागकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ प्रधानमन्त्री शाहले बोलाउनु भएको बैठकमा सहभागी हुनुभएको थियो। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो। सोही छलफलपछि फर्किँदै गरेका अध्यक्ष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। नेपाली कंग्रेसको संस्थापनोत्तर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रियालाई अघि बढ़ाउने भएको छ। संस्थापनोत्तर समूहले आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिरक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्न खोजेको भन्दै आगामी मंगिर 21-22 र 23 गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढ़ाउने जनाएको हो। विशेष महाधिवेशनबाट निर्मेद नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने भन्दा विभाजनलाई संस्थागत गर्न उद्यत भएको देखिएको कंग्रेस संस्थापन इतर समूहका संयोजक डाक्टर शोसाङ कोइरालाले बताउनु भएको छ। उहाँले असोज 15 गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जगाउन पार्टी कार्यकर्तालाई अनुरोध गर्नुभएको छ। उहाँले पार्टीको शक्ति, यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उहाँले आगामी मंगसिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गर्नुभएको छ।
1: लोकतान्त्रिक संगठन संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो। पार्टीको मूल मर्म लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय निरन्तर प्रयास गरेका थियौँ। पार्टीलाई विभाजनको दिशातर्फ धकेल्नु कुनै पनि कदम पञ्च संवाद र सहमति मार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो, तर दुर्भाग्यवश प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन। हामीले विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सेना नगर्न, तान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आग्रह गरेको थियौँ। पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका तगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
0: यस्तै कंग्रेसका नेता डाक्टर प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाउनु भएको छ। ठोस राजनीतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र संचार माध्यम मार्फत प्रचार गर्ने काम मात्रै भएको उहाँले दावी गर्नुभयो। महतले पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूसँग ठोस रूपमा संवाद र सहमतिको पहल नभएको बताउनुभयो।
2: उहाँहरूले गम्भीर सहमतिको प्रयासै गर्नु भएन, खालि मिडियाबाजी मात्रै गर्नुभयो, सामाजिक सञ्जाल मिडियामा प्रचार गर्नुभयो, तर ठोस पहल न चाहिँ उहाँले शेरवाजीसँग गर्नुभयो न कुनै चाहिँ यो 14 अधिवेशनबाट निर्वाचित जुन हामी 15 अधिवेशनमा जाने कुरा गर्दैछौँ कसैसँग पनि त्यो ठोस पहल उहाँहरूबाट गरेको हामीलाई थाहा छैन। दोस्रो कुरा, अहिले जुन चाहिँ यो वक्तव्यमा पनि स्पष्ट रूपमा आइसकेका छ, प्रेस विज्ञप्तिमा आइसकेका छ, हाम्रो संयोजकज्यूले पढेर सुनाउनु भयो, त्यहाँ के स्पष्ट छ भने उहाँले के प्रस्ताव गर्नु कि 3 गते वडा अधिवेशनमा तपाईँहरू चाहिँ भाग लिन आउनुहुन्छ भने 14 अधिवेशनको निर्वाचित नेतृत्व जो बाहिर छ विशेष अधिवेशनमा छैन उहाँहरूलाई त्यो मौका दिइनेछ। यो भन्दा अपमानजनक कुरा के हुन सक्दछ? हामी चाहिँ केन्द्रीय सदस्य भयौँ भनेर चाहिँ देखाउनको लागि हामी यो पार्टीमा लागे हौ, यसको मूल्य र मान्यता छैन? बिपी कोइराला जस्तो मूर्धन्य नेतृत्वले स्थापना गरेको पार्टी हो, यसको मूल्य र मान्यता छ, संस्कार छ।
0: महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले भुटेको सी विपदका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले भुटेको सी बाढ़ीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएका उपचाररत रहेको बताउनु भएको छ। परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ। सहयोग र परिवारसँग पुनः सुन्नुहोला। मन्त्री बादीले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिबद्धताका साथ पूरा गर्ने बताउनु भएको छ। साथै बालबालिकाको दीर्घकालीन संरक्षण आवश्यकताको पहिचान गरी उपयुक्त व्यवस्था गरिने उहाँले बताउनुभयो। संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा आज भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083माथि दफावार छलफलका क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड दिएका हुन्। नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद डुंगनाले किसानका लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनुभयो। किसान देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै महामारीका कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिने पर्ने दारकारी व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। यसै गरी नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले किसानहरूलाई राहत र क्षतिपूर्ति दिलाउन शक्तिशाली कोष स्थापना गर्नुपर्ने बताउनुभयो। उहाँले कोषमा हरेक आर्थिक वर्षमा सरकारले निश्चित रकम विनियोजन गर्ने व्यवस्था गर्न माग गर्नुभयो। त्यसै गरी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष गर्ने नीति नरहेको स्पष्ट पार्नु भएको छ। छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभएकालाई पनि गाभ्ने नीति लिएको बताउनुभयो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गर्नुभएको थियो। तर मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो। नेकपा एमाले पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिइएको छ। काभ्रेको बल्थलीमा तीन दिनसम्म चलेको आवश्यक बैठकमा उपाध्यक्ष थापा र महासचिव पोखरेलले ल्याएका छुट्टा छुट्टै प्रतिवेदनलाई मिलाउने कोसिस भएको थियो। तर दुवैका प्रतिवेदनमा सहमति नभएपछि थप गृह कार्य गर्नका लागि बैठकले तीन नेतालाई जिम्मा दिएको हो। उनीहरूले अब प्रतिवेदनका विषयहरूलाई मिलाउनका लागि कोसिस गर्नेछन्। कार्यदलका सदस्य समेत रहनुभएका एमाले सचिव राजन भट्टराईले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका विषयहरू समावेश गरी अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिइएको बताउनुभयो। अर्को बैठक आगामी 1 गते बस्ने भएको छ। थापाको प्रतिवेदनमा ओलीलाई पदमा राखेर नै पार्टी अघि बढ़ाउनु पर्ने धारणा छ भने पोखरेलको प्रतिवेदनमा पार्टीको पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषयहरू रहेका छन्। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।
3: इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट्स।

0: हजारमा डिस होम हरसभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग। नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा आज पशुपतिनाथको दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको घुइँचो लागेको थियो। तीजको अवसरमा व्रत बसेका महिलाहरूको सहजताका लागि बिहानीदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो। तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षा कर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 स्वयंसेवक खटाइएको थियो। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था, सानो सदावर्त, सत्तल, तिलगंगा, उमाकुण्ड, जयभागेश्वरी र गौशालामा व्यवस्था गरिएको थियो। हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको कुइचो लागेको थियो। यस्तै प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा उहाँले आज पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्नुभएको हो। उहाँले भगवान शिवको विधिपूर्वक पूजा अर्चना गरी पुजारीबाट टीका एवं फूल प्रसाद ग्रहण गर्नुभएको थियो। सर्वोच्च अदालतले ग्रीन आर्मीको वैधानिकता सम्बन्धी विवादमा सरकार र सुरक्षा निकायलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ। अधिवक्ता सम्बरा अर्याल सहितले ग्रीन आर्मीको दर्ता नै खारेज हुनुपर्ने माग गर्दै रायर रितमा न्यायाधीश नित्यानन्द पाण्डेको एकलिजालसले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, ग्रीन आर्मी नेपाल सहितलाई अन्तरिम आदेशको छलफलमा झिकाएको हो। बोडीकोसी बाढ़ी प्रभावितहरूको उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मीले गैर कानूनी रूपले नेपाली सेनाको भेषमा गतिविधि सञ्चालन गरेको दावीसहित सर्वोच्चमा रेट निवेदन दायर भएको हो। ग्रीन आर्मीले मिल्दोजुल्दो पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी रेटमा छ। उक्त संस्था गैर सरकारी संस्था भएकाले नेपाल आर्मीले झैं सैनिक प्रकृतिको संरचनामा गतिविधि गर्न नपाउने जिकिर पनि रिटमा गरिएको छ। बोटेकोसी बाढ़ीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर सड़क यसलाई पुनः सुन्नुहोला। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सड़क विभागले असोज 1 गतेदेखि सबै सवारी साधनका लागि दुईतर्फी सड़क सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार कृष्णभीरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल, सतहगत निकास तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी रहेको छ। नेपाल जियो टेक्निकल सोसाइटी संघको परामर्शपछि पहिरोको भित्तातर्फबाट सड़क खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक काम अघि बढाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। अन्नपूर्ण खबरमा पुनः ब्रेकको पालो।
3: एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: ब्रेकपछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर। प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ़दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा कुल 13,68,73,54,606 रूपियाँ मजदात रहेको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 10,08,43,08,517 रूपियाँ मजदात रहेको छ। यस्तै 2 वाणिज्य बैंकमा 2,36,12,596 अमेरिकी डलर मौजात छ। यसअघि उक्त कोषबाट बाढ़ी प्रभावित क्षेत्रका लागि 1 राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। अन्नपूर्ण खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताएका छन्। ट्रम्पले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेका समाचार संस्था एएफपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजेलको महत्वपूर्ण आपूर्तिकर्ता मध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पर्न सक्छ। अर्कोतर्फ मध्य पूर्वको तनाव र इरानसँग सम्बन्धित युद्धका कारण पनि अन्तर्राष्ट्रिय तेल आपूर्तिमा असर परिरहेको छ। यो अवस्थाका बीच अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूसका इन्धन सम्बन्धी संरचनामाथिको आक्रमण रोक्न आग्रह गरेका छन्। युक्रेनले भने रूसको ऊर्जा क्षेत्रलाई लक्षित गर्नु आफ्नो युद्ध रणनीतिको महत्वपूर्ण हिस्सा भएको बताउँदै आएको छ। र अन्नपूर्ण खबरमा अब खेल खबर। इंग्ल्याण्ड विरूद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट तथा खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इंग्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्वेप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 अङ्कसहित पुच्छारमा छ। इंग्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा रहेको थियो। इंग्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौं। अन्त्यमा मुख्य खबर फेरि एकपटक। बाढ़ीले क्षतिग्रस्त सड़क असोजभित्रै सञ्चालनमा ल्याउने काम तीव्र। स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता। सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष तामाङ। कंग्रेस संस्थापन पक्षको प्रस्तावित समूहद्वारा अस्वीकार। 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक विवाद समाधानमा गम्भीर सहमतिको प्रयास नगरेको आरोप। देशभरका शिवालयमा पूजा एवं दर्शन गरी तेज बनाइयो। प्रथम महिला पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना। युक्रेनले गरेको रूसी इन्धन संरचनामाथिको आक्रमणले तेल संकट। आक्रमण तत्काल रोक्न राष्ट्रपति ट्रम्पको आग्रह। र टेस्ट क्रिकेटमा स्लो ओभर रेटका कारण पाकिस्तान आईसीसीको कार्यवाहीमा 11 अङ्क काटियो। हौस् त अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। भोलि बिहान 6 बजेको अन्नपूर्ण खबरका साथ पुनः उपस्थित हुनेछौ। हामीलाई बिदा दिनुहोस्। नमस्ते।

0: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
1: सिमरिक एयर,
0: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
1: सिमरिक एयर,
0: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
1: सिमरिक एयर,
0: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका सक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर, निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
2: सधैं सम्झिनुहोस् सिमरिक एयर प्राली।
3: हटलाइन नम्बर 98510-10695, 98510-10696, 98510-10697 र 98510-10698।
0: सिमरिक एयर, सदैव यहाँहरूको सेवामा।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888, 98-12-35-888।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेन्स।
10: उफ, कस्तो धुवा! बसमा पनि यसरी चुरोट पिउँछन्
11: के तपाईलाई थाहा छ? तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
10: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
12: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
13: शिखर इन्सुरेन्स, ह्याप्पी इन्सुरेन्स।

0: ड्रमा
1: डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिस होम, खुसीको कनेक्सन।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दैछ,
0: हिमनदी भत्किएर आएको बाढीको वेग बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी, र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे।

0: अक्टोबरले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्यान्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जनाभन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेपछि त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति धम्की भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपिल गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सडक सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई फण्ड बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीडा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जसक्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा 3 तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तगारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल त अब त्यहाँ पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि वहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै

0: 5,130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता स्तर र शक्ति 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
1: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यस कारण लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो।
2: मतलब 100 वर्षमा आउने भन्दा पनि
1: अझ धेरै नै बढी थियो, होइन 1,000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
2: भयो।
1: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको छ।
2: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो? हामीले सोच कसरी
1: आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकाले।
3: वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाँदा फाइदा होला भनेर म वैदिकमा आएँ। वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
6: मेरो तोला जान्दै छैन, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेंस।

0: ड्रमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 5358555
3: 5355।
4: आयो,
5: उपहारै उपहारको बहार आयो।
4: जसले पढ्छ अवश्य पढ्छ।
5: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो, जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेसको वार्षिक ग्राहक बन्न साथ आकर्षक उपहार द वन्डरल्यान्डको रूप 1500 भाउचर अनि INI सिनेमाजको मुभी भाउचर अथवा रु 500 देखि 3700 स्क्राच कुपन अनि INI सिनेमाजको मुभी भाउचर र अन्नपूर्ण केबल कारको टिकट पाउनुहुनेछ। साथ साथै साप्ताहिक पुरस्कार ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार विश्वमको तर्फबाट 100 MBPS एक वर्षको लागि फुल इन्टरनेट प्याकेज। मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ।
4: छिटो गर्नुहोस्, आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्।
6: थप जानकारीका लागि फोन नम्बर 0141124 टोल फ्री नम्बर 1660170700।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
1: अहिले रातको 10 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

श्रोता, यो सँगै रेडियो अन्नपूर्ण नेपालका आजका सम्पूर्ण कार्यक्रम तथा समाचारहरू सकिएका छन्। भोलि बिहान 5 बजे फेरि नियमित प्रसारणका साथ उपस्थित हुने नै छौ। हामीलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz र आजको दिनको शुभारम्भ गरौँ बाल ज्ञानी गुरु आदित्यको शब्दमा कालीप्रसाद बास्कोटाको संगीतमा अनि छोइङ डोल्माको स्वरमा आबद्ध रहेको यो सुमधुर भजनबाट।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: the theme.
1: IOB Life, ensuring future.
2: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित
3: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी
2: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो
3: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म
2: साथै नेपालमा आएको छ एथर रिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
3: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
2: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
3: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली
2: राइड स्मार्ट राइड एथर
3: फोन नम्बर 98513 54 10 छ
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम इन्दुमाया भण्डारी हो म 12 बस्छु भरतपुर 12 मेरो ढाड दुखेर हलन चल भएको थियो अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन
7: मेरो तोला कान्ति सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
4: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ मोबाइल 98512 40 9 34
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रङ्गाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: बर्जर पेन्स
10: एक्कासी छाती दुख्नु असहज हुनु वाकवाकी लाग्नु पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस् मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा

0: छुटका साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
1: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
2: हरि ओम, रेडियो अन्नपूर्ण नेपाल 94 MHz हरेक दिन प्रसारण हुने कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। जीवन विज्ञान हामी भित्रै रहेको सुख, शान्ति र समृद्धिको सम्भावना साकार पार्न मद्दत पुर्याउने एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञानमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
3: प्रश्न छ, काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, मद, मात्सर्य इत्यादि आन्तरिक गुणको विषयमा चर्चा गरिन्छ र भन्ने गरिन्छ यी सबै कुराहरू त्याग्नुपर्छ, यो नत्यागिकन ईश्वर प्राप्त हुँदैन, सबै त्याग्न योग्य छ। फेरि कहीँ कतै सुनिन्छ होइन यी गुणहरू हुन्, त्याग्न सकिँदैन र त्याग्न हुँदैन भन्ने पनि सुनिन्छ। वास्तवमा यो के हो, त्याग्नुपर्छ कि पर्दैन? सुन्दर प्रश्न छ। यसमा हामीले पनि बार बार चर्चा गरेका छौँ कि यी गुणहरू के हुन्, त्याग्न सकिन्छ सकिँदैन, त्याग्न हुन्छ कि हुँदैन, त्याग्नु पर्छ कि पर्दैन। जुन कुरा त्याग्न योग्य छन् अथवा त्याग्नुपर्छ त्यस्तो कुरा त प्रकृतिले हामीलाई दिएको छैन। कुनै पनि कुरा प्रकृतिले दिएको छ भने हाम्रो उपयोगमा आउने भएको कारणले मात्रै दिएको छ अथवा नभई नहुने भएको कारणले दिएको छ। यसलाई अलि राम्रोसँग बुझ्न जरुरी छ। काम, क्रोध, लोभ, मोह त्याग्नु पनि पर्छ, नत्यागी हुँदैन र त्याग्नु पनि हुँदैन। बडो यो अप्ठ्यारो छ। अब बढी रिसाउँछ मान्छे, बढी लोभी छ, काम वासनामा लिप्त छ, अब त्यो त त्याग्नुपर्छ, त्यो बाधा बन्छ जीवनको प्रगतिको लागि, अत्यन्तै ठुलो बाधक। यी गुणहरू त्याग्न योग्य छन् तर अति त्याग्न योग्य छन्। सबै त्याग्नु भनेको होइन, अलिकति लोभ चाहिन्छ, अलिकति मोह पनि हुनुपर्छ, अलिकति काम पनि हुनुपर्छ, क्रोध पनि हुनुपर्छ। थोरै रिस भएन भने चल्दैन, काम गर्न कठिनाइ हुन्छ, किनभने यी गुणहरू औजारहरू हुन्, हाम्रा हतियारहरू हुन्। यिनै गुणहरूलाई प्रयोग गरेर जीवन चलाउनुपर्छ। त्यसैले पुरै त्याग्ने होइन, अतिलाई चाहिँ त्याग्ने। जे पनि हामी अति गर्छौँ त्यसले चाहिँ बाधा पुर्याउँछ, नोक्सान पुर्याउँछ। काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, मद, मात्सर्य यी सबै त्याग्नका लागि होइनन् कि सदुपयोग गर्नका लागि हुन्। अति गर्नु दुरुपयोग हो, सन्तुलित रूपमा प्रयोग गर्नु सदुपयोग हो। यहाँ के राम्रो के नराम्रो त्यस्तो छैन। राम्रो भनेको सन्तुलन रहेछ, नराम्रो भनेको असन्तुलन रहेछ, त्यति मात्रै हो। हामीले जे पनि वाणी बोलीहरू प्रयोग गर्छौँ सन्तुलित रूपमा बोल्यौँ भने त्यही कुरा राम्रो हुन्छ, असन्तुलित रूपमा बोल्यौँ भने त्यही कुरा नराम्रो हुन्छ। यहाँ कुनै विष या अमृत छैन। सन्तुलित रूपमा प्रयोग गर्यो भने विष पनि अमृत हुन्छ। सर्पको विष प्रयोग गरेर पनि कति मानिसहरू बाँचेका छन्, औषधि भएको छ विष। तर अति गर्यो भने दुध खाए पनि मान्छे मर्छ। यसको अर्थ के भने यो अमृत यो विष होइन, प्रयोग कसरी गर्यो त्यसको आधारमा विष या अमृत हुन्छ। बढी मात्रामा प्रयोग गर्यो, असन्तुलित रूपमा प्रयोग गर्यो भने जे सुकै पनि विष हुन्छ। माया गर्नु राम्रो हो नि, प्रेम गर्नु राम्रो हो, तर त्यो पनि सन्तुलित हुनुपर्छ। जतिखेर पनि माया गर्छु भनेर अँगालो मात्रै हालेर जीवन चल्छ र सन्तुलित रूपमा प्रयोग गर्यो भने त्यही प्रेम कति कल्याणकारी हुन्छ, हितकर हुन्छ। असन्तुलित रूपमा प्रयोग गर्यो भने प्रेम पनि हानिकारक हुन्छ। अरू कुरै छोडिदिउँ, किनभने जीवन भनेको सन्तुलन हो। के सबै व्यवहार छोडिदिनुपर्छ? घर परिवार सब छोडेर साधु बनेका हुन्छन्, जम्मै छोडेर, खाना पनि पाए खाने, नपाए नखाने, जेसुकै होस् छोडेर हिँडेका हुन्छन्। उनीहरूले अति गर्न सक्छन्, अति गर्ने उनीहरूलाई छुट छ। ध्यान गरे भने पनि चौबिसै घन्टा ध्यान गर्न पनि सक्छ, तर हामीले ध्यानलाई प्रयोग गर्दाखेरि पनि सन्तुलनलाई याद गर्नुपर्छ। हामी गृहस्थ हौँ, घर व्यवहार चलाउनुपर्छ। ध्यान गर्दा आनन्द आउँछ, ठिक हो, ध्यान गरेपछि उठ्नै मन लाग्दैन, कस्तो आनन्द आउँछ। जे पनि काम गर्छौँ हामी त्यही आनन्द प्राप्ति होला भनेर गरे त हो नि। अब ध्यान गर्दा आनन्द प्राप्त भइसक्यो, अरू काम किन गर्नु पर्यो? मनमा त्यस्तो लाग्छ, अन्तिम त आनन्द हो, सुख पाउनलाई सबैले काम गरे हुन्, मैले सुख पाइरहेको छु, अरू काम किन गर्नु पर्यो? सुख पाए भइहाल्यो। उही मैले सुनेको थिएँ, एकजना व्यक्ति पसल राख्ने विचार गरेछन्, पसल राखेछन्। उसको साथी खोज्दै आयो, खै मेरो साथी भनेको पसल खोलेर बसेका छ। कहाँ छ त पसल भने, घरको छतमा। अरे ऊ छक्क पऱ्यो, छतमा पसल? भर्याङ चढेर गयो तिन तला माथि छतमा। ए पसल सजाएर राखेको छ, गल्ला सजाएर, अनि ऊ चाहिँ मजाले त्यो सामानहरूको बिचमा बस्ने ठाउँ बनाएर आरामसँग उत्तानो टाङ लगाएर सुत्या छ, मस्त छ। उसले भने भाइ के गरे आयो, पसल खोल्या? अनि यस्तोमा पसल खोलेर हुन्छ त? को आउँछ यो छतमा, कसलाई थाहा हुन्छ यहाँ पसल, यहाँ ग्राहक आउँछन्? उसले भने ग्राहक आए के हुन्छ? अरे भाइ ग्राहक आयो भने बिक्री हुन्छ के हुन्छ? पसल त बेच्नलाई राखेको हुन्, बिक्री भयो भने नाफा हुन्छ, पैसा धेरै आउँछ। धेरै पैसा आयो भने के हुन्छ? धेरै पैसा आयो भने तैँले होलसेल पसल खोल्न सक्छस्, धेरै ठुलो लगानी गरेर। अनि होलसेल खोले, ठुलो पसल खोले के हुन्छ? अब धेरै पैसा आउँछ नि, अनि त्यसपछि के हुन्छ? धेरै पैसा आयो, आनन्दसँग बस्न पाइन्छ। अनि उसले भन्यो, म चाहिँ अहिले कसरी बसिरहेको छु त? आखिरी आनन्दसँग बस्ने चाहिँ अहिले बसिरहेको छु, त्यो घुमौरो बाटो किन हिँड्नु पऱ्यो? यसरी जीवन त चल्दैन नि। भनाइ ठिक हो, आनन्दसँग बस्ने हो अन्तिम, आनन्दसँग बसिरहेको छु बस पुग्यो, तर त्यसरी जीवन चल्छ र चल्दैन? व्यवहार चल्छ चल्दैन? हामी अत्यन्तै व्यवहारिक हुन जरुरी छ। आदर्शले जीवन चल्दैन, व्यवहारले जीवन चल्छ। त्यसकारण हाम्रो जीवनको लागि यी गुणहरू अत्यावश्यक छ। त्याग्न सकिन्न, अति गर्न सकिन्न, हरेक कुरालाई सन्तुलनमा प्रयोग गर्न जरुरी छ। जसले आफूसँग भएका गुणहरू, आफूसँग भएका वस्तुहरूलाई सन्तुलित रूपमा प्रयोग गरे उसको जीवन खुसी खुसी सुखी सुखी, जसले आफूसँग भएको कुरालाई असन्तुलित रूपमा प्रयोग गर्यो त्यसको जीवन दुःखै दुःख। दुःख र सुखको मूल क्षेत्र यति नै हो। जसले सन्तुलनलाई बुझ्यो त्यो व्यक्ति सदा सुखी रहन्छ। जे पनि प्रयोग गर्ने सन्तुलित रूपमा गर्ने, अति केही पनि नगर्ने। भनिन्छ नि अति सर्वत्र वर्जित, अति सबै ठाउँमा वर्जित हुन्छ। काम क्रोध लोभ मोह ईर्ष्या द्वेष मद मात्सर्य त्याग्ने होइन, सदुपयोग गर्ने, सन्तुलित रूपमा प्रयोग गर्ने। त्यो मात्रै होइन, सद्गुणलाई पनि, सम्मान आदर करुणा प्रेम दया सेवा सहयोग, यसलाई पनि सन्तुलित रूपमा प्रयोग गर्नुपर्छ। सहयोग गर्ने भन्दैमा बिहानदेखि बेलुकासम्म अर्काकै सहयोगमा मात्रै हिँडेर अनि आफ्नो कसले हेर्छ नि? आफ्नो परिवार हेर्नु परेन? जतिखेर पनि समाज सेवा मात्रै भनेर हिँडेर हुन्छ, घरको सेवा पनि त गर्नु पऱ्यो नि, आफ्नो सेवा पनि गर्नु पऱ्यो। जे पनि गर्नुपर्छ सन्तुलित रूपमा गर्नुपर्छ। न सेवा धेरै गरेर काम चल्छ, न कसैलाई सम्मान गर्छु भनेर हर एकलाई सम्मान मात्रै गरेर पनि काम चल्दैन। कहिलेकाहीँ अर्कोको इगो जगाउनुपर्छ, अहङ्कार जगाइदिनुपर्छ, नत्र काम हुँदैन, के गर्ने? त्यसको लागि दुई प्रकारले अहङ्कार जगाउन सकिन्छ। एउटा प्रशंसा गरेर, अर्को गाली गरेर। थोरै अपमान गर्यो भनेदेखि तँलाई नि म देखाइदिन्छु भन्छ, काम गर्न सुरु गर्छ। उसैको हितको लागि गर्नुपर्छ। सन्तुलित रूपमा प्रयोग गर्यो भने अपमान गर्नु पनि हितकर हुन्छ, कल्याणकारी हुन्छ, आफ्नो पनि कल्याण हुन्छ, उसको पनि कल्याण हुन्छ। रिस नदेखाइ हुन्छ, नपिटिकन हुन्छ। आमाहरूले पनि बच्चाहरूलाई पिटेको देखिन्छ, के त्योसँग दुश्मनी भएर पिट्या हो र? उसलाई बाटो देखाउनको लागि। आमाको हृदयमा कति माया हुन्छ बच्चाको लागि, एकछिन बच्चा देखेन, उसले खायो खाएन, कति चिन्ता हुन्छ। तर पनि त्यस्ता आमाहरूले पनि बच्चालाई पिट्या देखिन्छ, अचम्म लाग्छ, के गरे आमालाई? होइन, रिसलाई प्रयोग गरेको आवश्यक छ नि, नत्र भने बिग्रिन्छ, के गर्ने त? अलिकति डर नदेखाइकन लाइनमा आउँदै आउँदैन, बाटोमा आउँदैन, के गर्ने? डर देखाएको चाहिन्छ। तर एउटै कुरा याद गरौँ ल, कुनै पनि गुणलाई प्रयोग गर्दाखेरि विवेक हुन जरुरी छ, विवेकी बन्न जरुरी छ। विवेक सबभन्दा महत्त्वपूर्ण हो, हरेक कुरा विवेकपूर्ण तरिकाले प्रयोग गर्ने। अब यो विवेक के हो, विवेकपूर्ण तरिकाले प्रयोग गर्न के गर्नुपर्छ? विवेक भनेको चाहिँ सिधा शब्दको अर्थ चाहिँ के हुन्छ भने बुद्धिमत्ता र प्रेमको संयोजनलाई विवेक भनिन्छ। बुद्धि चाहिँ आफ्नो मात्रै हितमा अलि स्वार्थी हुन्छ, बुद्धिले जहिले पनि आफ्नो फाइदा मात्रै हेर्छ, प्रेमले जहिले पनि अर्काको फाइदा मात्रै हेर्छ, तर विवेकले के गर्छ, आफ्नो पनि उसको पनि दुवैको हित होस् त्यो बिचमा मध्यमा रहन्छ। प्रेमपूर्ण बुद्धिमत्तालाई विवेक भनिन्छ, विवेकी हुन जरुरी छ, उसको पनि हित होस् मेरो पनि हित होस्। त्यसको लागि के गर्नुपर्छ, सजगता अनिवार्य छ। जुन व्यक्ति आफ्ना क्रियाकलाप र